सुप्रभात, नमस्कार आदरणीय श्रोता, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो बिहिबार, जुलाई 30 तारिक 2026 साल। तदनुसार विक्रम सम्बत 2083 सालको श्रावण 14 गते अनि शक सम्बतको श्रावण 8 गते। समय अहिले बिहानीको ठिक 6:25 भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ। त आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त आदरणीय हाम्रा अति टाढा अनि अति नजिकका श्रोताहरूलाई म उद्घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी कल्पना अनि प्राविधिक सहयोगी सीएल ब्राह्मीन अनि सूरज प्रधानको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार अभिनन्दन।

स्तुति अनि आराधनाबाट दिनको सुरुवात गर्दा मनमा शान्ति, सकारात्मक ऊर्जा र आनन्दको अनुभूति हुन्छ। जब हाम्रो दिन ईश्वरको स्मरण र राम्रो सोचका साथ सुरु हुन्छ, तब दिन पनि उत्साह, विश्वास र सफलताको बाटोमा अघि बढ्छ। त यही सुन्दर भनाइको साथमा अधिवेशनको थालनी गरौं। अर्चना कार्यक्रमबाट।

आध्यात्मिकताको अनुसरण गर्नाले यो चञ्चल मनलाई वशमा राख्न सकिन्छ अज्ञात। आदरणीय श्रोताबिन्द नमस्ते, आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगिलको न्यानो वादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई नागरिफम च्याबरी निवासी साजन शर्माले मनलाई कसरी वशमा राख्ने भन्ने विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ साजन शर्माबाट यो चिन्तन।
1: मनलाई कसरी वशमा राख्ने? मनलाई वशमा राख्नु संसारकै सबैभन्दा गाह्रो विषय हो र महत्त्वपूर्ण पनि। कसैको पनि मन आफ्नो अधीनमा हुँदैन। यो अनियन्त्रित एउटा यस्तो तत्त्व हो जुन कहिलेकाहीँ दिमागले लिएको निर्णयमा समेत हावी हुने गर्दछ। मनलाई वशमा राख्न सकिन्छ वा सकिन्न, यसबारे चर्चा गर्न अघि मन के हो र यो किन अशान्त बन्छ भन्ने कुराको

गर्न आवश्यक छ। चञ्चलताका कारणहरू थाहा हुन सके मनलाई बसमा राख्न सरल र सहज हुने कुरोमा खासै फरक नपर्ला। सर्वप्रथम मन र अशान्त हुने कतिपय कारण खोजौँ, त्यसपछि समाधान गर्न सजिलो हुन्छ। वास्तवमा मन भनेको कुनै देखिने वस्तु होइन, यो हाम्रा विचार, भावना, इच्छा, सम्भावना र कल्पनाको आधार हो। यसलाई चेतनाको केन्द्रबिन्दु पनि मान्न सकिन्छ। पूर्वीय दर्शनले मनलाई एउटा चञ्चल बाँदरसित तुलना गरेको छ, जुन एक ठाउँमा स्थिर रहन सक्दैन। विचारको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रिरहन्छ। कुरुक्षेत्रको मैदानमा अर्जुनले वायु जस्तै चञ्चल र समात्न कठिन हुने मनलाई कसरी नियन्त्रण गर्ने भनेर सोधेको प्रश्नको उत्तर दिँदै भगवान कृष्णले अभ्यसेन तु कन्तेय वैराग्येण च गृह्यते भनेका थिए। श्रीमद् भागवत गीताबाट उद्धृत गरिएको यो संवादको अर्थ अभ्यासमा निरन्तरता र अनावश्यक कुरोमा नअल्झिने बानी वा वैराग्यबाट मात्र मनलाई बसमा राख्न सकिन्छ भन्ने हो। कतिपय निम्न कुराहरू मन अशान्त हुनुका प्राथमिक कारणहरू हुन्। अध्यात्मका अनुसार मानिसका मन दुखी र अशान्त हुनुमा यसका छवटा शत्रुहरू उत्तरदायी रहेको पाइन्छ। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई शास्त्रले सट्रिपु भनेर उल्लेख गरेको छ। मनमा असीमित इच्छाहरू उब्जिनु र तिनलाई जसरी पनि पूरा गर्ने चाहना तीव्र हुनु काम हो। जब मानिसका इच्छाहरूमा बाधा पुग्छ तब रिस उत्पन्न हुन्छ। रिसले विवेक नष्ट गरिदिन्छ। रिसको झोकमा उचित निर्णय लिन सकिन्न, जसले गर्दा मन लामो समयसम्म अशान्त बनिरहन्छ। धन, रूप, पद र शक्तिको घमण्ड गर्नु मद हो। जब अर्को व्यक्तिले अहंकारलाई चोट पुर्याउँछ तब हिंता बोधका कारण मन अशान्त बन्छ। मात्सर्य वा डाहाको कारण पनि जब कुनै मानिस अरूको सफलतामा दुखी हुन्छ, अरूसित तुलना गरेर जलिरहन्छ भने उसको मनको शान्ति पनि स्वत हराएर जान्छ। भय र चिन्ताको कारणले पनि मनलाई अशान्त बनाउँछ। भविष्यको अनिश्चितता, असफलताको डर र केही गुम्ने भयले मनलाई सधैँ सशंकित र अशान्त राख्छ। कुन कुरा क्षणिक हो र कुन कुरा स्थायी हो भन्ने नबुझ्दा अज्ञानताको कारणले मन अस्थिर कुराहरूको पछि लागेर दुखी बन्छ।

लोभ र मोहले मानिसलाई व्यक्ति वा वस्तुसित बाँधेर राख्छ। काम क्रोध मद र मात्सर्यले मनभित्र निरन्तर नकारात्मक तरङ्ग पैदा गर्छ।

छवटा विकारलाई संयम सजगता र सन्तोषको भावनाले नियन्त्रण गर्न सकियो भने मात्र मनमा सच्चा शान्ति मिल्छ। उल्लेखित विषयका अतिरिक्त मनलाई अशान्त पार्ने अन्य पनि धेरैवटा कारणहरू पाइन्छ, तथापि उपरोक्त कुराहरूलाई पुष्टि गर्न तिनका थप सन्दर्भहरू यहाँ राखिएको छ। इच्छा र अपेक्षाहरूको कारण मन अशान्त बन्छ। मनमा जब धेरै इच्छाहरू हुन्छ, जुन इच्छाहरू तुरन्तै पूरा गर्न सकिँदैन, यसो हुँदा मनमा छटपटी र असन्तुष्टि पैदा हुन्छ र मन अशान्त बन्छ। बाहिरी वातावरण र सूचनाहरूको ओहिरोले पनि मनलाई अशान्त बनाउँछ। आजभोलि सामाजिक सञ्जाल र वरपरको वातावरणबाट हाम्रो दिमागमा एकैसाथ यति धेरै सूचनाहरू प्राप्त हुन्छ जसलाई सठिक रूपले व्यवस्थापन गर्न मन सक्षम हुँदैन। यस्तो अवस्थामा थकित बनेको मन शान्त रहन सक्दैन। एउटै विषयमा केन्द्रित नहुनु र एकैसाथ धेरैवटा कार्यको योजना तयार गर्ने प्रक्रियाले पनि मनको स्थिरतामा बाधा पुर्याउँछ। यसका साथै पर्याप्त निन्द्र नपुग्दा, अधिक थकाइ लाग्दा वा शरीर स्वास्थ्य नहुँदा यसको सोझो प्रभाव मनसम्म पुग्छ। उल्लेखित तनावका कारण हुने रिस उठ्ने, झर्को लाग्ने जस्ता कुराहरूले पनि मनलाई अशान्त बनाउँछ। मन स्वभावले नै गतिशील हुन्छ। अमृत बिन्दु उपनिषद्ले मनलाई बन्धन र मोक्षको कारण मानेको छ। मानव जीवनमा उल्लेखनीय भूमिका राख्ने यो मनमा उत्पन्न हुने दुःख तथा घर बनाएर बस्न लागेका इच्छाहरू मनुष्यको निम्ति मानसिक बन्धन हो। सांसारिक सुख सुविधा र भोग विलासिता अग्रसर बनेको मन कहिल्यै शान्त रहन सक्दैन। ती इच्छा आकांक्षा र वासनाहरूबाट अलग रहन सकिए मात्र मनलाई बसमा राख्न सकिन्छ। मनलाई शान्त पार्न र आफ्नो बसमा राख्न सकिने केही सरल र प्रभावकारी तरिकाहरू सहयोगी हुन सक्छ। अध्यात्मका केही विधिहरूको माध्यमबाट पनि मनलाई बसमा राख्न सकिन्छ। अध्यात्मको पहिलो कदम नै म को हुँ भन्ने खोज गर्नु हो। आत्मा जागरूकताबाट व्यक्ति र मन फरक विषय रहेको सत्यबोध हुन्छ। जब व्यक्तिले आफ्नो मनमा आउने सोच विचार र भावनालाई केवल दर्शकको रूपमा हेर्ने क्षमता राख्छ, तब मनका नकारात्मक विचारहरूले उसलाई सजिलोसित विचलित पार्न सक्दैन। ध्यान पनि मनलाई बसमा राख्न धेरै हदसम्म सफल बनेको पाइन्छ। दर्शनदेखि विज्ञानसम्मले ध्यानलाई मन नियन्त्रण गर्ने सर्वश्रेष्ठ माध्यम मानेको छ। मन र मस्तिष्कको संरचनामा परिवर्तन गर्न सक्ने असाधारण क्षमता ध्यानमा निहित हुन्छ। नियमित ध्यान गर्नाले मस्तिष्कको आत्मनियन्त्रणका लागि मुख्य मानिएको जिम्मेवार भाग अथवा प्रोफेसनल कर्टेक्स बलियो हुन्छ। यस अवस्थामा मनलाई बसमा राख्ने क्षमता धेरै सक्रिय बन्छ। ईर्ष्या, डर, क्रोध, छटपटी जस्ता तीव्र भावनाहरूले मनलाई अस्थिर बनाउँछ, तर ध्यानको प्रभावले मस्तिष्कको इमोसनल सेन्टर अथवा एमिग्डाला शान्त हुन्छ, जसले गर्दा तत्काल प्रतिक्रिया जनाउनुको सट्टा चिन्तन मनन गरेर मात्र कदम चाल्न सकिन्छ। भावनामा नियन्त्रणका लागि यो प्रक्रिया प्रभावशाली मानिएको छ।

साक्षी भावले मनलाई नियन्त्रणमा ल्याउन सकिन्छ। सामान्यतया मानिसहरू आफ्ना विचार र भावनाहरूसँग पूर्ण रूपमा गाँसिएका हुन्छन्। यस्तो स्थितिमा साक्षी भावले मनमा आउने र जाने विचार भन्दा म फरक छु भन्ने सत्य उजागर हुन्छ, जसको फलस्वरूप मनलाई नियन्त्रण गर्न सहज हुन्छ। अनासक्ति र स्वीकृतिलाई पनि मन नियन्त्रणका उपयुक्त साधन मानिएको पाइन्छ। मन अशान्त हुनुको ठूलो कारण तृष्णा मोह हो। अनासक्ति र स्वीकृति भावनाले वस्तु वा परिस्थितिसितको अति लगाउ यानि एटेचमेन्ट घटाउँछ। परिस्थिति जस्तो सुकै भए पनि स्वीकार गर्ने क्षमताको विकास हुन्छ, मनको उत्शृङ्खलतामा कमी आउँछ। सकारात्मक ऊर्जा र मानसिक शान्तिले पनि यो सम्भव छ। प्रार्थना, जप र आध्यात्मिक ज्ञानले सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। यसले तनाव, चिन्ता, रिस जस्तो नकारात्मक आवेगहरूलाई स्वत कम गरिदिने हुनाले मनको नियन्त्रणमा थप टेवा पुग्छ। जब हामी विगतमा घटेका घटनाहरूबारे धेरै सोच्छौँ, त्यस बेला मन वर्तमानदेखि भाग्न खोज्छ र अशान्त बन्छ। विचारलाई आफ्नै रफ्तारमा आवागमन गर्नु दिने बानी बसाल्नु उचित हुन्छ। यस्तो बानीले मनलाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्छ। भविष्यको चिन्ता र भूतकालको पश्चातापले पनि मन अशान्त रहन्छ। प्राणायामबाट पनि मनलाई वशमा राख्न सकिन्छ। जब हाम्रो मन अनियन्त्रित हुन खोज्छ, त्यस समय आफ्नो सम्पूर्ण ध्यान श्वास प्रश्वासमा केन्द्रित राख्नुपर्छ। नासिकाबाट श्वास भित्र जाने र बाहिर निस्कने प्रक्रियामा एकाग्र बनिरहँदा पनि मनलाई वशमा राख्न सकिन्छ।

संलग्न हुनु जरुरी छ। उदाहरणका निम्ति गायन, वादन, चित्रकला, पुस्तक पढ्नु, लेख्नु तथा नयाँ अनि राम्रा कुराहरू सिक्नु आदिले पनि मन नियन्त्रित हुन्छ। यसका साथै खेलकुद वा शारीरिक व्यायाम गर्दा शरीरमा सकारात्मक हर्मोनहरू सक्रिय बन्छ, जसले मनलाई वशमा राख्न धेरै मद्दत गर्छ। सकारात्मक मनोवृत्ति र दृष्टिकोणले पनि मनलाई वशमा राख्न सकिन्छ, जस्तो कि कसैले आफूप्रति गरेको नकारात्मक टीका टिप्पणीलाई सही वा सकारात्मक अर्थमा बुझ्ने प्रयास पनि मन नियन्त्रणका एउटा माध्यम हुन सक्छ। सकारात्मक सोच भएका अनि शान्त स्वभाव भएका मानिसहरूसित समय बिताउँदा वा तिनीहरूको सङ्गत गर्नाले पनि त्यसको प्रभाव आफ्नो मनमा पर्छ। धेरै जसो अशान्ति अरूबाट धेरै आशा गर्नाले हुन्छ। परिस्थिति आफ्नै हिसाबले चलोस् भन्ने चाहनाले पनि मन अस्थिर हुन्छ। नतिजाको मोह छोडेर आफ्नो काममा मात्र ध्यान दिने बानीले मन स्थिर हुन्छ। हाम्रो मन इन्द्रियहरूबाट प्रभावित हुने गरेको पाइन्छ। देखेको, सुनेको वा बोलेको कुराहरूलाई लिएर मनले सोही प्रकारको प्रतिक्रिया दिने गर्छ। यसर्थ मनलाई वशमा राख्न अश्लील प्रकारका दृश्य, शब्द र बोलीमा अङ्कुश लगाउन आवश्यक छ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले नागरिफम चियाबारी निवासी साजन शर्माबाट मनलाई कसरी वशमा राख्ने भन्ने विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा हाम्रा समस्त नजिक अनि टाढाका श्रोताहरूलाई फेरि पनि हामी स्वागत अभिवादन जनाउँदछौ। अघिल्लो क्रममा अब हामी प्रस्तुत गर्नेछौ शुभ प्रभात कार्यक्रममा बिहानी सूचनामा खेतीपातीबारे सल्लाह, त्यसपछि आधुनिक गीतहरू सुनाउनेछौ राम विष्टको आवाजमा। त श्रोताहरूले हाम्रो प्रसारणहरू सुन्दै हुनुहुन्छ भने एफएम खरसाङ 103.5 मेगाहर्ज साथै प्रसार भारतीको ओटिटी वेब्स माध्यममा पनि हाम्रो प्रसारणहरू उपलब्ध रहेको छ। अब लागौ खेतीपातीबारे सल्लाह अन्तर्गत खोर्सानीको खेती सम्बन्धी जानकारीतिर। खोर्सानीको जातहरू G3NP46A पटनाई इत्यादि रोप्ने समय माघ फागुन महिनामा बिउलाई बिहारमा राख्नुपर्छ। बिउ रोपेको 6 सप्ताहपछि बिरुवा तयार हुन्छ। जेठ महिनामा बिउलाई बिहारमा रोप्नुपर्छ। रोपेको 6 हप्तापछि बिरुवा तयार भएपछि बिरुवालाई जमिन तयार पारेको ठाउँमा सार्नुपर्छ। बिउको परिमाण 1 हेक्टर जमिनमा बिउ 1 किलो 1 पावादेखि अर्थात् 1.5 किलोसम्म लगाउनुपर्छ। बिउ जहिले पनि भर पर्दो दोकान, कृषि भण्डार अथवा एनएससीबाट किनेर रोप्नुपर्छ। दूरत्व एउटा बिरुवादेखि अर्को बिरुवाको दूरत्व 46-60 सेन्टिमिटरको फरकमा पार्नुपर्छ। जमिनको तयारी जमिन कमसेकम 3-4 पल्ट

जोत गर्नुपर्छ। माटोका ढेलाहरू फुटाएर बुरबुराउँदो फुरफुराउँदो बनाउनुपर्छ। त्यसपछि जमिनलाई समान गराउनुपर्छ र अन्तिम जमिन तयार गर्ने समयमा कम्पोस्ट मल अथवा पाकेको गोबर मल 15 टन व्यवहार गर्नुपर्छ। असल उत्पादन पाउनको निम्ति रासायनिक मलको पनि प्रयोग गर्नुपर्छ जो अति आवश्यक छ। ती रासायनिक सारहरूमा नाइट्रोजन 35 केजी, फस्फेट 35 केजी अनि पोटास 35 केजी। अतिरिक्त सार बिरुवा रोपेको एक महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार प्रयोग गर्नुपर्छ। त्यसरी नै बिरुवा रोपेको 2 महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार लगाउनुपर्छ। सार प्रयोग गर्नु अघि बारीमा उम्रेको सबै झारहरू उखेलिदिनुपर्छ। त भर्खरै श्रोताहरूले सुन्नुभयो खोर्सानीको खेती सम्बन्धी केही जानकारी।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो राम मिश्रको आवाजमा आधुनिक गीतहरू। समय अहिले बिहानको ठिक 7:15 भयो र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आजको हाम्रो नेपाली प्रसारण सेवाको बिहानी प्रसारणमा। त श्रोताहरू, अघिल्लो क्रममा हामी केही क्षण भक्ति गीतहरू सुनाएर हजुरहरूको मनोरञ्जन गराउनेछौँ।

यतिन्जेल श्रोताहरूले केही फिल्मी भक्ति गीतहरू सुन्दै हुनुहुन्थ्यो। आशा फिल्मबाट मोहम्मद रफी औ नरेन्द्र चञ्चल र साथीहरूको समूह आवाजमा त्यसरी नै यो अन्तिम भक्ति गीत सुन्दै हुनुहुन्छ। मसाल फिल्मबाट लता मङ्गेशकर औ साथीहरूको समूह आवाजमा।

0: त श्रोताहरू, अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। लोकसभाले हिज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्दछ। गृहमन्त्री अमित शाहले लोकसभामा लोक परीक्षा संशोधन विधेयक 2026 पारित भएकोमा भारतका प्रत्येक विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण विधेयक 2026 पारित गरेको छ। इलेक्ट्रोनिक एवं आइटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक्स क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ। अनि केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले पश्चिम बङ्गालका सांसदहरूलाई क्षयरोग उन्मूलन अभियानमा जनआन्दोलनको नेतृत्व गर्न अपील गर्नुभएको छ। लोकसभाले हिजो लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्दछ। यस विधेयकमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिमाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कठोर सजायको व्यवस्था गरिएको छ। मुद्दाहरूको छिटो निपटाराको लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेशलाई दैनिक सुनवाईको लागि विशेष त्वरित न्यायालय गर्ने आदेश दिएको छ। पुलिस थानामा सूचना दर्ता भएको तारिकदेखि 2 महिनाभित्र अपराधको जाँच सम्पन्न गर्नुपर्ने व्यवस्था पनि यसमा गरिएको छ। आरोप पत्र दर्ता भएको तारिकबाट

0: तीन महिनाभित्र मुद्दाको सुनवाई पूरा गरिसक्नुपर्छ। विधेयकमाथिको चर्चाको जवाब दिनुहुँदै कार्मिक जनगुनासो तथा राज्यमन्त्री जितेन्द्र सिंहले कानूनलाई अझ कड़ा बनाउन र छिटो न्याय प्रदान गर्न विधेयकमा संशोधन गरिएको बताउनु भएको छ।
1: सरकार की प्रतिबद्धता का आप इसी बात से अनुमान लगा सकते हैं कि इसी विधेयक के लाने के साथ ही साथ हमारे लॉ मिनिस्टर्स की ओर से भी एक प्रस्ताव जारी कर दिया गया। स्पेशल फास्ट ट्रैक कोर्ट्स है, इनको स्थापित करने का भी क्रम प्रारंभ किया जाए। उसमें दिल्ली, मुंबई, कोलकाता, मध्य प्रदेश, बिहार, उत्तराखंड में पहले ही इन्होंने गठित कर दिया है और आने वाले दिनों में बाकी स्थानों पर।
0: गृहमन्त्री अमित शाहले हिज लोकसभामा लोक परीक्षा संशोधन विधेयक 2026 पारित भएकोमा भारतका प्रत्येक विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री शाहले यस विधेयकले लोक परीक्षाको सूचिता भंग गर्नेहरूलाई कठोर सजायको प्रावधानद्वारा देशका युवाहरूको सपना र आकांक्षाको रक्षा गर्ने बताउनु भएको छ। उहाँले आश्वासन दिँदै भन्नुभएको छ, नरेन्द्र मोदी सरकारले विद्यार्थीहरूको भविष्यलाई खतरामा पार्ने कसैलाई पनि छोड्ने छैन र उनीहरूलाई कानूनको पूर्ण सजाय भोग्न कुनै कसर बाँकी राख्ने छैन। शिक्षा मन्त्री प्रह्लाद जोशीले आफ्नो सन्देशमा भन्नुभएको छ, लोकसभाले लोक परीक्षा संशोधन विधेयक 2026 पारित गरेको छ, जसले परीक्षामा धाँधलीसँग जुझ्नका लागि कठोर कानूनी ढाँचा बनाइएको छ। उहाँले यो विधेयकको उद्देश्य परीक्षा प्रक्रियामा पारदर्शिता, विश्वसनीयता र निष्पक्षता बढाउनु रहेको बताउनु भएको छ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपीसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढ़ाएको छ। समितिका अध्यक्ष भाजपा सांसद पीपी चौधरीले हिज संविधान सम्बन्धी संयुक्त समिति विधेयक 2024 र केन्द्रशासित प्रदेश कानून संशोधन विधेयक 2024 कार्यकाल बढ़ाउने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो। यस विधेयकमा लोकसभा र राज्य विधानसभाहरू चुनाव एकैसाथ गराउने प्रयास गरिएको छ। सदनमा ध्वनिमतबाट उक्त प्रस्ताव पारित भएको हो। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले राष्ट्रिय गौरव अपमान निवारण अधिनियम 1971 थप संशोधन गर्दछ। प्रस्तावित विधेयक वन्दे मातरमलाई राष्ट्रिय गान जनगणमनको समान वैधानिक संरक्षण प्रदान गर्दछ। गृह राज्यमन्त्री नित्यानन्द राईले हिज लोकसभामा जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पेश गर्नुभयो। विधेयकमा जन्म र मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्ने लक्ष्य राखिएको छ। विधेयकमा कुनै जन्म वा मृत्युको सूचना रेजिस्ट्रारलाई एक वर्षभन्दा अधिक तर दुई वर्षभित्र प्राप्त भएमा जन्म वा मृत्युको प्रमाणिकता प्रमाणित भएपछि जिल्ला मेजिस्ट्रेट महकुमा अधिकारी वा जिल्ला मेजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मेजिस्ट्रेटको स्वीकृतिमा मात्र पञ्जीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
2: राष्ट्रीय गीत अपमान पर इस विधेयक के माध्यम से दंडनीय प्रावधान करने का विचार हुआ है। वर्तमान संशोधन का उद्देश्य राष्ट्र गीत वंदे मातरम के जानबूझकर किए गए अपमान को भी उसी प्रकार के दंडनीय बनाया जाए जैसा कि वर्तमान कानून में है। हर भारतवासी के राष्ट्र प्रेम का उद्घोष है वंदे मातरम।
0: इलेक्ट्रोनिक एवं आईटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक्स क्षेत्रमा हालका वर्षहरूमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ, जुन सरकारी पहलहरू र उद्योग सुधारहरूको श्रृङ्खलाद्वारा सञ्चालित छ। आज लोकसभामा एक लिखित जवाफमा श्री वैष्णवले भन्नुभयो, देश लगातार इलेक्ट्रोनिक प्रणाली डिजाइन र निर्माणको लागि एक वैश्विक केन्द्रको रूपमा उदाइरहेको छ। उहाँले भन्नुभयो, इलेक्ट्रोनिक्स विकास कोष ईडीएफ भारत सरकारको यी पहलहरूमध्ये एक हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarshing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले पश्चिम बंगालका सांसदहरूलाई क्षयरोग उन्मूलन अभियानमा जनआन्दोलनको नेतृत्व गर्न अपील गर्नुभएको छ। श्री नड्डाले हिज नयाँ दिल्लीमा संसदको मनसून सत्रको अवसरमा पश्चिम बंगालका सांसदहरूसँग बैठक गर्नुभयो। उहाँले भारतमा क्षयरोगका घटनाहरू 21% घटेको जानकारी दिनुभयो, जुन वैश्विक स्तरभन्दा लगभग दोब्बर हो। देशमा क्षयरोगीहरूको कवरेज दर 92% पुगेको छ। श्री नड्डाले सांसदहरूलाई सामूहिक सहभागिता बढाउन वर्ष 2030 क्षयरोग मुक्त भारत हासिल गर्न जिल्ला स्तरमा प्रारम्भिक पहिचान र निगरानीलाई सुदृढ पार्न आह्वान

गर्नुभयो। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले हिज नयाँ दिल्लीमा इण्डिया मोबाइल कंग्रेस आईएमसी 2026 को दशौं संस्करणको थीमको शुभारम्भ गर्नुभयो। एसियाको सबैभन्दा ठूलो डिजिटल प्रौद्योगिकी मञ्चको दशौं संस्करण 7 देखि 10 अक्टोबरसम्म नयाँ दिल्लीमा आयोजना हुनेछ। दूरसंचार विभाग र सेलुलर अपरेटर्स एसोसिएशन अफ इण्डियाद्वारा आयोजित आईएमसी 2026मा वैश्विक प्रौद्योगिकी विशेषज्ञ, टेलिकम अपरेटरहरू, नवाचारहरू, स्टार्टअपहरू, निवेशकहरू, शोधकर्ताहरू र नीति निर्माताहरूले भारतको डिजिटल परिवर्तनको अर्को चरणलाई आकार दिन सँगै कार्य गर्नेछन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारतको निर्यात इकोसिस्टमलाई बलियो बनाउनका लागि गरिएका उपायहरूको समीक्षा गर्न नयाँ दिल्लीमा निर्यात प्रवर्धन परिषदहरू र उद्योग संघहरूसँग बैठक गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा श्री गोयलले जानकारी दिँदै भन्नुभयो, बैठकमा देशको वैश्विक प्रतिस्पर्धात्मकता बढाउने विषयमा चर्चा भएको थियो। बैठकमा श्री गोयलले भारतको आर्थिक वृद्धिलाई गति दिन र विकसित भारतको दृष्टिकोणलाई साकार पार्न एक बलियो, अधिक प्रतिस्पर्धी भविष्यको लागि तयार निर्यात पारिस्थितिकी तन्त्र निर्माण गर्न सरकारको प्रतिबद्धतालाई दोहोर्याउनु भएको छ। सरकारले भारतीय रिजर्व ब्याङ्कको 10 र 20 रुपियाँको पोलिमर ब्याङ्क नोट जारी गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। भारतीय रिजर्व ब्याङ्कले 10 अनि 20 रुपियाँका 1-1 अरब पोलिमर नोट फिल्ड ट्रायलका लागि पठाएको वित्त राज्यमन्त्री पंकज चौधरीले जानकारी दिनुभयो। सफल फिल्ड ट्रायलपछि यी दुई मूल्यका पोलिमर नोटको नियमित प्रचलन शुरू हुने उहाँले बताउनु भएको छ। श्री चौधरीले जानकारी दिँदै भन्नुभयो, आरबीआईका अनुसार अन्तर्राष्ट्रिय अध्ययनहरूबाट यो स्पष्ट भएको छ कि पोलिमर ब्याङ्क नोटहरू कागजी नोटहरूको तुलनामा धेरै अधिक हुँदछ। पोलिमर नोटको शुरूआत अहिले प्रारम्भिक चरणमा रहेको र डिजिटल भुक्तानमा यसको प्रभाव नियमित प्रचलन भएपछि मात्र आकलन गरिने उहाँले बताउनु भएको छ। राष्ट्रमण्डल खेलहरूमा भारतले शानदार प्रदर्शन गरिरहेको छ। ओलम्पिकको 7औं दिन हिज भारतले पुरुष T47 100 मिटर दौड़मा स्वर्ण र रजत दुवै पदक जित्न सफल बनेको छ। दिलीप महदु गावितले 10.71 सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जिते। यस्तै मोहम्मद बासिल मर्सिन्डिङ खातले 10.83 सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन्। भारतले अहिलेसम्म 3 स्वर्ण, 9 रजत र 3 काँस्य पदक जितेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। लोकसभाले हिज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। गृहमन्त्री अमित शाहले लोकसभामा लोक परीक्षा संशोधन विधेयक 2026 पारित भएकोमा भारतका प्रत्येक विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। इलेक्ट्रोनिक एवं आईटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ। अनि केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले पश्चिम बंगालका सांसदहरूलाई क्षयरोग उन्मूलन अभियानमा जनआन्दोलनको नेतृत्व गर्न अपील गर्नुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचार प्रसारणपछि हामी पुनः उपस्थित भइसकेका छौँ आधुनिक गीतहरूको सङ्गालो लिएर सङ्गीत प्रवाह कार्यक्रममा। त श्रोताहरूलाई अबको केही क्षण हामी मनोरञ्जन गराउनेछौँ आधुनिक गीतहरू सुनाएर। कार्यक्रमको यो पहिलो आधुनिक गीत स्वीकार्नुहोस्, पवन गोलेको आवाजमा शब्द सङ्गीत रहेको छ सुरज मोक्तानको। गीतको बोल रहेको छ, एउटा फुल साह्रै राम्रो त्यही डिलामा फुलेको छ, अति सुन्दर कोमल तर काँडाबीच लुकेको छ।

यस्तै रहेछ छोरीको अभागी यो कर्म, डोली सजाई पठाइदियो परदेशीको गाउँमा। अब गुन्जनी आवाज रहेको छ अञ्जली गुरुङको, शब्द अनि सङ्गीत रहेको छ सुरज मोक्तानकै।

आकाशवाणीको नेपाली प्रसारण सेवासँग हुनुहुन्छ श्रोताहरू र अहिले हजुरहरूले सुन्दै रहनुभएको कार्यक्रम हो संगीत प्रभा र संगीत प्रभाको अघिल्लो गीत किरण मुक्तानको आवाजमा शब्द संगीत रहेको छ सूरज मुक्तानकै पनि गीतको बोल रहेको छ। मलाई छोडी तरी गयो ढुङ्गा चढी पारी सम्झना चाहिँ छोडिदियो मेरो नाममा वारी।

श्रोताहरू, संगीत प्रभाव कार्यक्रमको अब हामी अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत राख्न लागिरहेका छौँ अनिता गुरुङको आवाजमा। गीतको बोल छ, दिन ढल्यो निर्दयको बाटो कुरेर, रात बित्यो सिरानी।

मा व्यथा झारेर गीतको शब्दानी संगीत पनि सूरज मुक्तांकै रहेको छ।

0: हवस् त श्रोता साथीहरू, सङ्गीत प्रवाह कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति अहिलेलाई यति नै।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ खगोलविदहरू सक्रिय रूपमा बन्ने चम्किलो निलो स्ट्रागल ताराको दुर्लभ खोजतिर। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी, अनुवादक तथा वाचिका उषा किरण। भारतीय खगोलविदहरूले आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरूसँग मिलेर निलो स्ट्रागलर तारा बीएसएसको दुर्लभ खोजको विवरण दिएका छन्, जसले त्यस्ता ताराहरू कसरी सिर्जना हुन्छन् भन्ने प्रत्यक्ष प्रमाण प्रदान गर्दछ। निलो स्ट्रागलर तारा तारा समूहहरूमा पाइने एक विशिष्ट वर्गका ताराहरू हुन् जुन आफ्ना साथीहरूभन्दा तातो, उज्यालो र ठूला देखिन्छन् र लामो समयदेखि तिनीहरूको उत्पत्ति र विकास बुझ्न खोजिरहेका खगोलविदहरूलाई अल्लमल्लमा पारेका छन्। यसको अनुसन्धान गर्न विज्ञान तथा प्राविधिक विभाग डीएसटीको स्वायत्त संस्थान भारतीय खगोल भौतिक शास्त्र संस्थान आईआईएका खगोलविदहरूले लगभग 9500 प्रकाश वर्ष टाढा अवस्थित पुरानो खुला तारा क्लस्टर कोलेन्डर 2061 उल्लेखनीय बाइनरी तारा प्रणालीको अध्ययन गरे। यस प्रणालीलाई थप अनुसन्धानको लागि एक आशाजनक उम्मेद्वारको रूपमा पहिचान गरिएको थियो किनभने यसको गुणहरूले दुई ताराहरू बीचको निरन्तर

0: अनुसन्धानकर्ताहरूले प्रणालीबाट बलियो एक्सरे उत्सर्जनको पनि पत्तो लगाए। बीएसएसद्वारा साथीबाट स्थानान्तरण गरेको सामग्रीलाई अभिवृद्धि गरिँदा यस्तो एक्सरे गतिविधि अपेक्षित हुन्छ, जसले हाल द्रव्यमान स्थानान्तरण भइरहेको स्वतन्त्र प्रमाण प्रदान गर्दछ। विस्तृत विश्लेषणले देखायो कि बीएसएसको द्रव्यमान सूर्यको भन्दा लगभग 1.67 गुणा छ र यसले लगभग 0.32 सौर्य द्रव्यमान भएको साथीबाट पदार्थलाई अभिवृद्धि गरिरहेको छ। विकासवादी मोडेलिङको भनाई अनुसार द्रव्यमान स्थानान्तरण लगभग 5.46 अर्ब वर्ष पहिले शुरू भएको थियो र आजसम्म जारी छ, जबकि क्लस्टर आफै लगभग 7 अर्ब वर्ष पुरानो हुने अनुमान गरिएको छ। गौहाटी विश्वविद्यालयका पीएचडी विद्यार्थी र अध्ययनका पहिलो लेखक र भारत सरकारको विज्ञान तथा प्राविधिक विभागको इन्सपायर कार्यक्रम अन्तर्गत इन्सपायर फेलो अली हसन शेख भन्छन्, यो खोजले बाइनरी प्रणालीहरूमा मास ट्रान्सफर मार्फत बीएसएसको गठनको लागि अहिलेसम्मकै सबैभन्दा बलियो प्रत्यक्ष अवलोकन प्रमाणहरू मध्ये एक प्रदान गर्दछ, जसले तारकीय खगोल भौतिकीमा दशकौं पुरानो रहस्य समाधान गर्न मदत गर्दछ। आईआईएका संकाय सदस्य र अध्ययनका सहलेखक रामसागर बताउँछन्, गठनको कार्यमा प्रणालीले ब्रह्माण्डभरि तारा समूहहरू र अन्तर्क्रिया गर्ने ताराहरूको विकास बुझ्नका लागि महत्वपूर्ण प्रभावहरूसहित बाइनरी विकास र तारकीय कायाकल्पका सिद्धान्तहरू परीक्षण गर्न एक अद्वितीय प्रयोगशाला प्रदान गर्दछ।
1: श्रोताहरू, अब समय भएको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम प्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अंग्रेजीमा समाचार सुनाउने, अनि समाचार प्रसारणपछि 8:30 हामी पुनः उपस्थित रहनेछौ रंग बिरंगको संसारको आजको अंक लिएर। सुन्दै गर्नु नभुल्नुहोला एफएम 103.5 मेगाहर्ज आकाशवाणीको बिहानी प्रसारणलाई।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय अहिले बिहानको ठिक 8:30 अनि 7 सेकेन्ड भइरहेछ।

भगवानकै दर्जा पाउने खेलाडी सचिन तेन्दुलकर हामीलाई लाग्ने गर्थ्यो सायद 100 वर्षमा मात्र यस्ता खेलाडीहरू जन्म लिन्छन्, तर 15 वर्षका वैभव सूर्यवंशी जस्ता युवाले आफ्नो स्थान बनाई छाडे। प्रकृतिले पनि हरेक पल्ट हामीलाई भ्रममा पारिदिन्छन्, यो कदापि नसोच्नुहोला, जो सर्वोपरि छ त्यो नै अन्तिम हो। सफलताको तयारी चोटी सम्मकै गर्नुहोस्, के थाहा अघिल्लो नम्बर हजुरको पो हुनेछ कि। समयले फेरि नयाँ पात्र, नयाँ प्रतिभा र नयाँ इतिहास हाम्रो सामु उभ्याइदिन्छ। इतिहास कहिले पनि रोकिँदैन, अवसर कहिले पनि सकिँदैन। नमस्कार, म इशारा, रङ बिरङको संसारको आजको अङ्कमा यहाँहरूलाई हार्दिक अभिनन्दन टक्र्याउँदछु। केही रोचक घटनाहरू, अविश्वसनीय तथ्यहरू, जीवनलाई नयाँ दृष्टिकोण दिने प्रेरणादायी कथा कहानीहरू सुनाउने हाम्रो सानो प्रयास हो रङ बिरङको संसार। आउनुहोस्, प्रेरणाले भरिएको एउटा नयाँ यात्रामा अघि बढौं।

2007 डिसेम्बरको महिना बार्सिलोना क्याम्पको ड्रेसिङ रुममा एउटा सानो प्लास्टिकको टबमा 6 महिने सानो शिशुलाई राखिएको थियो। शिशुको सम्मुख 20 वर्षका एक लजालु स्वभावका युवक थिए। उनलाई शिशुलाई कसरी काखमा राख्नुपर्छ भन्ने कुरा समेत थाहा थिएन। फोटोग्राफरहरू बारम्बार स्माइल प्लिज भन्दै थिए, तथापि ती युवक क्यामेरालाई भन्दा बढी शिशुलाई ध्यान दिइरहेका थिए। अन्तमा फोटो क्लिक हुन्छ, एक ऐतिहासिक फोटो, फुटबल इतिहासकै सबैभन्दा चर्चित र यादगार फोटो, किनकि त्यस फोटोमा भएका 20 वर्षीय युवक अरू कोही नभएर फुटबल इतिहासकै उत्कृष्ट खेलाडी लियोनेल मेस्सी थिए भने त्यो 6 महिने सानो शिशु आजका फुटबल सुपरस्टार ल्यामिने यमाल थिए। प्राय 19 वर्षपछि यी दुवै फिफा वर्ल्ड कप 2026 को फाइनल खेलमा एका अर्का विरुद्ध

खेल मैदानमा उत्रे। यो कुरा संजोग भन्दा माथिको कुरा थियो। कुनै फिल्मको स्क्रिप्टमा पनि यस्तो कहानी भएमा मानिसहरू भन्थे होलान् यो त अति नै बढी भयो। यो कहानी थियो डिसेम्बर 2007 बार्सिलोना फाउन्डेसन अफ स्पेनको पत्रिका डियारियो स्पोर्ट्सले युनिसेफ अफ क्याटालोनियाको च्यारिटीका लागि एक च्यारिटी क्यालेन्डर तयार पारेका थिए। क्यालेन्डरका लागि बार्सिलोनाको पहिलो टिमको खेलाडीहरूका फोटोहरू स्थानीय शिशुहरूको साथमा खिचाउनु पर्ने थियो। ती शिशुहरूको चयन लकी ड्रको माध्यमबाट गरिने भयो। ल्यामिने यमालका परिवार, जो बार्सिलोनादेखि प्राय 25 माइल टाढा मतारो सहरमा बस्ने गर्थे, यसै लकी ड्रमा चुनिए। संजोगले यमालको साथ फोटोसुटका लागि जुन खेलाडीको पालो आयो उनी लियोनेल मेस्सी थिए। मेस्सीको सामु एक सानो शिशु प्लास्टिकको बाटबमा राखिएको थियो। सुटको समय मेस्सीले यमाललाई नुहाइदिनु पर्ने थियो। तब न त मेस्सी न त त्यहाँ भएका कुनै पनि व्यक्तिले सोचेका होलान् कि प्लास्टिक बाटबमा राखिएको त्यही सानो शिशु एक दिन बार्सिलोनाका मसुर 10 नम्बर जर्सी पहिरिएर फुटबलको दुनियाँको नयाँ सुपर स्टार बन्नेछ औ 2026 फिफा वर्ल्ड कपमा मेस्सीको विरुद्ध भिड्नेछ। फुटबलले कयौं पल्ट फिल्म भन्दा बढी कहानीहरू कोर्ने गर्छ। आज हामी फुटबलको सबैभन्दा सुन्दर रंग श्रोताहरू समक्षमा ल्याउने प्रयासमा छौ। एक यस्तो तस्विर जसले त्यस समय कसैको पनि ध्यान आकर्षित गरेको थिएन, वर्षौं पछि त्यही तस्विर विश्वमा भाइरल भयो। जुन तस्विरमा महान फुटबल खेलाडी जसले फुटबललाई नयाँ उचाइमा पुर्याए लियोनेल मेस्सी थिए भने उनी एक यस्ता शिशु थिए जसलाई त्यस समय ठिकसँग बस्नु पनि आउँदैन थियो। समय बित्दै गयो। एकले अनगन्ती म्याचहरू जिते, विश्वकप जिते, विश्वकै सर्वश्रेष्ठ खेलाडी बने। त्यो शिशु पनि बढ्दै गए, बार्सिलोनाको जर्सी पहिरेर स्पेनको नयाँ सुपरस्टार बने औ 2026 फिफा वर्ल्ड कपमा तिनै मेस्सीसँग फाइनल खेली विजयी पनि बने। यो केवल दुई खेलाडीहरूका कहानी मात्र किन एक पुस्तादेखि अर्का पुस्तासम्म फुटबलको विरासत पुर्याउने कथा पनि थियो। तपाईँ विश्वास गर्न सक्नुहुन्न, फिफा त्यो जग्गा थिएन जहाँ मेस्सी र यमाललाई खेल्नु थियो, किनभने यसभन्दा अघि दुवैलाई सामना गर्नु थियो 2026 फाइनली सीमा, जसको अर्थ हुन्छ दुई च्याम्पियन खिताब धारक बीचको म्याच, स्पेन वर्सेस अर्जेन्टिना, युरो च्याम्पियन वर्सेस कोपा अमेरिका। उक्त म्याचका लागि सारा विश्वमा प्रचार गरियो, हर कोही यस संघर्षको प्रतीक्षामा थिए। अचानक फिफा औ UEFA छेउबाट एउटा यस्तो दुखद खबर आयो जसले करोडौं फ्यान्सहरूको मन दुखायो। 2026 फाइनलिसीमा औपचारिक रूपमा रद्द भयो। कारण थियो समय सारिणीमा टकराउ। 2026 वर्ल्ड कपको ठिक अघि अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर यति विघ्न साँगुरिसकेको थियो कि खेलाडीहरूकोमा श्वास लिने फुर्सदसम्म थिएन। फेरि आयो कहानीमा एउटा नयाँ मोड। एकातर्फ औपचारिक रूपमा म्याच रद्द भयो भने नियतिले पहिलाबाट नै यी दुवैका फेस अफ आम्ना सामनाको चाँजो मिलाइसकेका थिए। यो कुरा साँच्चै नै अविश्वसनीय छ। स्पेन वर्सेस अर्जेन्टिना फिफा वर्ल्ड कप 2026 फाइनल खेल 19 वर्ष पछि त्यो नै शिशु मेस्सीको सामु थिए। यमालले पनि आफ्नो अन्तिम इच्छा जब संसारलाई बताएका थिए तब ब्रह्माण्डले पनि भनेका थिए होलान् यो सपना पूरा हुनेछ। यमाल वर्ल्ड कप फाइनलमा अर्जेन्टिना सित भिड्न चाहन्थे, लियोनेल मेस्सीबाट बल खोसेर गोल गर्न चाहन्थे। जुन खेल कतारको टेबलमा रद्द भइसकेको थियो त्यसको भविष्य त डिसेम्बर 2007 तय भइसकेको थियो। फुटबलले कयौं पल्ट फिल्म भन्दा बढी कहानीहरू कोर्ने गर्छ। एक यस्तो तस्विर जसले त्यस समय कसैको ध्यान आकर्षित गरेको थिएन, तर वर्षौं पछि त्यही तस्विर भाइरल भयो। जुन तस्विरमा महान फुटबल खेलाडी जसले फुटबललाई नयाँ नयाँ उचाइ दिए भने शिशु जसलाई त्यस समय ठिकसँग बस्नु पनि आउँदैन थियो। समय बित्दै गयो, एकले अनगन्ती म्याचहरू जिते, विश्वकप जिते र सर्वश्रेष्ठ खेलाडी बने भने शिशु पनि बार्सिलोनाको 10 नम्बरको जर्सी पहिरेर स्पेनको नयाँ सुपरस्टार बने। 2026 फिफा वर्ल्ड कपमा तिनै मेस्सीसँग फाइनल खेल्न पुगे। भनिन्छ त्यो शिशु उठाउनु मेस्सीको निम्ति गोल गर्नु भन्दा गाह्रो परेको थियो। बिस्तारै माहौल सहज भएपछि मात्र त्यो ऐतिहासिक फोटो क्लिक भएको थियो। फोटोलाई 19 वर्ष पछि सारा विश्वले हेर्ने र जान्ने मौका पाए। त्यस बेला त्यहाँ भएका कसैले यो कुरा सपनामा पनि चिताएका थिएनन् होला, त्यो शिशु पछि गएर लियोनेल मेस्सीसँग खेल्नेछन्। फोटो 17 वर्ष जति गुमनाम रह्यो। न त मेस्सीले नै न त यमालका परिवारले नै यो फोटोको चर्चा गर्यो। 2024 जब लेमिने यमालले युरोकपमा स्पेनको तर्फबाट खेलेर ख्याति कमाए,

0: तब उनको पिता मुनिरले सञ्चार माध्यमबाट त्यही फोटो साझा गरेर क्याप्सन दिए, द बिगिन्स अफ टु लेजेन्ड्स। बस यहीबाट सारा संसार यो फोटोको दिवाना भए। कसैले यसलाई भाग्य भने, कसैले यसलाई फुटबलको सबैभन्दा सुन्दर संजोग माने। फोटोग्राफर जोन मोफर्ड अनुसार यो फोटोको कहानी कुनै फिल्ममा लेखिएको भएमा मानिसहरू यसलाई विश्वास गर्ने थिएनन्। अब हामी त्यस शिशुको कहानी बुझ्ने प्रयास गरौं। ल्यामिने यमालको पुरा नाम ल्यामिने यमाल नस उई अबाना हो। उनको पिताको नाम मुनिर नस उई मोरोको मूलका हुन् भने आमा ससिला अबाना इक्वेटोरियल गिनीका बासिन्दा हुन्। परिवार असल जीवनको खोजीमा क्याथोटोनिया आएका थिए। यमालको बाल्यकाल अत्यन्तै दुःखमा बित्यो। यमालको जन्मको समय पिता मुनिरले आफ्ना दुई साथीहरू लमिने र यमालबाट पैसा सापटी लिएका कारण नै साथीहरूको सम्मानमा छोराको नाम राखेका हुन्। यही कारण उनको जर्सीमा सरनेमको सट्टा यी दुई नामहरू लेखिएको छ। यमालले आज पनि बाल्यकाल बिर्सेका छैनन्। उनको लागि फुटबल कुनै एकाडेमीबाट सुरु भएको होइन, तर गल्ली गल्लीबाट सुरु भएको हो। यमालको प्रतिभाको कारण उनको ख्याति चारैतिर फैलिएर बार्सिलोनासम्म पुग्यो। विश्वकप प्रख्यात फुटबल क्लब ला मेसियामा उनको छनौट भयो, जहाँबाट लियोनेल मेस्सी आन्द्रे एस्ता जस्ता महान्तम खेलाडीहरू जन्मिएका थिए। तब यी कुरा कसैलाई थाहा थिएन। तिनै युवा खेलाडी यमाल फुटबलको नयाँ अध्याय लेख्ने तयारीमा छन्। सम्भवत नियतिले 2007 जुन फोटोमा कहानी सुरु गरे थियो, त्यसैको अघिल्लो अध्याय अब ला मेसियामा लेख्न बाँकी नै थियो। अब यो कुरा साबित भइसकेको थियो कि यमाल कुनै साधारण खेलाडी होइनन्, जसको नतिजा हरेक वर्गमा आफूभन्दा पाक उमेरका खेलाडीहरू पार गर्दै सफलताको शिखर चढ्दै गए। 29 अप्रेल 2023 15 वर्ष 9 महिना र 16 दिनको कलिलो उमेरमा बार्सिलोना सिनियर टिमका लागि डेब्यू गरेर फुटबल इतिहासकै सबैभन्दा कान्छो खेलाडी बने। 2024 युरोकप सम्ममा विश्वले यो कुरा बुझिसकेको थियो, फुटबल इतिहासको अघिल्लो सुपरस्टार यमाल हुन्। युरो च्याम्पियन्स भएपछि फेरि त्यही फोटो भाइरल भयो। मानिसहरू भन्न लागेका थिए फुटबलको नयाँ अध्याय तयार भइसकेको छ। यद्यपि यमालले कहिले पनि मेसीसित आफ्नो तुलना भने गरेनन्। मेसी यमालका लागि सदैव हिरो नै थिए। रोचक कुरा, जुन खेलाडीलाई आदर्श मानी उनकै पोस्टर हेरी हेरी यमाल ठुलो भएका थिए, फिफा वर्ल्ड कप 2026 किन मेसी विरुद्ध फाइनल खेले। भाग्यले यहाँ पनि यमालकै साथ दियो। मेस्सी आफ्नो विरासतलाई अझै शिखरमा पुर्याउन चाहन्थे भने यमाल आफ्नो विरासतको सुरुवात विश्वकै उत्कृष्ट विशाल मञ्चबाट गर्न प्रतिबद्ध थिए। इतिहास साक्षी छ, फुटबलका लिजेन्ड्सहरू कहिले पनि सम्मुखीन भएका छैनन्। चाहे पेले र म्याराडोना नै किन नहोस्, तर यसपल्ट भाग्यले मौका दिएर नै युगको सर्वश्रेष्ठ खेलाडी अर्को युगको सबैभन्दा ठुलो दावेदार खेले। नतिजा जे भए तापनि December 2007 फोटो अब केवल एक फोटो मात्र नभई इतिहासको हिस्सा बनिसकेको छ। आउने कैयौं दशकसम्म जब जब मेस्सी र यमालको कथा हुनेछ, तब सुरुवात त्यो फोटोबाट नै हुनेछ। फुटबल केवल 90 मिनटको खेल मात्र होइन, कथा र कहानी पनि हो। 2007 त्यो एउटा फोटो केवल एउटा संजोग मात्र हुन सक्छ, तर यस्तै संजोगहरूले संसारभरिका मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। संजोगले कथा सुरु भए तापनि सफलताको अन्तिम अध्याय भने सधैँ परिश्रमले नै लेख्ने गर्छ। यतिन्जेल हामीलाई सुनेर साथ दिनुभएका समस्त श्रोताहरूलाई धन्यवाद भन्दै म इशारा औ प्रस्तुत लेखनाथ राई अब बिदा माग्छौ। नमस्ते।
1: Don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Greater Lines Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 97-333-00090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
0: रङ बिरङको संसार कार्यक्रमपछि अब पालो भएको छ तेन छिरिङ लेप्चाको स्वरमा श्रोताहरूलाई लोकगीत सुनाउने।

हवस्त श्रोता साथी आकाशवाणी को नेपाली प्रसारण सेवा में बिहानी प्रस्तुति अहिलेलाई यति नै। समय बिहानको ठिक 8:45 अनि 7 सेकेन्ड भइरहेछ। श्रोताहरू अब हामीसित हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज साथै प्रसार भारतीको ओटिटी वेब्सको माध्यममा अनि न्युज अन एआईआर मोबाइल एपमा पनि हाम्रो प्रसारणहरू उपलब्ध रहेको छ भने दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा पनि हाम्रो कार्यक्रमहरू यहाँहरूले सुन्न सक्नुहुनेछ।

रगिलो क्रममा अब हामी आइसकेका छौँ आजको योजना लिएर, अनि आजको योजनाको विषय रहेको छ स्टार्टअप इन्डिया, नयाँ सोचबाट आत्मनिर्भर भारततर्फ। साथै फिल्मी गीतहरू सुनाएर पनि हामी श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ। तर पहिले यो योजनातर्फ लागौँ। स्टार्टअप शब्दको सरल अर्थ हो नयाँ सोच, नयाँ प्रविधि वा नयाँ आधारका उपायका आधारमा सुरु गरिएको उद्यम वा व्यवसाय। नयाँ विचारधारालाई व्यवसायमा रूपान्तरण गरी रोजगार, नवप्रवर्तन र आर्थिक विकासमा योगदान गर्ने प्रयास हो स्टार्टअप इन्डिया। यो योजना भारत सरकारद्वारा 16 जनवरी 2016 सुरु गरिएको एक महत्त्वपूर्ण राष्ट्रिय योजना हो। यसको उद्देश्य युवाहरूलाई नयाँ व्यवसाय सुरु गर्न प्रोत्साहन दिनु, नवप्रवर्तनलाई बढावा दिनु, रोजगारका अवसरहरू सृजना गर्नु तथा भारतलाई उद्यमशील राष्ट्रका रूपमा स्थापित गर्नु हो। यस अभियान अन्तर्गत नयाँ उद्यमीहरूलाई व्यवसाय दर्ता गर्न सहज वातावरण, आवश्यक मार्गदर्शन, सिप विकास, लगानीकर्तासँग सम्पर्क, कर सम्बन्धी केही सुविधा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरू उपलब्ध गराउनु हो, जसले युवाहरूलाई रोजगार खोज्ने मात्र होइन तर रोजगार सृजना गर्ने सोचतर्फ पनि आकर्षित गर्दछ। आजका युवाहरूका लागि स्टार्टअप केवल व्यवसाय गर्ने माध्यम मात्र होइन, समाजका समस्याहरू समाधान गर्ने एउटा अवसर पनि हो। प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन

वातावरण तथा डिजिटल सेवा जस्ता क्षेत्रमा नयाँ सोच र सृजनशीलता मार्फत देशको विकासमा योगदान दिन सकिन्छ। स्टार्टअप इण्डियाको सन्देश स्पष्ट रहेको छ, आफ्नो सपना, आफ्नो सोच र आफ्नो सिपलाई उद्यममा परिणत गरौं। रोजगार खोज्ने मात्र होइन, आत्मनिर्भर बनौ, अरूलाई पनि रोजगार दिने वातावरण सृजना गर्ने बनौं। अहिले भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो स्टार्टअप इण्डिया योजना विषयमा केही जानकारी।

त्यो यति जना श्रोताहरूले स्टार्टअप इन्डिया योजना विषयमा केही जानकारीहरू सुन्दै फिल्म गीतहरू सुन्दै हुनुहुन्थ्यो। बातो बातोमै फिल्मबाट राजेश रोशनको संगीत अनि अमित खन्नाको शब्दहरूमा आवाज रहेको थियो। लता मंगेशकर, पल पदमसे, अमित कुमार, आशा भोसले।

0: श्रोताहरूलाई फिल्मी गीतहरू त फेरि पनि हामी सुनाउने नै छौँ, तर अघिलो क्रममा समय भइसकेको छ 9 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। छत्तीसगढ़को बस्तर दशहरा उत्सवमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिवासी समुदायका प्रतिनिधिहरूले आज राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जित्ने दिलीप महादेव गावित र पुरूष 100 मिटर T47 स्पर्धामा रजत पदक जितेकोमा मोहम्मद बेसिल मोर सिंगनाकाठी र पुरूषहरूको लङ जम्पमा रजत पदक जितेकोमा मुरली श्री शंकरलाई बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले श्रावण महिनाको शुभ शुरूआतको अवसरमा देशवासीलाई हार्दिक शुभकामना दिनुभएको छ। इलेक्ट्रोनिक एवं आईटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक्स क्षेत्रमा हालका वर्षहरूमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री श्री राममोहन नायडूले सत विमानन इन्धन SAF प्रयोग गर्ने र अन्तर्राष्ट्रिय विमानका लागि कार्बन अफसेटिङ र न्यूनीकरण योजनाको कार्यान्वयनका लागि देशको तयारीको समीक्षा गर्नुभयो। आसाममा भारत सरकारका विभिन्न मन्त्रालयका 6 अधिकारीहरू सम्मिलित अन्तर मन्त्रालय केन्द्रीय टोलीले राज्यमा बाढ़बाट भएको क्षतिको आकलन गर्न आफ्नो भ्रमण पूरा गरेको छ। मध्यप्रदेशमा मूग खरिदको विरोधमा कृषकहरूको विरोध प्रदर्शन समाप्त भएको छ। मध्यप्रदेश सरकार र केन्द्र सरकारको दूरसञ्चार विभाग बीच आज नयाँ दिल्लीमा एक सम्झौतामा हस्ताक्षर हुनेछ, जस अन्तर्गत भारतको पहिलो दूरसञ्चार उत्पादन केन्द्र मध्यप्रदेशको ग्वालियरमा स्थापित गरिनेछ। मौसम विभागले आज मध्य महाराष्ट्र र पश्चिम मध्यप्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ।

त श्रोताहरू, हामी फेरि आइसकेका छौँ हजुरहरूलाई केही क्षण मनोरञ्जन गराउन फिल्मी गीतहरू लिएर। कार्यक्रमको यो पहिलो फिल्मी गीत रहेको छ सिङ इज किङ चलचित्रबाट, जुन चलचित्र 2008 प्रदर्शित भएको बलिउडको सफल र चर्चित चलचित्र हो। यस गीतमा राहत फतेह अली खान र श्रेया घोषालको एकदमै सुमधुर आवाज रहेको छ भने प्रीतमको मधुर सङ्गीत र मयूर पुरीको सुन्दर शब्दले यो गीतलाई सजिएको छ। सिङ इज किङ निर्देशक अनिज वज्मीद्वारा निर्देशित एक सफल हास्य मनोरञ्जनात्मक चलचित्र हो, जसमा अक्षय कुमार र क्याटरिना कैफ मुख्य भूमिकामा रहेका छन्। मनोरञ्जन, हास्य, रोमान्स र उत्कृष्ट सङ्गीतका कारण यो चलचित्र आज पनि दर्शकहरूमाझ अनि श्रोताहरूमाझ उत्तिकै प्रिय छ। त प्रस्तुत छ राहत फतेह अली खान र श्रेया घोषालको सुमधुर आवाजमा सजिएको यो गीत तेरी ओर।

सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू र अब पालो भएको छ 2016 प्रदर्शित चर्चित रोमान्टिक चलचित्र सनम रे फिल्मबाट यो गीत श्रोताहरूलाई सुनाउने। यस गीतमा जज धामी, नेहा कक्कर र इकाको समावज सुन्न सकिन्छ भने एपिक वाग्राले संगीत भरेका छन् भने गीतका शब्दहरू इका कुमारले नै लेखेका छन्। सनम रे दिव्य खोसला कुमारद्वारा निर्देशित एक रोमान्टिक चलचित्र हो जसमा पुलकित सम्राट, यामी गौतम र उर्वशी रौतेला र ऋषि कपूर प्रमुख भूमिकामा रहेका छन्। चलचित्रले बाल्यकालको प्रेम, बिछोड, सम्झना र जीवनमा साँचो प्रेमको खोजीलाई भावुक ढंगले प्रस्तुत गरेको छ र विशेष गरी यसको मधुर संगीत र आकर्षक गीतहरूका कारण यो चलचित्र आज पनि दर्शक र संगीत प्रेमी श्रोतामाझ लोकप्रिय छ। त प्रस्तुत छ जज धामी, नेहा कक्कर र इकाको समावजमा रहेको यो गीत सनम रे फिल्मबाट।

श्रोताहरूले यतिन्जेल फिल्म गीतहरू सुन्दै हुनुहुन्थ्यो। यो अन्तिम गीत रहेको थियो सनम रे चलचित्रबाट। अरमान मल्लिक अनि पलक मुच्यालको युगल आवाजमा संगीत रहेको थियो अमाल मल्लिकको भने शब्दहरू रहेको थियो मनोज यादवको।

0: झाँक्री अर्थात् तन्त्र मन्त्रको गुरु भनिन्छ। तन्त्र र मन्त्रले बिमार भएका रोगीहरूलाई उपचार गर्ने गुरुहरूलाई गोर्खे समाजमा झाँक्री भनेर उपमा दिई बोलाइने चलन प्रत्येक नेपाली र गोर्खे समाजमा पाइन्छ।
1: भनिन्छ संस्कृति बिना कुनै पनि जाति बाँच्न सक्दैन। संस्कृति कुनै पनि जातिको मूल अस्तित्व हो। गोर्खा जातिको लोक संस्कृति र परम्पराभित्र पर्ने धामी झाँक्री एउटा जातिको लोक चिनारी पनि हो।
0: धामी झाँक्रीको परम्परा कहिलेदेखि सुरु भयो यस विषयमा ठोस इतिहास नभए पनि झाँक्रीहरूमा सत्ययुगदेखि नै यो परम्परा चलिआएको हो भन्ने इतिहास र लोक संस्कृति विज्ञहरूको भनाइ छ।
1: वन झाँक्रीको उत्पत्ति भनिन्छ। वन झाँक्रीलाई शिव अवतार झाँक्रीहरूको गुरु भन्ने किम्वदन्ती पाइन्छ। उहिले सत्ययुगमा अनि यो युगमा पनि शिव अथवा लोक परम्परा अनुसार किराँतको देवता शिवजीलाई मान्ने गरिन्छ। भगवान शिवले वन झाँक्रीको स्वरूप अथवा वन झाँक्री अथवा जङ्गलको गुरु किराँत स्वरूप लिएर जनहितको लागि अवतरित हुनुभयो। यसमा तीन जातिका वन झाँक्रीको अवतार भयो।
0: प्रथम उल्टो झाँक्री, सुनखुट्टे वन झाँक्री र रिट्ठे वन झाँक्री प्रमुख छन्। यी तिनै झाँक्रीहरूले आफ्नो तान्त्रिक विभिन्न विद्यामा घर झाँक्री उत्पन्न गराएर जनहितमा लागिपरेका थिए। वन झाँक्री पुडको लामो लामो केश भएको तीर धनुष बाँसकी तुनिरमा धेरै तीरहरू राखिएको गलामा रुद्राक्षको माला कम्बरमा पानी खानको निम्ति कुबिन्डोको बर्तन शिरमा लुइचेको रङ्गी बिरङ्गी प्वाँख कम्बरमा भालु अथवा

0: बाघको छाला लगाएको उल्टो पाउ हिँड्ने गठिलो शरीर सानो स्वरले बोल्ने हुन्छन् भनी झाँक्रीहरूको भनाइ छ।
1: मानिन्छ वन झाँक्रीलाई जो कोहीले देख्न सक्ने कुरो होइन, केवल मन र कर्ममा खोट नभएको मानिसले मात्र वन झाँक्रीलाई देख्न सक्छ। वन झाँक्रीलाई हिम मानव पनि भन्ने गरिन्छ। ऊ मनुष्य आकारको हुन्छ। जङ्गलभित्रका खोला खाल्सीमा गनेउला माछा खोजी हिँड्ने दुर्लभ प्राणी हो वन झाँक्री।
0: जुन जङ्गलमा वन झाँक्रीको दर्शन गर्न पाइन्छ त्यो जङ्गल बिहड कालो घना जङ्गलले ढाकिएको हुन्छ। त्यहाँ पिपली, टुनी, कटुस, आरुपाते, सौर, काउलो, मेल र लप्सीका रुखहरू हुन्छन्। विभिन्न रङ्गीचङ्गी पशुपक्षी जस्तै लुइँचे, लाटकोसेरो, धोबिनी चरी, कोइली, ढुकुर, नेहुलहरू आदि बासेको सुन्न पाइन्छ।
1: ऐसेलु, अम्बके, कटुसको फलहरू प्रशस्त मात्रामा पाइने गरिन्छ र जङ्गलभित्र सात तले, पाँच तले जस्ता छाँगाहरू भएको छेउछाउमा गुफाभित्र वन झाँक्रीको बास पाइने गरिन्छ। हातमा सुनै ढ्याङ्ग्रो, सुनै गजा भएको सानो वाद्ययन्त्र जसलाई लोक परम्परा अन्तर्गत ध्वनि ढ्याङ ढ्याङ गर्ने लय दिँदै मुन्धुमहरू फलाकेको सुन्न पाइन्छ।

0: स्वयं लेखकले अनुसन्धान वन झाँक्रीमाथि गर्दा नेपालको नामसालिङ शुक्रबारे गाउँमा इलाम जिल्ला अन्तर्गत सात तले छाँगा र पाँच तले छाँगा अथवा झरना जो प्रकृतिले बनाएको आकाश जस्तो अग्लो देखिने ठाउँमा वनझाँक्री र वनझाँक्रीले चलाउने ढुङ्गाले नै बनिएको ओखली मुसली र जाँतो त्यही दर्शन गर्न पाएका थिए। त्यहाँ विशेष औँसी र पूर्णिमा मध्य बाह्र बजी दिउँसो अथवा मिरमिरेमा वनझाँक्रीको दर्शन पाइँदो रहेछ। यसलाई धार्मिक र लोक संस्कृतिमा वन गुरुको दर्शन भन्ने गरिँदो रहेछ। जसले दर्शन पाए उसलाई भाग्यमानी ठानिँदो रहेछ।
1: वनझाँक्रीसितै ल्याम ल्यामे भनिन्छ। वनझाँक्री जनहितको निम्ति काम गर्छन् भने ल्याम ल्यामे उसकी पत्नी गुरुले शिक्षा दिनलाई ल्याएको मानव चेलालाई खान जान्दिन्छन्। उनी ठिक विपरीत स्वभावकी हुन्छन्। ल्याम ल्यामे पनि लामा लामा नङ, लामो केश राशि, शिरमा लुइँचे र चरा चुरुङ्गीको प्वाँखहरू लगाएको, हातमा खुर्मी, विशाल वक्ष र शरीरमा केवल धरो लगाएको झाँक्रीहरू बताउँछन् र उसलाई फलामको साङ्लीले बाँधेर गुफाभित्र राखेका हुन्छन्।
0: जसमा उसले नराम्रो कार्य गर्न नसकोस् भने वन झाँक्रीले उसलाई कठोर सुरक्षामा राख्छन्। वन गुरु शिव अवतार हो भने पार्वतीको अर्को रूप ल्याम ल्यामे भनिन्छ। यसैबाट बोक्सी र झाँक्रीको इतिहास सृष्टि भएको पाइन्छ, जसलाई विभिन्न नामहरूले पुकार्ने गरिन्छ।
1: वन झाँक्रीले आफ्नो लोक कल्याण हित अन्तर्गत आफ्नो विद्या मनुष्यहरू समक्ष पुर्याउन गाउँघरबाट निष्कलङ्क पुरुष बालकलाई सुटुक्क भगाई उसको ओडारमा लैजान्छ र झाँक्री विद्या अन्तर्गत पर्ने विभिन्न तान्त्रिक विद्याहरू सिकाउन छ महिना अथवा सालभरिको समय लिन्छ।
0: उसलाई खानको लागि गनेउला उल्टा हात गरी खान सिकाउँछन्। किरा फटेङ्ग्राहरू दिन्छन्। तामाको दियो जलाएर तामाकी त्रिशूल राखी हिमाली तन्त्र मन्त्र विद्यामा अध्ययन गराउँछन्। भनिन्छ मनुष्यको गन्ध ल्याम ल्यामेले चाल पाउन साथ खान खोज्छन्, तर कडा सुरक्षाबीच वनझाँक्रीले चेलालाई बचाउँछन्।
1: कथन अनुसार वनझाँक्रीले आफ्नो राल सिङ्गान जम्मा गरेको एउटा तुनिरबाट पातमा राखी खुवाउँछन्। जब चेलाले आँखा चिम्म गरी त्यो खानसाथ उसलाई तन्त्र र मन्त्र

0: विद्या आफै आफ ज्ञानको बोध हुन थाल्छ र पहाडी जडीबुटीको पनि ज्ञानहरू सिकाउँछन्।
1: चेलालाई 6 महिना अथवा 1 साल बाद हातमा दियो कलश, सानो ढ्याङ्ग्रो, रुद्राक्षको माला, गजा, आफ्नो सानो केश दिएर जनहितको निम्ति कार्य गर्न भनी जहाँबाट ल्याएको थियो त्यही ठाउँमा छोडिदिन्छन् र घरमा आएर गुरुले दिएको दियो कलश, गुरुको केशको एक टुक्रा, रुद्राक्षको माला, सानो ढ्याङ्ग्रो थान थपना गरी चिन्ता बसी गाउँघरलाई रक्षा होस् भनी गुरुले सिकाएको प्रमाण दिन्छन्।
2: आज हाम्रो स्टुडियोमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउने हुने विशेष व्यक्ति हुनुहुन्छ गोविन्द छेत्रीज्यू।
3: यो हाम्रो चाहिँ नि परम्परा, हाम्रो संस्कृति सत्ययुगदेखि चलिआएको, उहिले सत्ययुगमा चाहिँ दक्ष प्रजापतिको चाहिँ 7 वटा छोरी थिए अरे।
2: हजुर,
3: 7 वटा छोरीमा चाहिँ नि सबै 7 वटा छोरीमा अरू 6 वटा दिदी बहिनीहरू चाहिँ 33 कोटी देवताहरूसित चाहिँ उहाँहरूको विवाह भयो। रहेको चाहिँ एउटा सत्यदेवी हुनुहुन्छ हुनुहुन्थ्यो अरे। यो सत्यदेवी चाहिँ अब बिहान राखेको दक्ष प्रजापतिको चाहिँ छोरी हुनुहुन्छ, उहाँ चाहिँ उहाँ हुनुहुन्छ र उहाँको चाहिँ अब यो लक्ष्मीको छोरी 32 युग्दा भएको, सूर्यको जस्तो तेज भएको, बाघको जस्तो कम्मर भएको यस्तै छोरी अब कसैलाई नदिने भनेर चाहिँ राख्नुभएको थियो अरे। त्यति बेला चाहिँ नि जलन्धर महादेव आएर चाहिँ नि उहाँले सत्यदेवीलाई विवाह गर्नुभएको थियो अरे। विवाह गरेर लाँदाखेरि चाहिँ पछि उहाँको चाहिँ नि दक्ष प्रजापतिहरूले चाहिँ नि यस्तो माग्ने लाले सिङ्गाने, यस्तो जोगी बाघको छाला भिर्ने, सापको गहना लगाउने, यस्तो महादेवले पो मेरो सत्यदेवी लगे भनेर चाहिँ उहाँले हिंसा गर्नुभएको हुनाले गर्दाखेरि र चाहिँ नि दक्ष प्रजापति घरमा ठुलो यज्ञ होम हुँदाखेरि उहाँलाई निम्तो नगर्नले गर्दाखेरि त्यस कारणले गर्दाखेरि चाहिँ नि सत्यदेवी चाहिँ नि कैलाश पर्वतबाट चाहिँ आएर अनि यज्ञ कुण्डलमा हाम फलाल्दाखेरि चाहिँ नि उहाँको अङ्ग केही पनि भएन। उहाँको प्राण मात्रै कैलाश पर्वतमा गएर हिमालय पार्वतीमा उहाँ चाहिँ हिमालयमा गएर गर्भ लिन जानुभयो र उहाँको अङ्ग चाहिँ जिउ चाहिँ महादेवले चाहिँ ध्यान दृष्टिले हेर्दाखेरि चाल पाएर उहाँले सत्यदेवीलाई काँधमा बोकेर लिएर जाँदाखेरि जाँदा जाँदा जाँदा जहाँ जहाँ गयो बोकेर हिँडेको हिँडेकै कहिल्यै पनि अब महादेव पनि नथाक्ने, बोकेर हिँड्ने मायाले बोकेर हिँड्दाखेरि चाहिँ अब के गर्ने त भन्दाखेरि चाहिँ विष्णु भगवान्ले यो कुरा चाल पाउनुभयो। विष्णु भगवान्ले चाल पाउँदाखेरि चाहिँ अब झिङ्गा बनाउनु पर्यो, झिङ्गाको रूप गरेर चाहिँ नि अब झिङ्गाले चाहिँ उसलाई टोकेपछि अनि सत्यदेवी उसको अङ्ग चाहिँ नि अलिअलि अलिअलि गर्दै पतना भुइँमा झर्छ, झर्दाखेरि चाहिँ अनि ऊ सकिन्छ र अनि महादेव चाहिँ नि आउँछन् कैलाश पर्वतमा आउनुहुन्छ भनेर चाहिँ नि विष्णु भगवान् यो रच्दाखेरि चाहिँ अन्तखेरि अब झिङ्गाले चाहिँ सत्यदेवीको अङ्गलाई अलिअलि अलिअलि टोक्दै टोक्दै जाँदाखेरि ऊ गनाउँदै गयो, कुहिँदै गयो अनि जहाँ जहाँ महादेवले फर्को मारेर जानुभयो, जहाँ जहाँ गुफा बस्न जानुभयो, कहाँ कहाँ पुग्नुभयो, भारत, इन्डिया, यो विश्वौँ देशमा उहाँ जाँदाखेरि चाहिँ सत्यदेवीको चाहिँ नि अब कहीँ टाउको शिरको कपाल झऱ्यो, ऊ कहीँ अब यस्तो कुमहरू झऱ्यो, कहीँ हातहरू झऱ्यो, कहीँ आँखा झऱ्यो, आँखाहरू झरेको ठाउँमा तारेश्वर देवी, यस्तै चाहिँ नि कन्याउली झऱ्यो, कामाङ्खे माई देवी, कहीँ यस्तै चाहिँ नि अब यस्तै यस्तै नाम, कहीँ जलपा देवी, जल पिसाब गर्ने ठाउँ झऱ्यो जलपा देवी भए, जस्तै चाहिँ नि यस्तो हुँदा हुँदा हुँदा हुँदै चाहिँ नि अब झम्केश्वरी देवी, गुजेश्वरी देवी, जस्तो हाम्रो पछाडिपट्टिको झर्दै गयो गुजेश्वरी देवी, झम्केश्वरी देवी, उहाँको कपालहरू झरेर गयो ऊ झम्केश्वरी देवी, यस्तै हुँदै हुँदै चाहिँ नि 33 कोटी देवताहरूले पनि अब उहाँहरूले रच्नु भयो कि अब के गर्ने त भन्दाखेरि चाहिँ अनि महादेवले पनि के गर्ने त भन्दाखेरि अब महादेवीको चाहिँ कसरी ध्यानपूर्वक नियम पुग्छ भन्दाखेरि चाहिँ अब मनुष्यहरूलाई अब एउटा वन झाँक्रीको रूप गरेर चाहिँ नि एउटा गुफामा बसेर ध्यान दृष्टि गरेर चाहिँ नि अब वन झाँक्री एउटा रूप धारण गरौँ, कपालको केस चाहिँ यो कम्मरबाट उँधो झरेको सानसानो होचो होचो पुर्को पुर्को रूप गरेर चाहिँ नि जामा सेतो जामा पगडी लगाएर अब गाउँमा चाहिँ नि मध्य 12 बजीको समयमा गएर अब सानो 7 वर्षदेखि उँभोको 14 वर्षदेखि उँधोको नानीलाई चाहिँ अब कान्छी उम्लामा समातेर चाहिँ यो गुफामा

0: नकार बाहिरपट्टि हेर्दा खोलाको छाउरो झर्ने इन्द्रिणीहरू लागिरहेको खोलाको धुवाँ उड्ने त्यस्तो भित्र लगेर चाहिँ नि अन्डर ग्राउन्डमा लगेर पहराको चाहिँ ग्राउन्डभित्र लगेर चाहिँ नि गुफा राखेर त्यति बेला चाहिँ नि उहाँले त्यसरी कसैले चाल नपाएको मध्यबाट सुते ठाउँबाट कान्छी उम्लाले नङ्गमा समातेर लगेर चाहिँ नि त्यहाँ लगेर उहाँले के गर्नुभएको थियो बाँझाँती देवताले उहाँलाई शिक्षा दिनुभयो अब तिमीलाई ल्यायौँ अब तिमी चाहिँ नि हाम्रो चेला हुनुपर्छ तिमी जग्गा जग्गा कहाँ कहाँ चाहिँ नि शिला पत्थर भुइँ फुट्टा देवीहरू उत्पन्न हुन्छन् त्यहाँ त्यहाँ तिमीलाई चाहिँ कम्पा दिएर को मानिसहरूलाई कहाँ कहाँ दुःख बिमार कहाँ के आपद विपद छ ऊ बेला सत्यजुगमा डक्टर भन्ने कुरो थिएन र सत्यजुगमा धामी झाँक्रीहरूबाट दबाई पानी जडीबुटीहरूबाट झारपातहरूबाट यस्तै झारफुक गरेर चाहिँ इलाज गर्ने त्यो चलन चल्ती भएकोले गर्दाखेरि अनि शिव महादेवले त्यो रचेर अनि त्यो वन झाँक्री देवताले लानुभयो र त्यो चेलालाई चाहिँ के गर्नुभयो गनौलाको सब्जी फलामको चाहिँ नि चिउरा कुटेर ओखलीमा चिउरा फलामको चिउरा कुटेर अनि जबरजस्ती यो खानुपर्छ उहाँहरूको चाहिँ लाल सिङ्गानहरू हाबीजाबी उहाँहरूले चाहिँ यस्तो भोजन गराउनु भएर उहाँले शिक्षा सिकाउनु भयो अनि यस्तै अब सात दिन सात रात अब सात महिना बाह्र महिनाभित्रमा उहाँले सबै गुरु ज्ञान सिकाइसकेर चाहिँ नि उहाँलाई झाँक्री बनाएर पठाउनु भयो गाउँमा अब साधारण झाँक्री भनेको चाहिँ अरू अरू मानिसहरूबाट अलिअलि विद्या ज्ञान सिकेर आदिले यसो झारफुक गर्ने यसो साधारण यताउता गर्नुभएको अब जस्तो वन झाँक्रीले लगेर चाहिँ गुरु शिक्षा दिएको उहाँले सिकाएको उहाँले कम्पा दिनु ढलढ्याङ्रो बजाउनु सिकाउनु भएको उहाँले चाहिँ नि अब विद्या दिएकोमा अलिकति भिन्नता पर्छ
1: र हामीले सुन्नमा पनि आएको हुनु त यो कतिको सत्य हो त्यो हामी भन्न सक्दिनँ तर जुन विद्या एउटा झाँक्रीले वन झाँक्रीले एउटा नानीलाई है उहाँहरूको अनुमति बिना माता पिताको अनुमति बिना ओडारमा लगेर लान्छन् त्यस समय उहाँहरूलाई जुन चाहिँ विद्या सिकाइन्छ त्यस समय उहाँको एउटा झाँक्री वन झाँक्रीको पसिना मलमूत्र यो सिगानहरू पनि एउटा कपमा भनौँ एउटा है ग्लासमा राखेर त्यो चाहिँ जुन सिक्ने नानी हुन्छ वन झाँक्री जो त्यसले खानुपर्छ भन्ने एउटा यो हामी सुन्छौँ यो के कतिसम्म सत्य हो यो कुरा
0: यो कुरा सत्य हो अब त्यो उहाँहरूको भगवान्को छ नि त्यो चिज खाँदाखेरि चाहिँ छिट्टो यसले मन्त्र तन्त्र शिक्षा सिकोस् ज्ञानी होस् मनुष्यहरूको भलाइ गरोस् भनेर चाहिँ उहाँले त्यो गर्नुभएको
1: र गोविन्द छेत्रीज्यू र यो ल्याम्ल्यामे झाँक्री वास्तवमा के हो र कस्तो प्रकारको हुन्छ के बताइदिनुहुन्छ कि
0: यो चाहिँ वन झाँक्रीको चाहिँ नि एउटा मिसेस हुनुहुन्छ
1: श्रीमती
0: उहाँले चाहिँ बिगार गरिदिने मान्छेको त्यो एउटा शक्ति हेर्नुको लागि अथवा उसलाई रिस उठ्यो भने केही कुछ गर्न पनि सक्नुहुन्छ उहाँले चाहिँ कोही सङ्ग्राम गर्न सक्ने कोही वन जङ्गल हिमालमा बस्नुहुन्छ उहाँ मालिङ्गा घारीमा तुसारोमा हिउँमा बस्नुहुन्छ उहाँ चाहिँ
1: हाम्रो एउटा अन्धविश्वास भनौँ या विश्वास भनौँ मान्छेको र एउटा कुरो के आउँछ भने हाम्रो नानीहरू भनौँ न विशेष गरी नानीहरू वनपाखातिर खेल्न जाँदाखेरि पछि घर फर्केर आउँदा उहाँ एक प्रकारले अस्वस्थ भएको अनुभव गर्छौँ त्यस समय हामीले एउटा हाम्रो परम्परामा के गर्छौँ भने डक्टरलाई कहाँ सोझै नलगेर होइन पहिला एकपल्ट वन झाँक्रीलाई भए उपचार गरौँ भनेर हामीले यो अन्धविश्वास पालेका छौँ वास्तवमा के त्यस प्रकारको वन जङ्गलमा जाँदाखेरि कुनै प्रकारको सिंह लाग्ने या अन्य केही लाग्ने कुरोहरू कहाँसम्म सत्य हुन्छ
0: यो तपाईँको यस्तो हुन्छ कि अब दिनमा एउटा पहर पहर हुन्छ तपाईँको
1: हजुर
0: कुन कुन समयको कुन कुन पहर अब त्यति बेला चाहिँ नि कोही बेला नानीहरू घरबाट हिँड्दा डुल्दा अब कोही बेला चाहिँ यस्तै वन झाँक्रीहरू चाहिँ गुफाभित्र बस्नुभएको हुन्छ बाहिर इन्द्रिणीहरू हुन्छ इन्द्रिणी देवताहरू इन्द्रिणी अब जङ्गल खोला नालाको चाहिँ नि अब छाया हावा यस्तो इन्द्रिणीको हावाहरू हुन्छ अब त्यो नानीहरूलाई कोही बेला इन्द्रिणी भन्ने मेरो वायु देवता हुन्छ त्यो इन्द्रिणी वायु देवता लाग्यो भने त्यो नानीहरूलाई मुटु खाने भुँडी खाने उल्टी गर्ने रिङटो चक्कर लगाउने यस्तो हुन्छ अनि र एउटा कुरा दोस्रो कुरा घुम्दै डुल्दै जाँदाखेरि कुनै यस्तो जङ्गली बुढीबोजीहरूको साथमा हिँड्ने कुनै सिकारी देवताहरू पनि हुन्छन् कोही अकल विकालमा मरेको कोही काज काम नभएर चाहिँ त्यसै हावा बतास जस्तो भएर हिँडेको यस्तो कोही वायुहरू कोही अकल विकालमा लरी मरेको डरी मरेको झुन्नी मरेको यस्तो वायु देवताहरू चाहिँ जो पनि हौ तिमी चाहिँ अब इन्द्रिणी वायु जल वायु थल वायुहरू काँचो वायुहरू लाउलाउँ खाउँ भन्दा भन्दै
1: वास्तवमा यस प्रकारको रोगहरू लाग्न सक्छ भन्ने तपाईँहरू भन्नुहुन्छ है अब अन्तिम प्रश्न हामीसँग

0: अहिले समय पनि छैन, छोटकरीमा जवाब दिनुहोला, एउटा साधारण झ्याक्रीको लागि यो गुरु पूर्णिमा कतिको महत्त्वपूर्ण छ?
1: यो महत्त्वपूर्ण छ। यो सालमा एक दिन चाहिँ गुरु पूर्णिमा भनेको चाहिँ नि अब गुरुहरूको चाहिँ नि हामीले उद्घाटन गरेको, हामीले इज्जत गरेको मानेको भने अब धामी झाँक्री मातालयनले पनि महादेव पार्वतीहरूको चाहिँ भावना नाम गरेर ढलढ्याउँरो झामा पगरी लगाएर उहाँको वस्त्रहरू लगाएर उहाँको चाहिँ बाजा गाजा बजाएर मानव मन्दिरमा आफ्नो घरमा कसैले कसैले मन्दिरमा कसैले कहीँ बसेर राम रहोस् गरेर रमाइलो गरेर उहाँहरूको नाम जपेर धुपधार गरेर चाहिँ नि उहाँहरूलाई एउटा बल पुगाएर मागेको।

भनिन्छ एक झाँक्रीले एउटा नयाँ शिष्य तयार गर्न भनी लगभग 7 देखि 14 वर्ष बीचका बालकहरूलाई उसका मातापिताको अनुमति बिना नै सुटुक्क लगेर गुफामा झाँक्री विद्या दिने प्रचलन पनि सुन्नमा आइन्छ। यति बेला ती झाँक्रीले आफ्नो शिष्यलाई विद्या प्रदान गर्दा यसरी पूजा गर्छन्।

यो हाम्रो परम्परा भनौँ या अन्धविश्वास, यदि हाम्रा नानीहरू बिरामी भए हामी धामी जाति कहाँ जाने गर्छौँ उपचारको निम्ति। यति छन् यी झाँक्रीहरूले यसरी उपचार गरी बिरामी जाति पार्ने कोसिस गर्छन्।

0: भयो होला परमेश्वरी, यसमा भूलचुकमा माफ देऊ। बरु तिमीलाई यो धूप अक्षता गरेर हामीले प्रसाद दिएको छौँ, यसमा तिमी खुसी भएर जाऊ। नत्र भनेदेखि हामीभन्दा पनि अझै अरू जान्ने धामी झाँक्री आउला, कुचो स्याउली लाग्ला तिमीलाई, हे ढ्याङ्ग्रो माला लाग्ला तिमीलाई, शेरमा ज्ञान लाग्ला तिमीलाई, अक्का सुरालन पत्ताल भसाइदेलन भरे तिमीलाई, विजेत होला तिमी, आफ्नो थाना जाऊ, आफ्नो माना जाऊ, जहाँबाट तिमी अछ्याएर पछ्याएर आएको छौ त्यही जग्गामा जाऊ। परमेश्वरी हेर,
1: झाँक्री झाँक्रीनीहरूको गुरु पूर्णे।

0: आफ्नो गुरु चेलाको हुल बाँधी निस्कन्छन्। त्यसमा झाँक्रीको पोसाक आकर्षक हुनको साथै विचित्रको पनि हुन्छ। सेतो लामो लामो जामा, टाउकोमा पगरी, लामा लामा रुद्राक्ष र रिठाको माला, सानो सानो घन्टी र दुम्सीको काँडा, मयूरको प्वाँख, लुइँचेको रङ्गिन प्वाँख, सानो झोला, विशेष गरी खुर्मी अर्थात् सानो हँसिया र अदुवा राख्छन्।
1: कसैको हातमा ढ्याङ्ग्रो, गजा, गलामा सर्पको हड्डीको माला, कसैको काङ्लिङ अथवा मान्छेको हड्डी, साथै अम्लिसोको पात, भालामा नाना थरीका रङ्गी बिरङ्गी ध्वजाहरू लिएका हुन्छन्। एक दिन अगाडि मसान्तको दिन आफ्नो घरको देउता थान सम्पूर्ण रूपले सिँगारेर रङ्गी बिरङ्गी फुलले सजाएर साँझैदेखि आफ्नो वेशभूषा लगाएर चिन्तामा बस्छन्। चिन्ताको अर्थ मनन गर्नु, जसलाई हाम्रो भाषामा जोखना भन्ने गर्छौँ।
0: रातभरि गुरुको पूजा गरे, आफ्नो सेसे मेसेलाई पुकारी शक्ति अर्जन गर्ने काम गर्छन्। यसमा विशेष रूपले शरीरमा कम्पन छोड्छ। भनिन्छ जो जन्डा झाँक्री हुन्छन् उनीहरूलाई आमाको गर्भबाट नै कम्पन छुटेको हुन्छ भन्ने भनाइ छ।
1: यो एउटा हाम्रो संस्कृतिको महत्त्वपूर्ण अवलोकन हो र झाँक्रीहरू हातमा ढ्याङ्ग्रो लिएर खोला नाला, उघौली र उभौली, सात संसारीमाई, बुढी बोजू, सत्य हाङमा, हाङमा राजा, हाङमा रानी, हिमालको गुरु, मधेसको काली, बडा महारानीमाई, वनवासिनी, बनसखण्डी, काशी हाङमा, लासा हाङमा, लामा लमिनी, ओजा ओजिनी, बिजुवा बिजुनी, झाँक्री झक्रिनी, पान्थर पान्थरनी, सुब्बा सुब्बेनी, लाटे बुढेनी, चम्के बुढेनी, सर्वे बुढेनी, बोजु देउता, नयाँ राजा, नयाँ रानी, एक्ले सिकारी,
0: दोक्ले सिकारी, लाला सिकारी, बाला सिकारी, सोह्र सिकारी, बत्तीस सिकारी, चौसठी सिकारी, सरवा सिकारी साथले खेली हिँड्ने, सुनै ढ्याङ्ग्रो, सुनै गजोली हिँड्ने, नाम्लो, थुन्से, खुर्मी साथ बोकी हिँड्ने, चारै सुरको धनी तिमी, चराचर जगतको धनी तिमी, तिमी विश्व ब्रह्माण्डको धनी तिमी, पशु प्राणी खेतबारीको धनी तिमी, अदुवाबारी खोर्सानी बारीकी धनी तिमी, विश्व ब्रह्माण्डकी धनी तिमी, हे माता, बोजु देवता, बडा महारानी,
1: युमा यासुकिनी, ठकुरानी, मनमाई, वनवासिनी, साथै पातालको नाग नगेनी, कुली, कर्कट तक्षत, महाकाली नाग, सेता नाग, लाल नाग, बाल नाग, जुरे नाग, नील नाग, केहरी नाग, मनसा देवी, मनसा भगवती, नाग राजा, नाग रानी को मुन्दुमद्वारा देवी देवताहरूलाई ढ्याङ्ग्रो बजाई बजाई पुकार गर्छन्।
0: साथै चेला चेलीहरू हातमा काँसाको थाल लिएर एउटा लोक छन्दमयको ताल लिएर बजाउन थाल्छन्। ट्याङ ट्याङ ट्याङ ट्याङ, र यसमा हाम्रो लोक परम्पराको मूल रूप देख्न पाइन्छ। र झाँक्री झाँक्रीको आफ्नो आफ्नो विद्याको होड लागेको दृश्य देख्न पाइन्छ। दुम्सीको काँडा हानाहान हुन्छ। यसरी झाँक्रीको शत्रु बोक्सी विशेष गरी पाइन्छ, र त्यसमा मौका परे बोक्सीलाई आफ्नो थानमा तन्त्र र मन्त्र विद्याले नचाउनसम्म पछि पर्दैनन्।
1: झाँक्री र बोक्सीको होडबाजी चल्दा अम्लिसोको पत्ता बिचमा राखेर मन्त्र र ज्ञानले अम्लिसोको पत्ता निल्ने, होड चल्दा पत्ता निल्न सक्दैनन् भन्ने भनाइ पनि छ। बोक्सीको आफ्नो स्वार्थको लागि, पापको उत्पत्तिको लागि मात्र हुन्छ भने झाँक्रीको विद्याले मानिसहरूलाई दुःख बिमारी हुँदा सहायता पुर्याउँछ, धर्ममा आस्था राख्न पनि सिकाउँछ। यसकारण झाँक्री विद्या बोक्सीको भन्दा उच्च मानिन्छ। यसै कारण झाँक्रीले आफ्नो सुरक्षाको लागि कुनै पनि शुभ कार्य होस् या अशुभ कार्य होस्, बोक्सी र डायनको नराम्रो नजर नपरोस् भनी आफ्नो देउता शर्मा मार्बोङको पूजा गर्छन्।
0: अथवा वन झाँक्री गुरुको पूजा गर्छन्, नत्र बोक्सीले आफ्नो गुन्युको एक छेउ गाँठो पारेर मन्त्र फलाकेर देब्रे खुट्टाले कुल्च नपाए झाँक्रीको मन्त्र ज्ञान र

0: उपचार गर्न साधनहरू भएको युगमा पनि गाउँ बस्ती कमान दुर्गम इलाकाहरू आज पनि धामी झाँक्रीको उपचार बिना डाक्टरहरूले सम्म जाति नभएको बिमारीलाई एकपल्ट तिमीहरूको देवी देउता कुल बक्साएर आऊ भन्ने वचनहरू सुन्नमा आएको छ।
1: नानीहरू बाल बालखाहरूलाई जङ्गली देउता लागेको
2: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो एक रूपक वनझाँक्री र झाँक्रीको विद्या। अघिल्लो क्रममा अब समय भइसकेको छ 10 बजेको मुख्य समाचारको।
3: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। छत्तीसगढ़को बस्तर दशहरा उत्सवमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिवासी समुदायका प्रतिनिधिहरूले आज राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जित्ने दिलीप महादो गावित र पुरूष 100 मिटर T47 स्पर्धामा रजत पदक जितेकोमा मोहम्मद बेसिल मोरसिंगना काठी र पुरूषहरूको लङ जम्पमा रजत पदक जितेकोमा मुरली श्री शंकरलाई बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले श्रावण महिनाको शुभ शुरूआतको अवसरमा देशवासीहरूलाई हार्दिक शुभकामना दिनुभएको छ। मध्यप्रदेशमा मुख खरिदको विरोधमा कृषकहरूको विरोध प्रदर्शन समाप्त भएको छ। पश्चिम बंगालको वीरभूमको मोहम्मद बजार जिल्लाको देउचामा पत्थर व्यापारी मिनार मण्डलको घरबाट पुलिसले 28 करोड़ नगद र 15 किलो सुन उद्धार गरेको छ। बिहार गुजरात र मध्यप्रदेशका विधानसभाका 3 निर्वाचन क्षेत्रहरूमा उपचुनावको लागि मतदान भइरहेको छ। इलेक्ट्रोनिक एवं आईटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक्स क्षेत्रमा हालका वर्षहरूमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री श्री राममोहन नायडूले सतत विमानन इन्धन SAF प्रयोग गर्ने र अन्तर्राष्ट्रिय विमानका लागि कार्बन अफसेटिङ र न्यूनीकरण योजनाको कार्यान्वयनका लागि देशको तयारीको समीक्षा गर्नुभयो। मध्यप्रदेश सरकार र केन्द्र सरकारको दूरसञ्चार विभाग बीच आज नयाँ दिल्लीमा एक सम्झौतामा हस्ताक्षर हुनेछ, जस अन्तर्गत भारतको पहिलो दूरसञ्चार उत्पादन केन्द्र मध्यप्रदेशको ग्वालियरमा स्थापित गरिनेछ। केन्द्र सरकारले लोकसभालाई जम्मू कश्मीरमा प्रधानमन्त्री सूर्य घर मुक्त ऊर्जा योजना अन्तर्गत लगभग 39,000 घरहरूमा सौर प्यानलहरू स्थापना गरेको जानकारी दिएको छ। अनि मौसम विभागले आज मध्य महाराष्ट्र र पश्चिम मध्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

जसरी शरीरलाई स्वस्थ भोजन चाहिन्छ उसरी नै मनलाई पनि राम्रो विचार चाहिन्छ ज्ञान र सकारात्मक सोच चाहिन्छ हामी जे पढ्छौँ हेर्छौँ सुन्छौँ र सोच्छौँ त्यसैले हाम्रो सोच हाम्रो बानी र भविष्य निर्माण गर्ने रहेछ त्यसैले मनमा के प्रवेश गराउने भन्ने कुरा बुद्धिमानीपूर्वक छान्नुपर्ने रहेछ किनभने यही हाम्रो चरित्र हाम्रो कर्म र सफलताको आधार बन्ने रहेछ त यही सुविचारसँग आजको हलो खरसाङको अङ्क आरम्भ गरे स्वीकार्नुहोस् म इशारा अनि मेरो प्रसारण सहयोगी कल्पनाको तर्फबाट हार्दिक स्वागत सप्रेम नमस्कार अभिनन्दन

श्रोताहरू, आज हो 30 तारिक जुलाई। आज हो अन्तर्राष्ट्रिय मित्रता दिवस। मानव जीवनलाई अझ सुन्दर, सहज र अर्थपूर्ण बनाउने अमूल्य सम्बन्धहरू मध्ये एक हो मित्रताको सम्बन्ध। रगतको नाता नभए पनि मनले गाँसिएको सम्बन्ध नै साँचो मित्रता हो। परिवारले हामीलाई जन्म र संस्कार दिन्छ भने साथीहरूले जीवनलाई हाँसो, उत्साह र आत्मविश्वास र नयाँ ऊर्जा दिन्छ। सुखका क्षणहरूलाई अझ रमाइलो बनाउने र दुःखका क्षणहरूलाई काँध थापेर साथ दिने व्यक्ति नै साँचो मित्रहरू हुन्। कहिलेकाहीँ मनका कुरा परिवारसँग भन्न नसक्दा पनि असल साथीसँग खुलेर बाँड्न सकिन्छ। यही विश्वास, सम्मान, आफ्नोपन र साथले मित्रतालाई जीवनको सबैभन्दा सुन्दर सम्बन्ध बनाएको छ। मित्रता भनेको केवल सँगै हाँस्नु मात्र होइन, आवश्यक पर्दा एकाअर्काको हात समातेर अघि बढ्नु पनि हो। साँचो साथीले हाम्रो सफलता खुलेर खुसी मनाउँछ, गल्ती हुँदा सही बाटो देखाउँछ र कठिन समयमा कहिले पनि हाम्रो साथ छोडेर जाँदैन। त्यसैले मित्रता केवल एउटा सम्बन्ध मात्र होइन, जीवनलाई उज्यालो बनाउने अमूल्य उपहार पनि हो। आजको यस अन्तर्राष्ट्रिय मित्रता दिवसमा आफ्ना प्रिय साथीहरूलाई सम्झनुहोस्, उनीहरूप्रति आभार व्यक्त गर्नुहोस्, पुराना मनमुटाउहरू छन् भने समाप्त गर्नुहोस् र विश्वास, सम्मान तथा माया भरिएको मित्रताको सम्बन्धलाई अझ बलियो बनाउनुहोस्। सबै साथीभाइहरूमा अन्तर्राष्ट्रिय मित्रता दिवसको हार्दिक शुभकामना। हाम्रो मित्रता सधैँ सुमधुर, निष्कलङ्क र अटुट रहोस्। आजको विशेषता थियो आजको अन्तर्राष्ट्रिय मित्रता दिवस।

सुन रहे हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज साथै हाम्रो प्रसारणहरू प्रसार भारतीको ओटीटी वेब्सको माध्यमबाट पनि श्रोताहरूले सुन्दै हुनुहुन्छ। कार्यक्रम हो हेलो खरसाङ अनि आजको अङ्कमा हजुरहरूको साथमा छु म इशारा। त श्रोताहरू, जुलाई महिनाको अब हामी अन्ततिर आइपुगिसकेका छौँ। मनसुन अझै सक्रिय रहेको देखिएको छ। खरसाङ क्षेत्रमा बिहानैदेखि लगातार वर्षा भइरहेको छ भने कहीँ कतै वर्षा रोकिएर दिन केही घमाइलो पनि भएको हामीले महसुस गरेका छौँ, जसका कारण मौसम निकै चिसो र बादलले ढाकिएको छ। आज खरसाङ, दार्जिलिङ, कालिम्पोङ क्षेत्रमा दिनभरि सामान्यदेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना। दार्जिलिङको अधिकतम तापक्रम करिब 20 सेल्सियस र न्यूनतम तापमान 15 डिग्री सेल्सियस रहने अनुमान रहेको छ। कालिम्पोङमा अधिकतम तापमान 25 27 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 20 21 डिग्री सेल्सियस रहने सम्भावना छ भने खरसाङमा पनि तापक्रम करिब 17 22 डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ। मनसुन सक्रिय भएकोले गर्दा बादल लाग्ने, बेला बेलामा वर्षा हुने, कुहिरो लाग्ने सम्भावना कायम नै रहनेछ। यसैले सबै श्रोता महानुभावहरूलाई आवश्यक सावधानी अप्नाउन हार्दिक अनुरोध गर्दछौ। पहाड़ी सड़कमा यात्रा गर्दा पहिरो, ढुङ्गा खस्ने तथा चिप्लो सड़कको जोखिम हुन सक्छ। छाता वा रेनकोटको साथमा राख्नुहोला। अति नै आवश्यक काम बाहेक जोखिमयुक्त स्थानमा नजानुहोला। स्थानीय प्रशासन तथा मौसम सम्बन्धी आधिकारिक सूचनालाई ध्यान दिँदै सुरक्षित रहनुहोला। भोलि जुलाईको अन्तिम दिन 31 तारिक जुलाई हो। सावनको रमाइलो हरियालीसँगै मनसुनको वर्षाले प्रकृतिलाई थप सुन्दर बनाइरहेको छ। वर्षाको आनन्द लिनुहोस् तर सुरक्षा भने कहिले पनि नबिर्सिनुहोला।

सुन्दै हुनुहुन्छ हेलो खरसाङ आकाशवाणीको बिहानी प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा अनि हेलो खरसाङमा अब अघिल्लो क्रममा पालो भएको छ केही अद्भुत सत्यहरूबारे श्रोताहरूलाई अवगत गराउने। श्रोताहरू, हामीले प्राय डोपामाइनलाई खुसीको हर्मोन भनेर सुनेका छौँ, तर हाम्रो शरीरमा अर्को एउटा अत्यन्तै रोचक हार्मोन पनि पाइन्छ जसको नाम हो अक्सिटोसिन। यसलाई संसारभरि लभ हार्मोन वा बन्डिङ हार्मोन भनेर भनिन्छ। अक्सिटोसिन तब बढी स्रव हुन्छ जब हामी प्राय आफ्ना प्रियजनलाई माया गरेर अँगालो हाल्ने गर्छौँ, स्नेहपूर्वक हात समाउँछौँ, आमाले आफ्नो शिशुलाई काखमा राख्छिन् वा कसैले हामीप्रति विश्वास र आफ्नोपन देखाउँछ। यही हर्मोनले मानिस मानिस बीचको सम्बन्धलाई अझ गहिरो, आत्मीय र विश्वासिलो बनाउन मद्दत गर्छ। अझ रोचक कुरा के छ भने वैज्ञानिक अध्ययनहरू

ले देखाएका छन् कि अक्सिटोसिनको मात्रा सन्तुलित हुँदा मात्र तनाव कम हुन सक्छ, मन शान्त हुन्छ र मानिसमा सहानुभूति तथा सहयोग गर्ने भावना पनि बढेर जान्छ। त्यसैले कहिलेकाहीँ एउटा सानो मुस्कान, आत्मीय अंगालो वा मनदेखि गरिएको दयालु व्यवहारले औषधिको भन्दा पनि ठूलो काम गर्न सक्छ, किनभने यस्ता साना तर सच्चा व्यवहारले हाम्रो शरीरमा अक्सिटोसिनको स्राव पनि बढाउन मद्दत गर्छ। यो त थियो अद्भुत सत्य अक्सिटोसिन हर्मोन बारेमा।

त श्रोताहरू, अब हामी हलो खर्साङको अन्ततिर आइसकेका छौँ र आजको दिनको विशेषताबारे श्रोताहरूलाई यो अर्को जानकारी राख्न लागिरहेका छौँ। आज हो वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्स अथवा मानव बेच बिखन विरुद्ध दिवस। मानव बेच बिखन आजको विश्वका सबैभन्दा जघन्य मानव अधिकार उल्लङ्घन मध्ये एउटा हो। लोभ, गरिबी, बेरोजगारी, अशिक्षा र

झुटो प्रलोभनका कारण धेरै मानिसहरू मानव बेचबिखनको शिकार बनिरहेका छन्। महिला, बाल बालिका तथा कमजोर अवस्था रहेकाहरू यस अपराधबाट धेर प्रभावित हुने गरेका छन्। यसै गम्भीर समस्यालाई विश्व समुदायको ध्यान आकर्षण गराउन प्रत्येक वर्ष जुलाई 30 तारिकको दिन विश्व मानव बेचबिखन विरुद्ध दिवस मनाइन्छ। यस दिवसले मानव बेचबिखन रोक्न, पीड़ितहरूको उद्धार, पुनस्थापना र न्याय सुनिश्चित गर्न सबै सरकार, संघ संस्था तथा नागरिकहरूलाई एकजुट भएर कार्य गर्न प्रेरित गर्दछ। मानव बेचबिखन रोक्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय जनचेतना हो। आकर्षक रोजगारी, वैदेशिक रोजगार, विवाह वा राम्रो भविष्यको प्रलोभनमा नफस्ने, आवश्यक कागजपत्रहरूको सत्यताको जाँच गर्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई तुरन्तै जानकारी गराउने बानीले यस्ता अपराध कम भएर जानेछ। यस दिवसले मानव बेचबिखन जस्ता गम्भीर अपराधप्रति जनचेतना फैलाउनु, पीड़ितहरूको अधिकार संरक्षण गर्नु तथा विश्वव्यापी सहकार्यमा सहभागी बनाउनु सबैलाई प्रेरित गर्दछ। सुरक्षित समाज निर्माणका लागि मानव बेचबिखन विरूद्ध आवाज उठाउँ र सचेत नागरिक बनौं। आउनुहोस्, विश्व मानव बेचबिखन विरूद्ध दिवसको अवसरमा मानव मर्यादा, स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाऊ। सबैलाई सम्मानपूर्वक बाँच्ने सम्मान अधिकार छ। सबैको कसैको गरिबी, कसैको अशिक्षा, बाध्यता वा कमजोरीको फाइदा उठाउनु मानवता र मानव अधिकार दुवैको उल्लङ्घन हो। श्रोता, यो त थियो हलो खरसाङको यो अन्तिम जानकारी, जो रहेको थियो वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्स अथवा मानव बेचबिखन विरुद्धको दिवस। र अब हामी यो अन्तिम गीत श्रोताहरूको निम्ति राखिरहेका छौँ।

0: आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङमा यहाँहरू सम्पूर्णलाई न्यानो अभिवादन। ट्र्याप्ड बिहाइन्ड द सिन, मानव बीच बिकनको लुकेको यथार्थ उजागर गर्ने आजको यो विशेष कार्यक्रममा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आकर्षक रोजगारी, वैदेशिक अवसर, सामाजिक सञ्जाल वा विवाहको प्रलोभन कहिलेकाहीँ मानव बीच बिखनको जाल पनि हुनसक्छ। सचेत रहौँ, जानकारी ल्याऊ र आफू तथा आफ्ना प्रियजनलाई सुरक्षित राखौ। यही कुरोलाई हजुरहरू सामु पुर्याउन आकाशवाणी खरसाङले एउटा प्रयास गरेको छ। आजको यस विशेष कार्यक्रममा यहाँहरू सामु प्रस्तुत छ ह्युमन ट्राफिकिङ माथि एउटा विशेष कार्यक्रम।
1: मानव तस्करी समग्र विश्वभरि नै यो एउटा अन्तहीन समस्या बनेर अघि बढिरहेको छ। हरेक वर्ष सारा विश्वभरि नै 30 जुलाईको दिन वर्ल्ड डे एगेन्स्ट ट्राफिकिङ इन पर्सन्स डे मनाइन्छ र यसै सिलसिलामा यहाँ चर्चा गर्नका लागि हामीले यहाँ आज निम्त्याएका छौँ, दार्जिलिङबाट निम्त्याएका छौँ म्यानकाइन्ड इन एक्सन फर रुरल ग्रोथ, जसलाई मार्ग भनेर चिनिन्छ र अनि मार्गकै नामले नै यो अहिले सबैतिर नै यो प्रचलित छ। र आज यहाँ चर्चा गर्नको निम्ति हामी समक्ष हुनुहुन्छ मार्गका सचिव निर्णय जोन छेत्री। र निर्णयजी, तपाईँलाई आज यस कार्यक्रममा हामी स्वागत जनाउँदछौँ। र विशेष जुन किसिमले एउटा मानव तस्करी सारा विश्वभरि नै यो एउटा अन्तहीन समस्या बनेर अघि बढाइरहेको छ, यो कुनै एक किसिमले हेर्दा नियन्त्रण भएको जस्तो पनि देख्छ, एउटा कन्ट्रोलमा आएको जस्तो पनि देख्छ, तर यो कहीँ न कहीँ कुनै न कुनै किसिमले कुनै न कुनै रूपमा यो भइ नै रहेको थाहा पाइन्छ, होइन? यो जानकारी आउँछ धेरै समाचार पत्रहरू यो विषयहरूमा है। तपाईँले यो जुन अब यसपालिको एउटा जुन थिम छ, होइन, यसपालिको थिम पहिलेको भन्दा अलिक फरक छ। यसपालिको थिम छ ट्र्याप्ड बिहाइन्ड द स्क्याम। यो थिमबारे, यसपालिको यो थिम राख्नुको बारेको कारणबारे छोटो रूपमा यहाँ बताइदिनुहोस्।
2: सर्वप्रथम त नमस्ते सबैजनालाई है, अनि मलाई तपाईँहरूले निम्त्याउनु भयो, अनि आजको यो जुन चाहिँ अन्तर्राष्ट्रिय मानव तस्करीको दिन हामीले जुन चाहिँ पालन गर्छौँ त्यो दिनको आज हामीले सारा विश्वमा नै यो थिम लिएर नै आज यसपालिको थिम छ ट्र्याप्ड बिहाइन्ड द स्क्याम है। अन्त यो चाहिँ के हो, मानव तस्करी भन्ने कुरो चाहिँ पहिला पनि भइरहेकै हो अनि अहिले पनि भइरहँदैछ अनि भोलि आउँदो दिनमा पनि हुँदैछ, होइन? तर अब हाम्रो कार्य चाहिँ के हुनुपर्छ जस्तो लाग्छ कि हाम्रो कार्यले गर्दाखेरि एकैजनालाई पनि हामीले एकै जीवनलाई पनि बचाउनु सक्यो भने त्यो हाम्रो लागि सक्सेस हुन्छ। तपाईँले जुन चाहिँ थिमको बारेमा भन्नु हुँदै थियो है, ट्र्याप्ड बिहाइन्ड द स्क्याम भन्दैछ नि है, अहिले तपाईँले यसो याद गरेर हेर्नुभयो भने चारैपट्टि स्क्यामै स्क्याम देख्छौँ हामीहरू, होइन? किनभने यो जुन चाहिँ इन्टरनेटको जब अब यो आविष्कार भएर इन्टरनेट अहिले घर घरमा रुम रुममा पुगिसकेका छौँ, त्यहाँनिर आजकल त डर लाग्छ कि अलिकति त्यहाँनिर कुन चाहिँ बटन छुयो भने म स्क्याममा पो पर्छु कि भन्ने छ है। मलाई यस्तो लाग्छ कि यसपालिको रिपोर्टिङ केसेसहरू धेरै आएको छ होला, होइन? स्क्याम गरेर लगेर, होइन, हाम्रो चेलीबेटीहरूलाई लगेर, चेलीबेटी मात्र होइन हाम्रो युवाहरूलाई पनि लगेर स्क्याममा, स्क्यामको द्वारा लगेर उनीहरूलाई ट्राफिक गराएर, होइन, अनि उनीहरूलाई बन्धक बनाएर अहिले एउटा बन्डेड लेबर जस्तो उनीहरूलाई एउटा प्रब्लममा हालिरहेको छ। अनि अहिले मलाई त्यस्तै लाग्दछ कि यो एकदम बेसी मात्रामा आइरहेको छ, किनभने दार्जिलिङ भेगमा त हामीले बेसी मात्रामा देख्छौँ रिपोर्टिङ हुँदैन होला, तर हाम्रोमा बेसी मात्रामा यस्तो भएर भएको छ, के गर्नु भनेर सुझाव लिनु आउनुहुन्छ, होइन? अनि मलाई, म छकै पनि परेँ यसपालि त्यो जुन चाहिँ थिम हुन्छ, होइन, फर अ ब्राइटर टुमोरो भन्छ कति यस्तो थिम्सहरू हुन्छ नि, थिम इज टोटली डिफ्रेन्ट। यसपालि थिम चाहिँ तपाईँको आएको छ ट्र्याप्ड बिहाइन्ड द स्क्याम, स्क्यामभित्र ऊ ट्र्याप्ड भइरहेको छ एउटा, होइन, एउटा अब त्यो भइरहेको छ र नै उनीहरूले त्यो अब त्यसलाई अझै बेसी अब यसलाई उस गर्नको लागि देखाएको हो, होइन? अब यो अझै पब्लिकली हामीले यो भन्यो भने यसमा अझै काम गर्नु सकिन्छ कि हामीले भनेर चाहिँ यो राखेको जस्तो लाग्छ मलाई। यो
1: अब जस्तो एउटा यो ट्र्याप्ड भन्दाखेरि, होइन, एउटा हामी यसलाई एउटा जाल, होइन, एउटा यो पासो यो जस्तै पनि हामी सम्झिन्छौँ त्यसलाई होइन। अब जस्तो अब एउटा यो मानव तस्करको जुन एउटा जाल छ है, एउटा जुन पासो छ है, त्यो चाहिँ पहिले अब जुन किसिमले एउटा गाउँमा आएर होइन गाउँमा आउँथ्यो भनेर सुनिन्थ्यो होइन, एउटा आयो आएर कि त झुटो बिहेको प्रलोभन होइन या त राम्रो नोकरीको एउटा लोभ देखायो, एकदम धेरै स्यालेरी दिन्छौँ भनेर है, यो किसिमले एउटा झुकाएर एउटा लोभ देखाएर एउटा प्रलोभन देखाएर एउटा तस्करी गर्ने होइन तस्करीको एउटा त्यो जुन ढाँचा थियो र त्यो नि अहिले अब यसो हेर्दाखेरि त्यो किसिमको केसेस कम्ती पनि देखिन्छ है, र अहिले नि अब नयाँ किसिमले तपाईँहरूले अब काम गर्दै जाँदाखेरि देख्नुहुँदाखेरि चाहिँ नयाँ किसिमको कस्तो खालको केसेसहरू चाहिँ भेटाउनु भएको छ?
2: तपाईँले ठिकै भन्नुभयो होइन, पहिलाको जुन चाहिँ केसेसहरू कस्तो थियो अहिलेको अर्कै छ होइन। अनि पहिला अब तपाईँले देख्नुहुन्थ्यो कि हामीले आइडेन्टिफाई चिन्नु सक्थ्यौँ कि ए त्यो पल्लो गाउँको एकजना दिदी यस्तो यस्तो भएको दिदी उसले चाहिँ दिल्लीतिर बम्बेतिर मान्छेहरू लान्छ अरे है भनेर हामीले आइडेन्टिफाई गर्नु सक्थ्यौँ होइन। तर अहिले बिकज अफ द यो इन्टरनेटले गर्दाखेरि होइन यो सोसियल मिडियाले गर्दाखेरि द ट्राफिकर्स जुन चाहिँ तस्कर गर्ने मान्छेहरू चाहिँ इन्भिजिबल छ, देख्दैन,
1: हजुर
2: एकदमै इन्भिजिबल छ, उसले देख्दै देख्दैन। अनि फिजिकली त्यो मान्छे आएर गाउँमै आएर लाँदैन पनि होइन। अहिलेको माध्यम यो अब मोबाइलको माध्यमबाट फेसबुकको माध्यमबाट तपाईँको वाट्सएपको माध्यमबाट यति छिटो कम्युनिकेसन हुन्छ होइन, यति मजाले कम्युनिकेसन हुन्छ। अनि लाने तरिका पनि पहिला त अब आयो अरे दुईजना केटाले लाँदैछ अरे हौ त्यसो भन्थ्यो होइन, अनि लगेर त्यहाँनिर बिबिचमा ट्रान्जिट पनि हुन्थ्यो, ट्रान्जिटमा फेरि अर्कै मान्छे हुन्थ्यो, त्यहाँदेखि ट्रेनमा चढाउँथ्यो, ट्रेनमा चढाएर दिल्ली पुग्थ्यो, दिल्लीमा पुगेर फेरि अर्को मान्छे लिनु आइरहेको हुन्थ्यो होइन। त्यस्तोहरू अहिले हामीले देख्दैनौँ।
1: जस्तो त्यो पहिला नि अब एउटा कतिवटा केसेसमा अब कस्तो देखिन्थ्यो भनेदेखि त्यो जो ट्राफिकर्स छ मानव तस्कर उसले चाहिँ स्थानीय कुनै गाउँबाट चाहिँ कसैलाई जानु छ भनेदेखि त्यो गाउँमा उसले वरिकरि कि नजिकको चिनाजाना त्यहाँनिर राखेर उसको माध्यमबाट झुकाएर लाने होइन एउटा एजेन्ट राख्ने त्यस्तोहरू पनि थिए नि त पहिला त होइन।
2: हजुर हजुर,
1: अहिले त्यो किसिमको चाहिँ छ कि छैन त्यस्तो?
2: त्यस्तो हुन्छ, तर अब उनीहरूलाई पछि कस्तो हुन्छ भने एजेन्ट जस्तो त पकडा पर्छ नि त।
1: हजुर,
2: तर अहिले इनभिजिबल हुनुको लागि चाहिँ एकदमै इन्टरनेट सबैको हातमा हाम्रोमा मोबाइल छँदैछ होइन। अनि तपाईँले हेर्नुभयो भने हाम्रो सानसाना नानीहरूकोमा सबैकोमा उसले इन्स्टाग्राम चलाइरहेको हुन्छ, फेसबुक चलाइरहेको हुन्छ होइन। अनि अहिले चाहिँ यिनीहरूले त्यो प्रकारले चाहिँ होइन थ्रु इन्टरनेटै यिनीहरूले जाल बुछाएर हेरिरहेको हुन्छ कि फलो गर्छ यिनीहरूले होइन। अब उनीहरूले आफ्नै कतिजना मान्छेहरू राखेको छ होला फलो गर्नुको लागि होइन, किनभने हामीले पनि जब कसैलाई पक्रन त्यो केसमा हेर्छौँ हामीले पनि कतिवटा त्यसरी नै गर्छौँ, हामीले आफै पनि पस्छौँ त्यो जालमा होइन त्यहाँ खोज्नुको लागि। अनि उनीहरूले खोजेर अब हाम्रो नानीहरूलाई कति हामीले जनचेतना गर्छौँ होइन, अनि लोभ्याएर टिकट पनि पठाइदिन्छ अब होइन, कोही मान्छे आउनु पर्दैन, उसले थ्रु इन्टरनेट उसलाई इमेलको द्वारा वाट्सएपको द्वारा टिकट पनि पठाइदिन्छ। अनि यहाँको जुन चाहिँ पीडित हुन्छ त्यो भिक्टिम भन्छौँ होइन, ऊ हेर्नुहोस् त कसलाई चिन्दैन तर पनि ऊ यहाँबाट अब त्यो मान्छेलाई देखेको पनि हुँदैन होइन, तर विश्वास छ ऊ त्यो मान्छेप्रति, अब त्यो विश्वास

0: ले गर्दाखेरि चाहिँ ऊ आफै चलेर जान्छ, एक्लै भएर ऊ अब त्यो डेस्टिनेसन जग्गामा, होइन हाम्रो त सोर्स एरिया हो दार्जिलिङ एरिया, होइन डेस्टिनेसन एरिया भनेपछि दिल्ली, बम्बे, पुणे आफै पुगिन्छ त्यहाँनिर, उसको सबै टिकटहरू गरिदिएको हुन्छ। अहिले हेर्नुहोस् कति सजिलो छ, आजकल त पहिला पो ट्रेनमा लान्थ्यो हामीले, अब ट्रेनको वेटिङ लिस्ट अरे कुनि के अरे, आजकल त फ्लाइट, सबैजना फ्लाइटमा हामीहरू जान्छौँ, होइन फ्लाइट यति साह्रो एक्सपेन्सिभ छैन, पहिला नै हामीले टिकट काटिदिएको छौँ भने फ्लाइट एकदमै एक्सपेन्सिभ हुँदैन। अनि फ्लाइटमा किन भन्दाखेरि त्यहाँनिर चाहिँ डर कम्ती हुन्छ, फ्लाइटमा डर कम्ती अन्त छिटो लामोसम्म डर हुँदैन, किनभने ट्रेनतिर गयो भने त हरायो भने त फेरि जिडी गरिहाल्छ, खोज्नु थालिहाल्छ, दुई तिन दिन लाग्छ त्यो ट्रेन पुग्नु, फ्लाइटमा त दुई घन्टामा तपाईँ दिल्ली पुगिहाल्नुहुन्छ, होइन त्यो खोज्नु पनि सक्दैन अन्त हामीले, त्यो यति तुरन्त यति छिटो त्यो मान्छेले उसलाई यति साह्रो प्लानिङ गरेको हुन्छ कि ऊ यति छिटो त्यो डेस्टिनेसन जग्गामा पनि ऊ पुगिहाल्छ।
1: तपाईँको कुराले त अब कस्तो खालको अहिले सिचुएसन, अब स्थिति चाहिँ कस्तो देखिँदैछ भनेदेखि, पहिले चाहिँ अब सिकारी सिकार लिनु आउने, तर अहिले चाहिँ के तपाईँको कुरोले चाहिँ के देखिँदैछ भने सिकार चाहिँ आफै सिकारीको अघि पुगेको जस्तो,
0: हजुर
1: त्यस्तै देखिँदैछ, जस्तो अब एउटा पहिले अब कस्तो थियो भनेदेखि आएर प्राय सिधै लगेर रेड लाइट एरियामा हाल्ने है, एउटा त्यो थियो नि त ट्राफिकर्सको त अब सबैले मानव तस्करी भन्ने बित्तिकै सोचै लगेर चाहिँ अब समाजमा सबैले सोच्छन् कि मानव तस्करीको सञ्जालमा पर्यो, ट्राफिकर्सको हातमा पर्यो भनेपछि सोझै लगेर रेड लाइट एरियामा लगेर हाल्छ, त्यहाँनिर बिक्री गरिन्छ भन्ने कुरो नि होइन। अनि यो कि सोझै रेड लाइट एरियामै लगेर हाल्छन् कि या त अरू कुनै किसिमको कामहरूतिर पनि लगाउँछन्?
0: सोझै चाहिँ हाल्दैन, होइन अब उसले अब मन जित्यो, अब मैले जुन चाहिँ अहिले यो केस भन्दैछु तपाईँलाई, होइन त्यो नानीको मन जित्यो, ऊ दिल्ली पुग्यो, दिल्लीमा पुगेर अब नौलो जग्गामा, होइन नौलो जग्गामा उसलाई अब कोही बेला घरमै राखेको हुन्छ, होइन घरमै राखेर एक दुई दिन उसलाई त्यो ग्रुम गर्दै गरेको हुन्छ क्या, ट्रेनिङ जस्तो बेसिक ट्रेनिङ दिएको जस्तै हुन्छ, होइन कोही बेला पार्टीतिर लग्यो, पार्टीतिर लगेर अब साथीहरू आउँछ पार्टीमा, यसो अब बियरहरू सर्भहरू गर्नु लगायो, होइन अब त्यहाँ बस्दा बस्दै अब अलिकति उसलाई पैसा चाहियो होला, होइन चाहिन्छ नि त अलिकति पैसा पनि दियो उसको, त्यो गर्दै गर्दै गर्दै गर्दै गयो, होइन हाल्दैन, उसलाई बिस्तारै ग्रुम गर्दै जान्छ, बिस्तारै उसलाई थाहै हुँदैन कि म फसेछु भनेर, होइन अब जब त्यो मान्छेसँग अब ऊ अलिकति क्लोज हुनु थाल्यो भने अब टाढोको जग्गामा, होइन कोही बेला उनीहरू फिजिकल इन्टिमेसी पनि हुन थाल्छ, होइन जब फिजिकल इन्टिमेसी हुन थाल्छ यो अब जो चाहिँ ट्राफिकर त चलाक मान्छे, उसले काहीँ न काहीँ उसको त्यो रेकर्डिङहरू गरिराखै नै हुन्छ, भिडियो रेकर्डिङ्सहरू गरिराखै हुन्छ, होइन अब त्यो नानी चाहिँ ट्र्यापमा फस्दै फस्दै गएको जस्तै हुन्छ, अब भिडियो रेकर्डिङ्सहरू आयो, अब ऊ दुई महिना भयो उसले कामै पाएको छैन, त्यहाँदेखि उसले क्वेसन गर्नु थाल्छ होला, होइन कि मेरो काम के भयो, तपाईँले मलाई यस्तो दिन्छु भनेको, हुँदैछ हुँदैछ, अब कोही बेला त रिस पनि उठ्छ, फ्लाइटहरू पनि हुन्छ होला, होइन त्यो खोज्दै जाँदाखेरि चाहिँ अब चाहिँ तिमीले अब चाहिँ त्यहाँदेखि चाहिँ ब्ल्याकमेलिङ स्टार्ट हुन्छ, होइन ब्ल्याकमेलिङ स्टार्ट हुन्छ, अब तिमीले यस्तो गरेनौ भने अब यो भिडियोहरू म भाइरल गरिदिन्छु भन्ने केसेसहरू धेरै आएको छ हाम्रोमा, होइन अनि अब त्यो के गर्ने त त्यति बेला, होइन उसले पहिल्यै आफ्नो आफूलाई समर्पण गरिसकेको छ, होइन ऊ अब त्यसरी नै आजको थिम पनि ट्र्याप बिहाइन्ड द स्क्याम, अब यो त स्क्याम हो ट्राफिकिङ त, त्यो नानी बिस्तारै बिस्तारै ट्र्याप हुँदै जान्छ एउटा बन्डेड, अब ऊ एकदमै त्यहाँबाट निस्किनु एकदमै साह्रो पर्छ क्या।
1: हजुर जस्तो अब यसमा नि यो समाजकोमा त होइन अब अलग अलग वर्ग छन् त होइन, अनि यसमा नि जस्तो अब एकदम जोखिमपूर्ण होइन यो मानव तस्करीको यो जुन किसिमको यो ट्र्यापमा परिन्छ होइन, यो चाहिँ समाजको कस्तो खालको चाहिँ सेक्सनमा चाहिँ तपाईँहरूले एउटा भल्नरेबल देख्नु भएको चाहिँ कुन सेक्सन छ कस्तो?
0: एउटा चाहिँ पोभर्टी प्लेज अ भेरी इम्पोर्टेन्ट रोल, हाम्रो नानीहरू त्यो अरू जस्तै हुन खोज्दाखेरि ऊ त्यो उसमा फस्नु सक्छ। अर्को चाहिँ के हुन्छ भने तपाईँको हामीले एक्सपेरिमेन्ट गर्छ नि नानीहरू, चञ्चले नानीहरू हुन्छ कोही बेला एक्सपेरिमेन्ट गर्नु खोज्छ नि जिन्दगीमा, त्यो एक्सपेरिमेन्ट गर्नु खोज्दाखेरि पनि खाल्डामा पस्छ हामीहरू क्या त्यो प्रकारले।
1: जस्तो अर्को यो एकदम यो जुन चाहिँ जुन किसिमले एउटा फस्ने कामहरू हुन्छ होइन, जस्तो हामी प्रायः धेरै सुनिबस्छौँ समाचारहरूमा पनि कि जो चाहिँ मेट्रोपोलिटन सिटिजहरू महानगरहरूतिर जान्छ देशभित्र गए है, या त बाहिर विदेशको विदेशतिर जान्छन् काम गर्नु होइन, एउटा घरेलु काम जो एउटा डोमेस्टिक हेल्पर भन्छौँ होइन त्यसमा काम गर्नु गएकोहरू,

0: उनीहरूको अवस्था चाहिँ त्यो कस्तो हुन्छ, त्यो जोखिम चाहिँ कस्तो छ त्यसमा पनि?
1: हेर्नुहोस्, यसमा अब कोही पनि व्यक्ति होइन, कोही पनि व्यक्ति भारतको कुनै पनि जग्गामा जानु उसको एउटा फन्डामेन्टल राइट हो, जानु सकिन्छ। कोही पनि व्यक्ति फेरि अब विदेश जानु पनि उसको फन्डामेन्टल राइट हो, जानु सकिन्छ होइन। तर कसरी जाँदैछ त्यो चाहिँ एउटा नियम छ नि त, एउटा कानुन छ नि त होइन। कोही पनि व्यक्ति अब प्लेसमेन्ट एजेन्सिजहरू छ जसले चाहिँ तपाईँलाई यो भारतभरि तपाईँलाई एउटा काम काजहरू लानुको लागि उहाँहरूको एउटा रेजिस्ट्रेसन हुन्छ। अनि रेक्रुटिङ एजेन्सी पनि छ जसले चाहिँ विदेश लानुको लागि उसको एउटा लाइसेन्स हुन्छ होइन। त्यो चाहिँ हामीले हेर्दैनौँ नि त होइन। अब अब दार्जिलिङमा हामीले हेर्छौँ भने हाम्रोमा लिस्टै छैन कि कतिवटा रेक्रुटिङ एजेन्सिज छ। अब रेक्रुटिङ एजेन्सी रेजिस्टर गर्नुको लागि 25,000 रुपियाँको त एउटा फर्मै तपाईँले फिलअप गर्नुपर्छ, तर 50,00,000 रुपियाँको त एउटा सेक्युरिटी डिपोजिट देखाएर त्यो एउटा तपाईँलाई लाइसेन्स दिन्छ होइन। हामीले जुन चाहिँ रेक्रुटिङ एजेन्सिज देख्छौँ दार्जिलिङमा सानसानो, के उनीहरूले त्यस्तो गरेको होला र होइन, मलाई त लाग्छ छैन। किनभने जुन चाहिँ लाइसेन्स पाएको हुन्छ त्यो सार्वजनिक गरेको हुनुपर्छ, उनीहरूको उसमा उसको अफिसमा त्यो सार्वजनिक गरेको हुँदैन। अनि हामीले जहिले पनि अवेरनेस गर्दा भन्छौँ कि जो पनि बाहिर जान्छ यो कुरोहरू, तीन कुरोहरू चाहिँ, एउटा चाहिँ हुन्छ तपाईँ एउटा वर्क भिजामा जाँदैछ, कामको लागि जाँदैछ भने वर्क भिजा हुनुपर्छ होइन, अनि तपाईँको टुरिस्ट भिजा होइन। टुरिस्ट भिजा भन्ने बित्तिकै त्यो रातो बत्ती बलिहाल्छ, त्यहाँ के न के उस छ होइन। अनि
0: टुरिस्ट भिजामा चाहिँ के प्रब्लम के छ त्यसमा चाहिँ?
1: टुरिस्ट भिजामा तपाईँको आई थिङ्क 1 मन्थको लागि तपाईँलाई जानु दिन्छ त्यहाँनिर। तपाईँ चाहिँ त्यहाँ टुरिस्ट भिजा चाहिँ घुम्नु गएको मात्रै हो, घुमेर आउनु सक्छ, काम गर्नु सकिनु हुँदैन होइन। तर यहाँ चाहिँ हाम्रो के हुन्छ भने हाम्रो रेक्रुटिङ एजेन्सीले टुरिस्ट भिजा फ्री भिजा, टुरिस्ट त फ्री भिजा हो नि त होइन, फ्री भिजा उनीहरूलाई याद हुँदैन फ्री भिजा छ अरे भन्दाखेरि भिजाको फिजै लाग्दैन भन्छ नि त।
0: फ्री भिजा भनेपछि चाहिँ त्यो चाहिँ टुरिस्ट
1: एक्ज्याक्टली कम्ती हुन्छ नि त भिजा त, अन्त किनभने टुरिस्ट भिजामा तपाईँ जानु पऱ्यो भने उनीहरूले त टुरिस्टलाई बोलाएको हो नि त, उनीहरूको अब कन्ट्रीमा बोलाएर उनीहरूको रेभेन्यू बढाउनुको लागि हो नि त होइन। सो टुरिस्ट भिजा इज फ्री भिजा, सर्ट अफ फ्री भिजा, अनि उनीहरूले फ्री भिजा भनेर एडभर्टाइजमेन्ट गरिदिन्छ होइन। अनि हाम्रो यहाँको साधारण गाउँको मान्छेहरूलाई याद हुँदैन कि फ्री भिजा अरे भन्छ होइन, एकदम खुसी हुन्छ होइन, अनि उहाँहरूलाई लान्छ। अनि स्टार्टदेखि नै हुँदाखेरि चाहिँ एकदमै उनीहरू फस्दै जान्छ। अब उनीहरूलाई फ्री भिजा भनेर लग्यो, तर अब तपाईँको चाहिँ मेडिकलको लागि चाहिँ तपाईँले 10,000 दिनुपर्छ है भन्छ होइन। कहिले 10,000 लाग्छ मेडिकल चेकअपको लागि भन्नुहोस् त, उनीहरूले 10,000 रुपियाँ पनि दिन्छ। त्यहाँदेखि तपाईँहरूलाई लानुपर्छ, हामीहरू दिल्ली लान्छ है भन्छ, दिल्लीमा लगेर उहाँहरूलाई राख्छ, खानुपिनु तपाईँहरूको आफ्नै खर्च हुनुपर्छ है, फ्लाइटदेखि मात्रै हाम्रो खर्च भन्छ हो। अब बिचाराहरू दिल्लीमा बस्छ, 1 महिना बस्छ, भिजा गर्छ, त्यति बेलासम्म चाहिँ यिनीहरूले भित्रको लिङ्केज बनाउँदै गरेको हुँदो रहेछ क्या। किनभने हाम्रो एकजना चेली जो फर्केर आउनुभयो नि, उहाँले भन्नुभएको, उहाँ कलकत्ताबाट पस्यो, कलकत्ताको मान्छेले इमिग्रेसनले चाल पाएर यो त टुरिस्ट भिजा हो यताबाट हुँदैन भनेर फर्काइदियो। तर त्यो एजेन्टले के गर्यो, रेक्रुटिङ एजेन्टले 1-2 दिन दार्जिलिङमा लगेर उनीहरूलाई फेरि दिल्ली उडायो, दिल्ली उडाएर फेरि यिनीहरूलाई पसायो त्यो जग्गामा होइन, यिनीहरूलाई इन्टरनेसनल एयरपोर्टबाट पसायो, त्यहाँबाट फेरि फर्कायो यिनीहरूलाई, त्यहाँदेखि यिनीहरूलाई 1 महिना राख्यो त्यहाँनिर, ट्रेन गर्दै राख्यो। त्यहाँदेखि लास्टमा उनीहरूलाई भन्यो, त्यो भित्रको इमिग्रेसनको मान्छे जुन चाहिँ पेपर पढ्दैछ नि त्यसकोमा सिधै जानु भन्यो। अनि उनीहरू चाहिँ बाहिरबाट हेरिराख्थ्यो, अनि त्यो मान्छे सिधै गएर त्यो मान्छेकोमा गयो, त्यो मान्छेले टक्कै गरेर भित्र छिराइदियो। लु हेर्नुहोस् नेक्सस चाहिँ कहाँ हुँदो रहेछ, इभन भित्रपट्टि एयरपोर्टको भित्रपट्टि जहाँ इमिग्रेसन डेस्कमा पनि नेक्सस भएको छ यो ट्राफिकर्सहरूको हो। अब हेर्नुहोस्, अब उड्यो त्यो नानी, त्यो उडेर गयो, जब उडेर जान्छ चक्कै त्यहाँदेखि दुबई कुनै पनि मिडल इस्ट एयरपोर्टमा पुग्यो, पुग्ने साथ त्यहाँनिर अर्कै, अब यो यहाँको त उस हुँदैन एजेन्टहरू, अर्कै एजेन्ट हुन्छ उनीहरूलाई पिकअप गर्ने हो, जस्तो यिनीहरू ल्यान्ड गर्छ तिमीहरूको पासपोर्टहरू चाहिँ र फोनहरू लगिहाल्छ, फोनहरू लान्छ, अनि यिनीहरूलाई त्यो एजेन्सीको अफिसमा राख्दो रहेछ, अनि त्यहाँको मान्छेहरू हेर्नु आउँदो रहेछ। कोही अब कतिजना राम्री हुन्छ, कतिजना प्रेजेन्टेबल हुन्छ, कतिजना बुढीहरू हुन्छ होइन, अब यिनीहरूलाई चाहिँ छिटो लगिँदो रहेछ, उसलाई लान्छु, यसलाई लान्छु, यसलाई लान्छु भनेर त्यहाँको मान्छेहरूले चुज गर्दो रहेछ। हेर्नुहोस् अब त्यो आलु प्याज किनेको जस्तै,
0: तपाईँले यो 3-4 वर्षभित्रमा विदेशबाट उद्धार गर्नुभएको जुन यो घरेलु कामदारहरू छ होइन, यो डोमेस्टिक हेल्परमा गएकोहरू कतिजना जस्तो चाहिँ तपाईँहरूले उद्धार गरिसक्नु भएको छ यो 3-4 वर्षभित्रमा?
1: तकरिबन हामीले 50 जना बेसी नै उद्धार गरेका छौँ। उहाँलाई
0: सबै यो

0: विदेशबाट हो है। तपाईँले हामीले मेसेज गरी हेऱ्यो भने मिडल इस्ट कन्ट्रिजबाट, मिडल इस्ट कन्ट्रिज भन्दाखेरि तपाईँको कुवेतबाट, साउदी अरेबियाबाट, कतारबाट, ओमानबाट, दुबईबाट है, अनि हामीले यहाँ सिङ्गापुर मलेसियाबाट पनि हामीले उद्धार गरेका छौँ।
1: जस्तो एउटा यो बाहिर जानुको कारण पनि अब धेरै छन् त होइन, एउटा के हो भनेदेखि एउटा रोजगारीको समस्या है, रोजगारीको समस्या मूल कुरो त अब रोजगारीकै कारणले पनि होइन, एउटा राम्रो वेतन पाउने, राम्रो स्यालेरी पाउने कारणले नै भनेर नै त्यो बाहिर जान्छ होइन। तर अब धेरै यस्तो पनि छन् कि आफ्नै ठाउँमा बसेर धेरैले यहाँनिर आत्मनिर्भर भएर होइन सेल्फ रिलायन्स भएर राम्रोसँगले काम पनि गरिरहेछ है। एउटा त्यही बाटो देखाउनुको लागि तपाईँहरूले एउटा काम पनि दार्जिलिङमा सुरु गरिराख्नु भएको छ होइन, वुमेन्स एम्पावरमेन्ट किचन होइन, जसलाई वी किचन पनि भनिन्छ नि है, त्यो चाहिँ नि तपाईँहरूले अब त्यसलाई सुरु गर्नुको उद्देश्य पनि को विषयमा पनि भन्नुहोस् है।
0: हामीलाई अब हामीले 2006 स्ट्याब्लिस भएको मार्ग होइन, अन्तखेरि हामीले स्ट्याब्लिस हुने बित्तिकै हामीले ट्राफिकिङमा काम गरेनौँ, इट वाज ओन्ली इन 2010 हामीले काम गऱ्यौँ। अनि यसरी काम गर्दै गर्दै जाँदाखेरि रेस्क्यु त धेरै हुन्छ हामीले देख्यौँ, रेस्क्यु भए पश्चात चाहिँ के हो त भन्दाखेरि चाहिँ त्यो चाहिँ एकदमै च्यालेन्जिङ रहेछ। रिहेबिलिटेसन इज भेरी भेरी इम्पोर्टेन्ट।
1: जस्तो नि अब त्यो उद्धार भइसक्यो, उद्धार त भएर त लिएर आउँछ होइन, त्यो पुलिसले, एनजिओले सबैले गरेर एउटा प्रयासले एकजना त उद्धार त भएर आउँछ नि, तर उद्धार भएर आएपछि जुन किसिमको एउटा समाजमा उसको जुन पहिलेको एउटा जुन सम्मानजनक स्थितिमा बाँच्ने होइन, सम्मानपूर्वक बाँच्ने जुन जीवन हुन्छ है, त्यो उद्धार भएर आएपछि त्यसमा उसले धेरै चुनौती समाजको सामना गर्नुपर्छ, एउटा परिवारको चुनौती होइन, एउटा आफन्तको चुनौती, एउटा समाजकै चुनौती हुन्छ है। त्यसैलाई पनि नि एउटा यो च्यालेन्ज एउटा ठुलो कुरो छ नि त होइन, अब उनीहरूलाई नै अब त्यो रिइस्टाब्लिस गर्नु, पुनर्स्थापना गर्नुको लागि नि अब गर्ने कुरोमा आयो नि त्यो त होइन। तपाईँहरूको यो वी किचन पनि त्यस्तैसितै सम्बन्धित हो कि?
0: हजुर, अब हामी वी किचन चाहिँ हामीले त्यही अब हाम्रो धेरै रेस्क्यु भएर हामीले देख्यौँ, अब के गर्नुपर्ने त, सबै रेस्क्यु भएको नानीहरू आफ्नै घरमा नै बस्छ भन्ने छैन, ऊ त्यहाँनिर सोसियल स्टिकमा हुन्छै हुन्छ होइन, सोसियल स्टिकमा हुन्छै हुन्छ, उसलाई घरमा पनि प्रब्लम परिरहेकै हुन्छ होइन। ऊ मोस्ट अफ द नानीहरू सबै बेसी मात्रामै यो नानीहरू घरमा बस्दैन, ऊ अर्को जग्गामा गएर बसेको हुन्छ होइन, अर्को जग्गामा बस्छ, अनि त्यसो हुँदाखेरि चाहिँ धेरै कम सर्भाइभर्सहरू चाहिँ आफ्नो जग्गामा बसेको हुन्छ आफ्नो जग्गामा होइन। अनि उनीहरूलाई चाहिँ हामीले एउटा वी किचन भन्ने चाहिँ वुमन इम्पावरमेन्ट किचन भन्ने चाहिँ एउटा प्लेटफर्म दिएको मार्गले, अनि यो प्लेटफर्म चाहिँ के हो भन्दा चाहिँ हामीले एउटा वुमन इम्पावरमेन्ट किचन चाहिँ एउटा यस्तो सोच लिएर गएको थियौँ कि दार्जिलिङमा छेउछेउमा जति पनि स्कुल्सहरू छ हाम्रो यो सर्भाइभर्सहरूलाई लिएर चाहिँ त्यहाँनिर एउटा किचन बनाऊँ, अनि टिफिन प्रोभाइड गरौँ यो स्कुल्सहरूमा चाहिँ। हामीले ट्राई गऱ्यौँ टिफिन प्रोभाइड गर्न, तर डिमान्ड बेसी आउन थाल्यो स्कुलबाट होइन, त्यो डिमान्ड हुँदाखेरि हामीले त्यति यसलाई उस गर्नु सकेनौँ। जब हामीले स्टार्ट गऱ्यौँ कोभिड आयो, कोभिड आउँदा
1: 2020
0: हजुर स्टार्ट चाहिँ हामीले त्यति बेला इनिसिएट गरेको थियौँ, त्यहाँदेखि कोभिड आउँदाखेरि हामीले त्यो कोही गएन पनि होइन, अफिसहरू सबै बन्द भयो। 2021 चाहिँ हामीले फेरि स्टार्ट गऱ्यौँ, 2021 चाहिँ एउटा सानो किचन लिएर अनि दुईजना सर्भाइभर्सै हुनुहुन्थ्यो उहाँहरू होइन, एकजना चाहिँ ट्राफिक सर्भाइभर नै हुनुहुन्थ्यो, एउटाजना चाहिँ लेबर सर्भाइभर हुनुहुन्थ्यो, अनि उहाँ दुईजना ल्याएर स्टार्ट गर्दै हामीले त्यहाँदेखि चाहिँ हामीले गुन्द्रुकको अचार होइन, झिङ्गे माछाको अचार, त्यहाँ न्युट्रेलाको अचार र चिप्सहरू बनाएर चाहिँ हाम्रो लोकल मार्केटमा हामीले बिक्री गर्न थाल्यौँ। अनि आजको दिनमा तपाईँले हेर्नुभयो भने यो जुन चाहिँ हाम्रो वी किचनबाट दुईजना हाम्रो त्यहाँको चेलीहरूले आफ्नै बिजनेस स्टार्ट गर्नुभएको छ होइन, त्यहाँबाट हामीले देख्नु चाहेको नै त्यही हो, वुमन इम्पावरमेन्ट, केही न केही अलिकति भए पनि आफ्नै घरमा बसेर बेचेर उसले आफ्नो जीवन निर्वाह गर्न सकोस् न त होइन भनेर चाहिँ त्यही हो हाम्रो तर हामीहरू यसमा तपाईँले देख्नुहुन्छ 100% सक्सेस छैनौँ, तर हाम्रो प्रयास छ, किनभने यो एकदमै डिफिकल्ट सब्जेक्ट हो रिहेबिलिटेसन, रिहेबिलिटेसन भन्ने नै कसले पनि यो रिहेबिलिटेसनमा काम गर्नु पनि डराउँछ मान्दैन पनि।
1: दुईजनाले पसल खोल्नु भन्नुको मतलब नै त्यो दुईजनालाई हेरेर अर्को अर्को फेरि चारजना पनि आउन सक्छ नि त्यो त होइन,
0: हजुर हजुर,
1: यो एउटा यसलाई पनि एउटा सानो सफलता त मान्नु पऱ्यो नि,
0: हजुर हजुर हजुर हो नि हो नि।
1: अर्को तपाईँहरूले यो जुन एउटा प्रोजेक्ट चलाउनु हुँदैछ होइन, बङ्गलादेश बोर्डरमा पनि छ नि तपाईँहरूको यो त्यहाँनिर है, त्यो त्यहाँनिर चाहिँ तपाईँहरूले

0: कसरी चलाउनु हुँदैछ, त्यो चाहिँ त्यो के क्रस बोर्डर कोही केही प्रोग्राम हो कि त्यो के छ त्यसको अलग?
1: हामीले यो जुन चाहिँ इन्डो बङ्गलादेश बोर्डरमा चेङ्गडाबन्दा पूर्वपाडा भन्छ है, त्यो चाहिँ रेड लाइट एरिया हो। अनि जब हामीले यो ट्राफिकिङमा काम गर्न थाल्यौँ, हामीलाई लाग्यो कि ट्राफिकिङ अन्त चाहिँ हुँदैन, रुट कज चाहिँ के हो भन्दाखेरि चाहिँ नि रुट कज खोज्दै खोज्दै जाँदा चाहिँ मलाई चाहिँ लाग्यो मार्गले चाहिँ एउटा रेड लाइट एरियामा काम गर्नुपर्छ, किनभने त्यहाँको सानै नानीलाई हामीले निकाल्नु सक्यौँ भने त्यो हाम्रो लागि एउटा सफलता हो भन्दा चाहिँ खोज्दै जाँदाखेरि मलाई पनि थाहा थिएन नर्थ बेङ्गलमा 9 रेड लाइट एरिया रहेछ नर्थ बेङ्गलमा। हामीले त चाल्पाको सिलगढीमा खालपाडा मात्रै हो होइन, तर यस्तै तपाईँले कुचबिहारमा दुर्गा मन्दिरको पछि, त्यहाँदेखि तपाईँले दिनहट्टा, यी जलपाइगुडीमा पनि दिन बजार होइन, अनि हामी चाहिँ अहिले काम गर्दैछौँ चेङ्गराबन्दामा। त्यो चेङ्गराबन्दामा पनि हाम्रो कोभिड चाहिँ एउटा ब्लेसिङ इन डिसगाइज आयो हाम्रो लागि। जब चाहिँ हामीले त्यहाँ रासिन पानी बाँड्न थाल्यौँ, उनीहरूको हामीले मन जित्न सक्यौँ त्यति बेला, अनि हामीले यति मजाले उहाँहरूसँग काम गर्न थाल्यौँ कि आज त्यहाँनिर एउटा स्कुल छ, अनि त्यो स्कुलमा 40 नानीहरू छ होइन, जुन चाहिँ नानीहरू 4 पढ्दै थियो, आजको त्यो नानीहरूलाई हामीले त्यहाँबाट निकालेर एउटा हस्टेलमा हालेको छौँ होइन। अब त्यही नानी त्यहाँ पसेको भए ऊ भोलिको दिनमा धन्दा गर्नु थाल्थ्यो, किनभने हामीलाई त्यही भन्थ्यो कि लड़की पढकर क्या करेगी, वो तो धन्दा करना है कल का दिन में भन्थ्यो होइन। तर आजको दिनमा त्यहीँ पिपल हु आर इन प्रोस्टिट्युसन, जो चाहिँ त्यहाँनिर पिपल, हामीले सेक्स वर्क भन्दैनौँ बिकज सेक्स वर्क भन्ने बित्तिकै एउटा काम भनेर देखाउँछ होइन, तर पिपल हु आर इन प्रोस्टिट्युसन भन्छौँ, उनीहरूको नानीहरू आज राम्ररी त्यहाँ पढ्दैछ, उनीहरूले त्यहाँको पिपल हु आर इन प्रोस्टिट्युसन आफै आएर हाम्रो स्कुलको त्यो अगाडि नानीहरूलाई छोडेर जान्छ होइन। त्यहाँनिर धेरै चेन्जेस आएको छैन, तर त्यहाँ एडुकेसन चाहिँ इम्पोर्टेन्ट हो भनेर, एडुकेसन पढ्यो भने भोलिको दिनमा ऊ बाहिर जानुसक्छ, एउटा राम्रो मान्छे हुनसक्छ भन्ने चाहिँ तिनीहरूकोमा विश्वास आएको छ।
0: अब त्यो त्यसले गर्दाखेरि उनीहरू एउटा समाजको एउटा मूलधारमा है मेन स्ट्रिममा आउँदैछन्,
1: हजुर
0: होइन, र अब यो विशेष अब यो हाम्रो समयको यहाँनिर समय पनि भइसक्यो, एउटा यति एउटा खुबै राम्रो कुरो हुँदै थियो यहाँनिर होइन, धेरैवटा जनचेतनामूलक कार्यक्रम हुँदै थियो, एउटा सबैलाई एउटा सचेत गराउने, समाजमा दबिएर बसेको लुकेर बसेको धेरै समस्याहरू, जुन समाजमा नजरअन्दाज गरिएको समस्याहरू छ, त्यो पनि आज हामीले धेर थोर चर्चा गर्ने अवसर पायौँ होइन। र जाँदा जाँदै एउटा मार्गको तर्फबाट होइन, सम्पूर्ण एउटा हाम्रो जो श्रोताहरू छन् होइन, गाउँ सहर बस्ती कमान बस्ती सबैतिर, उहाँहरूलाई तपाईँ एउटा यो वर्ल्ड एगेन्स्ट ट्राफिकिङ पर्सन्सको जुन आज दिन छ है, यस दिनमा को बारेमा तपाईँ एउटा के मेसेज दिनुहुन्छ?
1: आजको यो वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्सको दिवसमा होइन, हामीले जुन पालन गरिरहेको छौँ त्यसमा चाहिँ एउटै मात्रै मेसेज छ सबैजनालाई है, यदि कसैको घरमा अन्याय हुँदैछ भने त्यो हामीहरू अनदेखा नगरौँ, भोलि त्यो अन्याय चाहिँ तपाईँको घरमा पनि हुनसक्छ भनेर शिव खेराले भन्नुहुन्छ, इफ देयर इज इन्जस्टिस ह्यापनिङ इन योर नेबर डोन्ट स्टे क्वाइट, क्या भोलिको दिनमा चाहिँ तपाईँको घरमा पनि हुनसक्छ भनेर है। सो हामीहरू सबैजना चाहिँ यो इम्पोर्टेन्टली चाहिँ के गर्नुपर्छ, राइज गरेर उठेर यो आवाज चाहिँ उठाउनुपर्छ यसको विरुद्धमा।
0: हजुर, र जाँदा जाँदै तपाईँलाई यो कार्यक्रममा हामीलाई धेरै समय दिनुभयो र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद जनाउँदछौँ निर्णयजी, र सम्पूर्ण श्रोताहरूलाई हामी पनि यही आह्वान गर्न चाहन्छौँ कि यो मानव तस्करीको विरुद्धमा समग्र समाजका हरेक वर्ग नै आज एउटा सङ्कल्प लिएर यसलाई निर्मूल पार्न हामी सबै एक भएर लागौँ। यहीँ भन्दै तपाईँहरूसँग म बिदा चाहन्छु, धन्यवाद।
1: धन्यवाद।

तपुना स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जमा। समय यसबेला पूर्वाह्न 11:05 भए श्रोता र कार्यक्रमको अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछु म चित्र तपाईँहरूको साथमा। त हाम्रो कार्यक्रमहरू श्रोताहरूले सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त श्रोता अब भने लिएर आएका छौँ कार्यक्रम स्वर माधुरी, विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरूको साथमा।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त्यसै क्रममा श्रोता भने हामी कार्यक्रमको अन्तमा छौँ र यो भर्खरै सुन्नुभएको गीत रहेको थियो नवीन सेवाको आवाजमा। त अनुश्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति अलिना सुब्बाको स्वरमा।

कार्यक्रम स्वर माधुरी अन्तर्गत विविध आधुनिक गीतहरूको प्रस्तुतिपछि अबको अघिल्लो प्रस्तुति रहनेछ बंगला अन्तर्वार्ताको कार्यक्रम लेखक साथै कवि संजीव कुमार दाससितको।

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय यस बेला दिउँसोको ठिक 12:05 भयो श्रोता, र अबको यो समय हो फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा को त श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा, साथै सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि।

त आउनु श्रोता स्वीकार्नुहोस् फरमाइसी कार्यक्रमको यो पहिलो प्रस्तुति लता मंगेशकर अनि रूप कुमार राठौरको आवाजमा फिल्म वीर जराबाट अनुरोधकर्ता हुनुहुन्छ गोला बजार बाक्सरबाट श्रद्धानन्द आर्य अभिनन्द परमानन्द आर्य पंकज प्रमोद रोहित र मोहित नोठमाणी कनिहारी बजारबाट हुनुहुन्छ सुरेशलाल शर्मा दोत्री देवी जगदीश अनि दिलीप छत्तीसगढ़ ग्राम दतरंगीबाट हुनुहुन्छ द्वारिका प्रसाद वर्मा किशोर वर्मा दीपक कुमार झावेन्द्र कुमार वर्मा साथै हुनुहुन्छ जतुका किचनपुरबाट आलम दिलक सबना नाज रिजवान राही इमरान राजा आलम शेख सबना आलम चाँदिनी नाज सिराजपुर गणेशपुरबाट हुनुहुन्छ वकिल राही र फिरोज आलम नाज प्रवीण अर्सबाबु

त श्रोता फरमाइसी कार्यक्रमको यो अर्को प्रस्तुति फरहान अख्तरको आवाजमा रक अन फिल्मबाट अनुरोध लेखी पठाउने हाम्रा प्रिय श्रोता साथी हुनुहुन्छ। कनिहारी बजार पुरुलियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिप्पी रानी सा, प्रदीप मुखिया, महादेवी अमित अनि राजा, अररिया रोजाखर बजारबाट सारिफ आरजु, मोहसिन आरजु, सरफराज खान, दिलकुमार हुसेन दिलकस, जुबेदा खातुन, अवैदा र रिहाना साथी हुनुहुन्छ। एसपीजी ओल्ड कम्प्लेक्स सेक्टर आठ द्वारका दिल्लीबाट असीम तामाङ शिखा अले अनि छुमदेन तामाङ।

त श्रोताले सुन्दै हुनुहुन्छ फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट। त श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो प्रस्तुति कडी

फिल्मबाट लिएर आएका छौ कुमार सानु अनि सञ्जीवनीको आवाजमा। अनुरोध लेखी पठाउने हाम्रा प्रिय श्रोता साथीहरू हुनुहुन्छ रंगनी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा लक्षणपुरबाट हुनुहुन्छ विश्वनाथ साहु, लेवायबाट गुलाबदास मानिकपुरी, तत्रंगीबाट भगवत वर्मा, लुधियाना पन्जाबबाट हुनुहुन्छ अमरजित सोनम कौर, परमजित बिहारी कलोनीबाट, महासुमदीबाट हुनुहुन्छ वली अन्सारी, डब्लुउल्ला फकीर, परवीना आसमा फकीर, बुलन्दशहरबाट हुनुहुन्छ बद्रु वली अन्सारी, फार्जु वली अन्सारी, फर्जी वली अन्सारी, साथै हुनुहुन्छ रोज ब्याङ्क रानी हिटी राजबारी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लाहोर, प्रवीणा लाहोर, प्रतिष्ठा रोका, आहना रसाली, एकता रसाली, अनुराधा राई अनि हिमाञ्जली तामाङ।

त श्रोता साथी फरमाइसी कार्यक्रमको यो अघिल्लो प्रस्तुति जसलाई अनुरोध गर्नुभएको छ महादेव घाट अम्लेश्वरबाट डोमन ठाकुर सुमन मिथिलेश तारिणी सूरज सुजल ज्योति र रियान्स ठाकुर मणिगाछी जतुकाबाट विजय कुमार विजय लाली साफी आलम मिस्त्री सिराजपुर गणेशपुरबाट केशर आलम फिरोज आलम नाज प्रवीण जतुका किसानपुरबाट हुनुहुन्छ आलम शेख सबना आलम चाँदिनी नाज साथै कोटवा नारायणपुर आबापट्टीबाट ओम प्रकाश राय श्रीमती उषा राय अमित कुमार राय हिप्पी राय दुबिहा नेवादा गाजीपुरबाट हुनुहुन्छ प्रतीक राय रोशनी राय र प्राञ्जल राय शेरपुर कला गाजीपुरबाट हुनुहुन्छ अवधेश प्रीति राय र नवनीत राय त कार्यक्रमको यो अर्को गीत रहेको छ अरिजित सिंह अनि अन्तरा मित्रको युगल आवाजमा फिल्म दिलवालेबाट

श्रोता साथी, यस गीतको अन्त साथै अब भने हामी पनि कार्यक्रम तपाईँको अनुरोधमा को अन्त अन्तमा आइसकेका छौँ। त आउनु श्रोता, कार्यक्रमको यो अन्तिम प्रस्तुति लिएर आएका छौँ हमसे हे मुकाबला फिल्मबाट। हरिहरिणको आवाजमा रहेको छ यो गीत र श्रोताहरू हुनुहुन्छ हाम्रो अनुरोधकर्ता। वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, राकिब आलम, कमरान आलम, फरहान आलम, खुशबु, रिम्मी, एम राही र नगमा। कुलीपाड़ा कटिहार बिहारबाट हुनुहुन्छ राजेश भारती, प्रिया भारती, विभा रानी, प्रेरणा, संजीव सुमन, प्रिंस राजा, रेशम प्रिया भारती परिवार, साथै सन्तोष कुमार, आशिष राज, साक्षी सुमन, आर रामन, प्रगति, साथै आदित्य राज। साथै हुनुहुन्छ महियारपुर मनिहारीबाट आफताब आसिक, सैदुर दिलकश, रुखसाना बेगम, फिरदोस आलम, आफक आलम, गुलजार, नसिर प्रेमी, वसिम अनि साहिल। गोगा झिल सुरापुरबाट हुनुहुन्छ हिमायु, मुस्कुरा, सबनम, आशुतोष कुमार, राजकुमार अनि टिंकु सिंह। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

हवस् श्रोता, फरमाइसी हिन्दी फिल्मी गीतहरूको रमाइलो कार्यक्रम तपाईँको अनुरोधमाको प्रस्तुतिपछि अब समय भएको छ ठिक दिउँसोको 12:30 र अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम साथी शुभमको साथमा।

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजीको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रकृति, पर्यावरण र सबै सृष्टिप्रतिको सम्मान मानव अस्तित्वको आधार भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृतको एउटा उद्धरण साझा गर्दै श्री मोदीले मानिसहरूलाई प्रकृतिप्रति कृतज्ञता र सेवाको भावना विकास गर्न र स्वस्थ, समृद्ध र बलियो राष्ट्र निर्माण गर्न मिलेर काम गर्न आह्वान गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा आईएएसबी त्रिवेणीमा समुद्री अभियानमा रहेका महिला टोलीसित बातचीत गर्नुभयो र उनीहरूको साधारण उपलब्धि र दृढ संकल्पको प्रशंसा पनि गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले

गरेको हंगामाका कारण लोकसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। पंजाबको बर्नालामा अनुसूचित जाति समुदायका सरसफाई कर्मचारीहरूमाथि भएको कथित पुलिस क्रूरताको मामिलामा राष्ट्रिय अनुसूचित जाति आयोगले पंजाबका मुख्य सचिव र पुलिस महानिदेशकलाई नोटिस जारी गरेको छ। वरिष्ठ भारतीय ब्याट्सम्यान अजिंक्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 2:40 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

समय दिउँसोको ठिक 2:30 भएर श्रोता र तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। श्रोता साथी, अब लिएर आएका छौँ लोक साथै आधुनिक संगीत। तर प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति नरेन्द्र गुरुङ, सरिता, अञ्जली, अनु, उत्तमको आवाजमा।

सरिता गुरुङ, अञ्जली प्रधान, अनु सुनवार, उत्तम प्रधान र नरेन्द्र गुरुङको आवाजमा यो लोकगीतको प्रस्तुतिपछि श्रोतावली आएका छौ आधुनिक गीत बानिका प्रधानको मधुर आवाजमा।

0: लोक साथै आधुनिक गीतहरूको प्रस्तुतिपछि श्रोता अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार पारित गर्ने प्रक्रिया शुरू गरेको छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुष 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा प्यारा एथलिट्स दिलीप महादु गावितलाई बधाई दिनुभएको छ। सर्वोच्च अदालतले आज केन्द्र सरकारलाई नीट पेपर लिकलाई लिएर जन्तर मन्तरमा विद्यार्थी विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देशन दिएको छ। अनि बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। अब समाचार विस्तारमा। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्ने प्रक्रिया शुरू गरेको छ। सदन पुनः शुरू हुँदा कर्मचारी सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक पेश गर्नुभयो। सभापति सीपी राधाकृष्णनले विधेयकमाथि छलफलका लागि 7 घण्टाको समय तोकिएको बताउनुभयो। यस विधेयकले धेरै महत्वपूर्ण प्रावधानहरू राखेको छ। यसमा 10 वर्षसम्मको कारावास, 10 करोड रूपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कडा प्रावधानहरू समावेश छन्। प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेश प्रशासनलाई मुद्दाहरूको छिटो फैसला गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्न आदेश दिइनेछ। पुलिस थानामा जानकारी दर्ता गरेको मितिबाट 2 महिनाभित्र अपराधको जाँच पूरा गरिसक्नुपर्छ। यसबाहेक आरोपपत्र दायर भएको 3 महिनाभित्र मुद्दाको फैसला गरिसक्नुपर्छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण

0: लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। पहिलो स्थगनपछि सदन पुनः शुरू हुँदा विपक्षी सदस्यहरूले फेरि नाराबाजी गर्न थाले र यस विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहबाट बयान माग गरे। हंगामाका बीच अध्यक्षले सदन दिउँसो 3 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुष 100 मिटर T47 प्रतियोगितामा स्वर्णपदक जितेकोमा प्यारा एथलिट्स दिलीप महादु गवितलाई बधाई दिनुभएको छ। उहाँले रजत पदक विजेता मोहम्मद बासिल मोर्सिङ्गन नाकथ अनि पुरुष लङ जम्पमा रजत पदक जितेकोमा मुरली श्रीशंकरलाई पनि बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, प्यारा एथलेटिक्समा ऐतिहासिक स्वर्ण र रजत पदक जित्ने खेलाड़ीहरूले प्रतिभा, दृढ़ संकल्प र खेलकुद उत्कृष्टता प्रदर्शन गरेका छन्। उहाँले मुरली श्रीशंकरले उत्कृष्ट प्रदर्शनको पनि प्रशंसा गर्नुभयो। उपराष्ट्रपतिले पदक विजेताहरूको निरन्तर सफलताको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले 23 औं राष्ट्रमण्डल खेलकुदमा पुरुष 100 मिटर दौड़मा स्वर्णपदक जितेका प्यारा एथलिट्स दिलीप गावित र रजत पदक जितेकोमा मोहम्मद वसीललाई बधाई दिनुभयो। सदनको तर्फबाट उहाँले सबै खेलाड़ीहरू र उनीहरूका प्रशिक्षकहरूलाई देशको गौरव बढ़ाउन शुभकामना पनि दिनुभएको छ।
1: 23वें राष्ट्रमंडल खेलों में श्री दिलीप गावित ने स्वर्ण तथा श्री मोहम्मद बासिल ने रजत पद जीता है। श्री मुरली शंकर ने रजत पद जीतकर भारत का गौरव बढ़ाया है। मैं सदन की ओर से देश का मान बढ़ाने वाले सभी खिलाड़ियों, उनके कोच एवं टीम इंडिया को हार्दिक बधाई शुभकामनाएं देता हूँ।
0: सर्वोच्च न्यायालयले आज केन्द्र सरकारलाई नीट पेपर लीकलाई लिएर जन्तर मन्तरमा विद्यार्थी विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देश दिएको छ। सर्वोच्च न्यायालयले कानून व्यवस्थाको अवस्थामा धातुको गोली बन्दुकको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै दर्ता गरिएको याचिकाको सुनवाई गरिरहेको थियो। निवेदनमा भनिएको छ, पुलिस अनुसन्धान तथा विकास ब्युरोलाई असाधारण परिस्थितिहरूमा मात्र पुलिसद्वारा पेलेट बन्दुकको प्रयोगलाई अनुमति दिने अधिकार छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बागची र वी मोहन सम्मिलित पीठले दिल्ली सरकारलाई विरोध प्रदर्शनको क्रममा गोलीबाट घाइते भएकाहरूलाई उत्तम सम्भव चिकित्सा सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ। पीठले केन्द्र सरकारको प्रतिनिधित्व गर्ने सलिसिटर जेनरल तुषार मेहतालाई जन्तर मन्तरमा विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देशन दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रकृति, पर्यावरण र सबै सृष्टिहरूको समान मानव अस्तित्वको आधार भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृतको एउटा उदाहरण साझा गर्नुहुँदै श्री मोदीले मानिसहरूलाई प्रकृतिप्रति कृतज्ञता र सेवाको भावना विकास गर्न र स्वास्थ्य, समृद्ध र बलियो राष्ट्र निर्माण गर्न मिलेर काम गर्न आह्वान गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा आईएएसभी त्रिवेणीमा सवार महिला समुद्री अभियान टोलीसँग अन्तर्क्रिया गर्नुभयो र उनीहरूको असाधारण उपलब्धि र दृढ संकल्पको प्रशंसा गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, उनीहरूको सफल अभियान राष्ट्रको लागि अत्यन्तै गौरवको कुरा हो। रक्षा मन्त्रीले भन्नुभयो, यस अभियान मार्फत टोलीले समुद्रहरू मात्र जितेको छैन तर जटिल सैन्य अपरेशनहरूमा महिलाहरूको क्षमतामाथि प्रश्न उठाउने रूढिवादी धारणालाई पनि तोडेको छ। उहाँले यो अभियानले शारीरिक क्षमता, मानसिक दृढता र नेतृत्व लिङ्गद्वारा निर्धारण हुँदैन भनेर प्रमाणित गरेको बताउनुभयो।
2: आपने इस अभियान से मैं कह सकता हूं कि केवल आपने समुद्र को ही नहीं जीता है, आपने उस सारी रूढ़ियों को भी पराजित किया है जो कभी कहती थी हमारी बेटियां ऐसे कठिन सैन्य अभियानों का हिस्सा नहीं बन सकती। आपने सिद्ध किया है फिजिकल कैपेबिलिटी, मेंटल टफनेस और लीडरशिप क्वालिटी किसी जेंडर की मोहताज नहीं हुई।
0: श्री सिंहले भन्नुभयो, टोलीको उपलब्धि देशको हरेक नारीहरूको लागि प्रेरणा हो। उहाँले उनीहरूको सफलताले नारीहरूलाई ठूलो सपना देख्न, चुनौतीहरूको सामना गर्न र राष्ट्र निर्माणमा योगदान दिन प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। बिहारको बाकीपुर, गुजरातको मञ्जलपुर र मध्यप्रदेशको दती

विधानसभा सीटमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म बाँकीपुरमा 20.01% मतदान भएको छ। त्यसरी नै बिहान 11 बजेसम्म गुजरातको मञ्जलपुर सीटमा 14.27% मतदान भएको छ। मध्यप्रदेशको दातिया सीटमा 32.53% मतदान भएको छ। मतदान बिहान 7 बजे शुरू भएको छ भने साँझ 6 बजेसम्म जारी रहनेछ। ओडिसाका धेरै भागहरूमा बाढीले विनाश मच्याइरहेको छ, जसले गर्दा सामान्य जनजीवन प्रभावित भएको छ। अहिलेसम्म 1,76,000 भन्दा अधिक मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। धेरै क्षेत्रहरूमा नदीको सतह बढेको छ। राज्यमा अझै पनि मुसलधारे वर्षा भइरहेको छ। राज्य सरकारले राहत र क्षतिको मूल्याङ्कन प्रयासहरूलाई तीव्र बनाएको छ। धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् भने अधिकारीहरू बाढीको अवस्थालाई सम्बोधन गर्न उच्च सतर्कतामा छन्। 2020 दंगा मुद्दा खारेज गर्ने उच्च न्यायालयको निर्णयलाई चुनौती दिँदै चण्डीगढ प्रशासनले दायरता गरेको याचिकामा सर्वोच्च न्यायालयले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र आम आदमी पार्टीका अन्य नेताहरूसँग जवाफ मागेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल लेवाक्षी, भीमोहन सम्मिलित पीठले भगवन्त मान र आम आदमी पार्टीका नेता हरपाल सिंह चीमा, गुरमित सिंह मित हेयर, बलजिन्दर कौर र अमन अरोरा लगायतलाई सूचना जारी गरेको छ। अतिरिक्त सोलिसिटर जेनरल एसभी राजुले मुद्दामा गैर कानूनी भेला र बल प्रयोग भएको, जसको परिणामस्वरूप संज्ञानात्मक अपराध भएको बताउनु भएको छ। यसअघि उच्च न्यायालयले आम आदमी पार्टीका नेताहरू विरूद्ध कुनै पहिलो नजरमा मुद्दा नभएको र भारतीय दण्ड संहिता अन्तर्गत लगाइएका आरोपहरूलाई समर्थन गर्न आवश्यक प्रमाणहरूको अभाव रहेको बताएको थियो। त्यसपछि उच्च न्यायालयले एफआईआर र आरोपपत्र खारेज गर्यो। यो समाचार युट्युबमा एटएआईआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार पारित गर्ने प्रक्रिया शुरू गरेको छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कारवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुष 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेका प्यारा एथलेटिक्स दिलीप महादु गावितलाई बधाई दिनुभयो भएको छ। अनि बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटको उपचुनावको लागि मतदान जारी छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3 बजेर 15 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रसारणपछि फेरि पनि उपस्थित भएका छौ लोकगीतको साथमा। स्वीकार्नुहोस् सरिता, अञ्जली अनु, अञ्जली अजनीश अनि नरेन्द्र गुरुङको आवाजलाई।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी विषय बाघहरूको संरक्षणमा भारत सबैभन्दा अघि आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी विज्ञानमा आधारित नीतिहरू र बलियो संस्थागत समर्थन मार्फत भारत बाघ संरक्षणमा विश्वव्यापीको रूपमा अघि देखा परेको छ देशले अब विश्वको लगभग 70% जंगली बाघहरू राख्छ प्रविधि संचालित अनुगमन प्रभावकारी शासन र सामुदायिक संलग्नताले संरक्षण परिणामहरूलाई बलियो भारतले बाघ र तिनीहरूको वासस्थानको भविष्य सुरक्षित गर्न विश्वव्यापी सहयोगलाई पनि अगाडि बढ़ाइरहेको छ हरेक वर्ष 29 जुलाईमा मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले बाघ संरक्षणको विश्वव्यापी महत्वलाई प्रकाश पार्छ नोभेम्बर 2010मा सेन्ट पिटर्सबर्ग बाघ शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय बाघ दिवस शुरू गरिएको थियो भारतसहित 13 बाघ क्षेत्र देशका नेताहरूले 2022सम्ममा विश्वव्यापी जंगली बाघको जनसंख्या दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य अपनाए आज यो संरक्षण प्रगतिको समीक्षा गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन र जागरूकता जगाउन विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्दछ 2010मा विश्वभरि लगभग 3,200 जंगली बाघ मात्र बाँकी रहेको अनुमान गरेको थियो 2022सम्ममा सुधारिएको संरक्षण र वैज्ञानिक अनुगमनले यो अनुमानलाई लगभग 4,500 पुर्याएको छ जसको सम्भावित दायरा 3,700 देखि 5,600 बाघहरू छन् हालैका विश्वव्यापी अनुमानहरू अनुसार विश्वभरि लगभग 5,711 जंगली बाघहरू बाँकी छन् जुन 2010देखि लगभग 78% वृद्धि भएको छ भारतको लागि यसले विज्ञानमा आधारित संरक्षण र दिगो विकासप्रति सरकारको लामो समयदेखिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ यो दिनले भारतको प्रभावशाली संरक्षण उपलब्धिहरूलाई पनि हाइलाइट गर्दछ आज भारतमा विश्वको सबैभन्दा ठूलो जंगली बाघ जनसंख्या छ जुन विश्वभरिका सबै जंगली बाघहरूको लगभग 70% हो यो सफलताले दशकोको निरन्तर नीतिगत समर्थन वैज्ञानिक व्यवस्थापन र सामुदायिक संलग्नतालाई प्रतिविम्बित गर्दछ जसले भारतलाई बाघ संरक्षणमा विश्वव्यापी नेताको रूपमा स्थापित गरेको छ यो उपलब्धि बाघसँग भारतको गहिरो सांस्कृतिक र पारिस्थितिक सम्बन्धमा निहित छ शताब्दीदेखि प्राचीन सिक्का शाही छाप

र मन्दिरका नक्कासीहरूले बाघलाई शक्ति र सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गर्दै आएका छन्। यो स्थायी विरासतलाई मान्यता दिँदै सरकारले 1972 रोयल बंगाल बाघलाई राष्ट्रिय जनावरको रूपमा घोषणा गरेको छ। आज पनि बाघले विभिन्न ठाउँहरूमा भारतको समृद्ध जैविक विविधता, पारिस्थितिक सम्पत्ति र साझा प्राकृतिक सम्पदा प्रदर्शन गरिरहेको छ। यसको सांस्कृतिक महत्वको अतिरिक्त बाघले महत्वपूर्ण पारिस्थितिक भूमिका खेल्छ। शीर्ष शिकारी प्रजातिको रूपमा यसले स्वस्थ वन पारिस्थितिक प्रणाली कायम राख्न मदत गर्दछ। बाघको वासस्थानको संरक्षणले वन, नदी र अनगिन्ती अन्य प्रजातिहरूको सुरक्षा गर्दछ। यी वनहरूले पानीलाई नियमन गर्दछ, माटो संरक्षण गर्छन्, परागणमा मदत गर्छन् र स्थानीय हावापानीलाई मध्यम बनाउँछ। तिनीहरूले प्रकोप जोखिमहरू पनि कम गर्छन् र ग्रामीण जीविकोपार्जन र शहरी अर्थतन्त्रलाई कायम राख्ने पारिस्थितिक सेवाहरू प्रदान गर्दछ। बाघ र नीतिहरूको तिनीहरूमा वासस्थानको संरक्षण गरेर सरकारले जैविक विविधता संरक्षणलाई सुदृढ पार्दै पारिस्थितिक सुरक्षा बढाउँदै र दिगो विकास मार्फत विकसित भारतको दृष्टिकोणलाई अगाडि बढाइरहेको छ। भारतको बाघ संरक्षण प्रयासहरू वनजन्तु पुनर्प्राप्तिको लागि विश्वव्यापी मोडलको रूपमा देखा परेको छ। देशले 2006 यसको वैज्ञानिक रूपमा अनुमानित बाघको जनसंख्या दोब्बर भन्दा बढ़ी गरेको छ। अखिल भारतीय बाघ अनुमान 2022 अनुसार भारतको बाघको जनसंख्या 3,682 छ। 2022 अखिल भारतीय बाघ अनुमानले 20 राज्यहरूलाई समेटेको थियो र यसमा 6.41 लाख किलोमिटर भन्दा बढ़ीको फूट सर्वेक्षण समावेश गरेको थियो। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा व्यापक वन्यजन्तु मूल्याङ्कनहरू मध्ये एक हो। यो प्रभावशाली पुनरुत्थान निरन्तर नीतिगत समर्थन, विज्ञानमा आधारित संरक्षण र बलियो संस्थागत शासनलाई प्रतिबिम्बित गर्दछ। दीर्घकालीन वासस्थान संरक्षण, कठोर अनुगमन र समन्वित कार्यान्वयनले भारतभरि बाघ संरक्षणलाई बलियो बनाउँदछ। राष्ट्रिय बाघ संरक्षण प्राधिकरण एनटीसीएको प्रतिवेदन 2023 अनुसार परियोजना बाघले 18 बाघ क्षेत्र राज्यहरूमा रहेको बताएको छ।

समय अपराह्न 3 बजे श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जमा। त अबको अघिल्लो 15 मिनट तपाईँलाई मनोरञ्जन गराउनेछौँ हिन्दी फिल्म गीतहरूबाट। त आउनु श्रोता, त्यसैकि सुन्नुहोस् छोटो सन्देश।

0: श्रोता साथै विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ 3:15 समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज बाढीको अवस्थाको बीचमा राज्य सरकारले जनताको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। साथै सरकार आसामको पहिचान र सुरक्षाको रक्षा गर्न पनि प्रतिबद्धताको साथ प्रयासरत रहेको बताउनुभयो। एक सोसियल मिडिया पोस्टमा मुख्यमन्त्रीले घुसपेट विरोधी अभियानको एक भागको रूपमा हिजो राति 18 घुसपेटियालाई फिर्ता पठाएको बताउनुभयो। उहाँले आसामको पहिचान र सुरक्षाको रक्षा गर्न यो अभियान निरन्तर जारी रहने बताउनुभयो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्य सरकारको सतर्कता अपरिवर्तनीय रहने र घुसपेट विरोधी अभियान 24 घण्टा पूर्ण जोशका साथ जारी रहने बताउनुभयो। सरकारले आसाममा आएको विनाशकारी बाढीसँग जुझ्न हरसम्भव प्रयास गरिरहेको बेला देशभरका सेलिब्रिटीहरू, कम्पनीहरू, सामाजिक संस्थाहरू र अन्य संस्थाहरूले पनि सहयोगी हातहरू अघि बढाइरहेको छ। यसैबीच बाढी पीडितहरूलाई सहयोग गर्न मानिसहरूले मुख्यमन्त्री राहत कोषमा निरन्तर आर्थिक सहयोग गरिरहेका छन्। यस सम्बन्धमा जेएसडब्ल्यू स्टीलले मुख्यमन्त्री राहत कोषमा 5 करोड रुपियाँ जम्मा गरेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज सामाजिक सञ्जालमा जेएसडब्ल्यू स्टील को आर्थिक दानको उल्लेख गर्दै एक पोस्ट साझा गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, आज बिहान जेएसडब्ल्यू स्टीलका सजन जिन्दलको उदारताले मेरो मन छोयो। कसैलाई जानकारी नदी उहाँले विनाशकारी बाढीबाट प्रभावितहरूलाई मदत गर्न मुख्यमन्त्री राहत कोषमा 5 करोड रुपियाँ स्थानान्तरण गर्नुभयो। उहाँले भन्नुभयो, हाम्रो कोष टोलीले आज कोषको ब्याङ्क स्टेटमेन्ट समीक्षा गर्दा हामीले यो महान कार्यको बारेमा थाहा पायौं। कुनै घोषणा वा छलफल थिएन, कुनै यो केवल करुणाको एक मौन कार्य थियो। असमको लागि गर्वको कुरा हो कि उहाँकी सम्मानित आमा सावित्री जिन्दलजी, जो ओपी जिन्दल समूहकी अध्यक्ष इमेरिटस हुनुहुन्छ, हाम्रो राज्यकी हुनुहुन्छ। असमका जनताको तर्फबाट म सजनजीलाई उहाँको नम्रता र उदारताको लागि हार्दिक आभार व्यक्त गर्दछु। उहाँले भन्नुभयो, मुख्यमन्त्री राहत कोषमा प्राप्त प्रत्येक रकम आसामको बाढीबाट प्रभावित हाम्रा जनताको कल्याणको लागि विवेकपूर्ण र सावधानीपूर्वक प्रयोग गरिनेछ। असममा भारत सरकारका विभिन्न मन्त्रालयका 6 जना अधिकारीहरूको अन्तर मन्त्रालय केन्द्रीय दलले राज्यमा बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न आफ्नो भ्रमण पूरा गरेको छ। टोलीले हिजो दिसपुरमा सबैभन्दा बढी प्रभावित जिल्लाहरू चराइदेव, शिवसागर, जोरहाट र गोलाघाटको निरीक्षण गर्यो र मुख्य सचिव डाक्टर रवि कोटासँग समीक्षा बैठक गर्यो। बैठकमा राज्य विभागहरू, केन्द्रीय एजेन्सीहरू र जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। समीक्षाको क्रममा राज्य सरकारहरूले टोलीलाई हालैको बाढीको कारण र प्रभावहरू अनि राहत र पुनर्स्थापना प्रयासहरूमा सामना गर्नुपरेका चुनौतीहरूको बारेमा जानकारी

गराए। उनीहरूले टोलीलाई बाढी अभूतपूर्व थियो। विशेष गरी चराईदेव र शिवसागर जिल्लाहरूमा जुन सामान्यतया बाढीबाट प्रभावित हुँदैनन् भनी जानकारी दिए। टोलीलाई जानकारी गराइएको थियो। क्षति मूल्याङ्कन अझै पनि जारी छ र बाढीको अवस्था कम भएपछि केन्द्र सरकारलाई ज्ञापन पत्र बुझाइनेछ। राज्य अधिकारीहरूले प्रभावित मानिसहरूका लागि एसडीआरएफ सहायता मापदण्डमा छुट दिन पनि अनुरोध गरे। अन्तर मन्त्रालय केन्द्रीय टोलीले आसाम सरकारलाई आफ्नो टिप्पणी थप विचारको लागि केन्द्र सरकारलाई बुझाइने आश्वासन दिएको छ। मणिपुर पुलिस र सुरक्षा बलले हिज छुट्टा छुट्टै अभियानमा अवैध हतियार तस्करमा संलग्न दुई महिला, एनडीपीएस अधिनियम अन्तर्गत एक अभियुक्त र प्रतिबन्धित उग्रवादी केसीपी नोङड्रेन खुम्बाका सक्रिय महिला कार्यकर्तालाई पक्राउ गर्यो। मणिपुर पुलिस मुख्यालयले दिएको जानकारी अनुसार हिज पुलिसले इम्फाल पूर्वी जिल्लाको आन्द्रो थाना क्षेत्रको शान्त बजारबाट दुई महिलालाई पक्राउ गर्यो। उनीहरूलाई हतियार र विस्फोटक अवैध पदार्थ रूपमा खरिद ढुवानी र बिक्री गरेको आरोप छ। उनीहरूको कब्जाबाट एउटा हाते ग्रेनेड बरामद भएको थियो, जुन उनीहरूले सम्भावित खरिदारलाई बेचिरहेको आरोप थियो। मौसम विभागले आगामी 3-4 दिनसम्म आसामका केही भागमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। हिजोदेखि 1 अगस्तसम्म आसाम, नागाल्यान्ड र अरुणाचल प्रदेशमा मेघगर्जन सहित भारी वर्षा हुने अनुमान गरेको छ। आसामका छिमेकी राज्यहरू अरुणाचल प्रदेश र नागाल्यान्डमा वर्षाले राज्यका सीमावर्ती जिल्लाहरू लखिमपुर, चराईदेव, शिवसागर, जोरहाट र गोलाघाटलाई पनि असर पार्न सक्छ। मौसम विभागले भारी वर्षाका कारण जलमग्न हुने, बाढी आउने, सडक यातायात अवरुद्ध हुने, जोखिमपूर्ण क्षेत्रहरूमा पहिरो जाने सम्भावना रहेको बताएको छ। आसाम राज्य विपद व्यवस्थापन एएसडीएमएले राज्य प्रशासन र आपतकालीन प्रतिक्रिया एजेन्सीलाई सतर्क गराएको बताएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। साथै श्रोताहरूले सुन्न सक्नुहुन्छ हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त श्रोता, समय भएको छ अपराह्न 3:20 र अब फेरि उपस्थित भएका छौँ गीत सङ्गीतको साथमा। हजुर श्रोता, प्रस्तुत छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत लिएर आएका छौँ लोक अनि आधुनिक सङ्गीत विविध कलाकारहरूको शर्मा।

त कार्यक्रम गीत संगीत अन्तर्गत तिन्जल सुन्दै हुनुहुन्थ्यो केही लोकगीतहरू। त कार्यक्रमलाई निरन्तरता दिँदै श्रोताओ भने लिएर आएका छौँ केही आधुनिक गीतहरू, र यो प्रथम आधुनिक गीत रहेको छ उदय अनि मनिला सोताङको युगल आवाजमा, जसमा शब्द छ गणेश थापा मङ्गरको अनि सङ्गीत छ उदय सोताङकै।

भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसुका खोला।

0: त श्रोता, अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। लोकसभाको कार्यवाही दुई पटक स्थगित भएपछि पुनः सुरु भएको छ। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम विधेयक 2026 छलफल सुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लागू औषध मुक्त भारत र विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न आगामी आइतबार लागू औषध मुक्त युवा विकसित भारत संकल्प अभियानको सुरुवात गर्नुहुनेछ। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले देशका गिग र प्लेटफर्म कामदारहरूले सामाजिक सुरक्षा संहिता अन्तर्गत कानूनी मान्यता प्राप्त गरेको बताउनु भएको छ। र भारतीय ब्याट्सम्यान अजिङ्क्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अब समाचार विस्तारमा। लोकसभाको कार्यवाही दुई पटकको स्थगितपछि पुनः सुरु भएको छ। योभन्दा अघि नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको थियो। पहिलो स्थगनपछि सदन पुनः सुरु हुँदा विपक्षी सदस्यहरूले फेरि नाराबाजी गर्न थाले र यस विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहबाट बयान माग गरे। हंगामाका बीचमा अध्यक्षले सदन दिउँसो 3 बजेसम्मका लागि स्थगित गर्नुभएको थियो। त्यसपछि दिउँसो 3 बजे पुनः सुरु हुँदा पनि विपक्षीको लगातार हंगामाको कारण लोकसभाको कार्यवाही दिउँसो 3 बजेर 30 मिनटसम्म स्थगित गरिएको थियो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम विधेयक 2026 छलफल सुरु गरेको छ। यो विधेयक हिजो लोकसभाले पारित गरेको थियो। खाजाको विश्रामपछि सदन पुनः सुरु हुँदा कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गरे। अध्यक्ष सीपी राधाकृष्णनले विधेयकमा छलफलका लागि 7 घण्टासम्म समय छुट्याइएको बताउनुभयो। यस विधेयकले धेरै महत्वपूर्ण प्रावधानहरू राखेको छ। यसमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कडा प्रावधानहरू समावेश छन्। प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई मुद्दाहरूको छिटो फैसला गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्न आदेश दिनेछ। पुलिस थानामा जानकारी दर्ता भएको मितिबाट 2 महिनाभित्र अपराधहरूको जाँच पूरा गरिसक्नुपर्छ। यसबाहेक आरोप पत्र दायर भएको 3 महिनाभित्र मुद्दाहरूको फैसला गरिसक्नुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लागू औषध मुक्त भारत र विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न आगामी आइतबार लागू औषध मुक्त युवा विकसित भारत संकल्प अभियानको सुरुवात गर्नुहुनेछ। आज राज्यसभामा प्रश्नोत्तर

0: समयमा पूरक प्रश्नहरूको जवाफ दिनुहुँदै केन्द्रीय युवा मामिला मन्त्री डाक्टर मनसुख मान्डवियाले सबै आधुनिक संस्थाहरू, कलेजहरू, विश्वविद्यालयहरू र मेरा भारतका युवाहरू देशलाई लागू औषधमुक्त बनाउन एउटै मञ्चमा भेला भइरहेको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज तीनै सशस्त्र बलका 9 महिला अधिकारीहरूलाई सम्मान गर्नुभयो, जसले समुद्र प्रदक्षिणा शीर्षकको पहिलो ट्राई सर्भिस अल वेमेन सर्क मेनिवेसन सेलिङ एक्सपेडिसन सफलतापूर्वक पूरा गरेका छन्। अधिकारीहरू भारतीय सेनाको नौकायन जहाज त्रिवेणीमा 314 दिनको यात्रापछि फर्किएका छन्। नयाँ दिल्लीमा अधिकारीहरूसँग कुरा गर्नुहुँदै श्री सिंहले टोलीलाई 4 महासागरहरू पार गर्दै लगभग 25,500 समुद्री माइल यात्रा गरेकोमा बधाई दिनुभयो। उहाँले यो अभियानलाई महिला शक्ति र तीन सशस्त्र बलहरू बीचको पारस्परिक सहयोगको चम्किलो उदाहरणको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यो उपलब्धिले प्रत्येक भारतीयलाई प्रेरणा दिनेछ। रक्षा मन्त्रीले भन्नुभयो, टोलीको सफलताले साहस, दृढ संकल्प र समर्पणलाई प्रतिबिम्बित गर्दछ।
1: आपने इस अभियान से मैं कह सकता हूं कि केवल आपने समुद्र को ही नहीं जीता है, आपने उस सारी रूढ़ियों को भी पराजित किया है जो कभी कहती थी हमारी बेटियां ऐसे कठिन सैन्य अभियानों का हिस्सा नहीं बन सकती। आपने यह सिद्ध किया है फिजिकल कैपेबिलिटी, मेंटल टफनेस और लीडरशिप क्वालिटी किसी जेंडर की मोहताज नहीं होती।
0: श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले देशका गिग र प्लेटफर्म कामदारहरूले सामाजिक सुरक्षा संहिता अन्तर्गत कानूनी मान्यता प्राप्त गरेको बताउनु भएको छ। राज्यसभामा प्रश्नोत्तरको समयमा पूरक प्रश्नहरूको जवाफ दिनुहुँदै डाक्टर मान्डवियाले यस्तो कानूनी मान्यता प्रदान गर्ने भारत विश्वको पहिलो देश भएको बताउनु भएको छ। उहाँले गिग कामदारहरूको दर्ताको लागि ई श्रम पोर्टलमा प्रावधान गरिएको पनि बताउनुभयो। डाक्टर मान्डवियाले भारतको सामाजिक सुरक्षा कभरेज 1 अरब भन्दा बढी नागरिकहरूमा विस्तार भएको बताउनुभयो, जसले जनसङ्ख्याको 68% भन्दा बढीलाई समेट्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावका लागि मतदान जारी छ। बिहारको बाङ्कीपुर, गुजरातको मञ्जलपुर र मध्यप्रदेशको दतिया विधानसभा सीटमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार पटनाको बाङ्कीपुर विधानसभा सीटमा दिउँसो 1 बजेसम्म लगभग 20% मतदान भएको छ। गुजरातको मञ्जलपुर सीटमा 21.66% मतदान भएको छ। मध्यप्रदेशको दातिया सीटमा 48.91% मतदान भएको छ। मतदान साँझ 6 बजेसम्म जारी रहनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलकुदमा पुरुष 100 मिटर दौड़मा स्वर्ण पदक जितेकोमा प्यारा एथलिट दिलीप गावित र रजत पदक जितेकोमा मोहम्मद बसिललाई बधाई दिनुभयो। सदनको तर्फबाट उहाँले सबै खेलाड़ीहरू र उनीहरूका प्रशिक्षकहरूलाई देशको गौरव बढ़ाउन शुभकामना पनि दिनुभएको छ।
2: 23वें राष्ट्रमंडल खेलों में श्री दिलीप गावित ने स्वर्ण तथा श्री मोहम्मद बासिल ने रजत पद जीता है। श्री मुरली शंकर ने रजत पद जीतकर भारत का गौरव बढ़ाया है। मैं सदन की ओर से देश का मान बढ़ाने वाले सभी खिलाड़ियों, उनके कोच एवं टीम इंडिया को हार्दिक बधाई शुभकामनाएं देता हूँ।
0: मेटाले पेपर लिक विरूद्ध कार्यवाही गर्ने सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा दुःख व्यक्त गरेको छ। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णनले भन्नुभयो, मेटाले यस घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई पत्र लेखेको छ। श्री कृष्णनले मेटाका वरिष्ठ प्रतिनिधिहरूलाई घटनाको कारणहरू व्याख्या गर्न र यस्ता गल्तीहरू रोक्न चालिएका कदमहरूको बारेमा जानकारी प्रदान गर्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, कम्पनीका प्रतिनिधिहरूले आगामी दिनहरूमा सरकारी अधिकारीहरूसँग भेट गर्नेछन्। भारतीय जनता पार्टीले आज पंजाबमा भएको कथित पेपर लिकलाई लिएर नयाँ दिल्ली स्थित आम आदमी पार्टी कार्यालय बाहिर विरोध प्रदर्शन गरेको छ। दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राले विरोध प्रदर्शनको नेतृत्व गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री मल्होत्राले पंजाबमा फार्मास्युटिकल परीक्षाको पेपर लिक भएको आरोप लगाउनुभयो। उहाँले परीक्षा पुनः तालिकाबद्ध गर्न र पंजाबका शिक्षा मन्त्री हरजोत सिंह वैंसले राजीनामा दिनुपर्ने माग गर्नुभयो। रक्षा राज्य मन्त्री सञ्जय सेठले अहिले देशको रक्षा क्षेत्रबाट लगभग 17,000 सूक्ष्म साना तथा मझौला उद्योग एमएसएमईहरू जोडिएको बताउनुभएको छ। नयाँ दिल्लीमा भारतीय वायुसेना र सोसाइटी अफ इन्डियन डिफेन्स म्यानुफ्याक्चर एसआइडिएमले आयोजना गरेको संयुक्त कार्यशालामा उहाँले सो जानकारी दिनुभयो। श्री सेठले भन्नुभयो, सरकारको उद्देश्य सम्पूर्ण रक्षा क्षेत्रलाई स्वदेशी र आत्मनिर्भर बनाउनेछ। उहाँले भारतीय वायुसेना, एसआइडिएम उद्योग र स्टार्टअप समुदाय

सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउन प्रतिबद्ध छन्। तमिलनाडुको इरोड जिल्लामा अवैध रूपमा बसोबास गरिरहेका चार बंगलादेशी नागरिकलाई आज पक्राउ गरिएको छ। गोप्य सूचनाको आधारमा पेरेन्डुराई पुलिसले चारैजनालाई पक्राउ गरी सोधपूछ गरेको छ। भारतमा सुनको माग अप्रेलदेखि जुन त्रैमासिकमा वार्षिक रूपमा 6% घटेर लगभग 131 टन पुगेको छ। यो गिरावट मौसमी बिक्री, बढेको सीमा शुल्क र प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमूल्य धातुको खरिद घटाउन मानिसहरूलाई गरेको अपीलको कारण आएको हो। विश्व सुन परिषदले एक प्रतिवेदनमा भनेको छ, गत वर्षको सोही अवधिमा कुल माग 139.7 टन थियो, यद्यपि मागको मूल्यको हिसाबले यो रेकर्ड हो। भारतीय ब्याट्सम्यान अजिङ्क्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। रहानेले 2023 वेस्ट इन्डिज भ्रमणको क्रममा टेस्ट टोलीमा भारतको लागि आफ्नो अन्तिम म्याच खेलेका थिए। उनले 2018 इङ्ल्यान्ड विरूद्ध आफ्नो अन्तिम एक दिवसीय म्याच खेलेका थिए। 38 वर्षीय रहानेले आफ्नो अन्तर्राष्ट्रिय करियरमा भारतको लागि कुल 85 टेस्ट, 90 एक दिवसीय र 20 टी20 अन्तर्राष्ट्रिय म्याच खेलेका थिए। उनको अन्तर्राष्ट्रिय करियर 2013 सुरु भएको थियो। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राज्यसभाले लोक परीक्षा अनुसूचित साधन रोकथाम विधेयक 2026 छलफल सुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लागू औषध मुक्त भारत र विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न आगामी आइतबार लागू औषध मुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्नुहुनेछ। श्रम तथा रोजगार मन्त्री डाक्टर मानसुख मान्डवियाले देशका गिग र प्लेटफर्म कामदारहरूले सामाजिक सुरक्षा संहिता अन्तर्गत कानूनी मान्यता प्राप्त गरेको बताउनु भएको छ र भारतीय ब्याट्सम्यान अजिङ्क्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले साँझ 6 बजी सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। समय यस बेला ठिक 4 बजे श्रोता, र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम आदरणीय श्रोता उपस्थित भएकी छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर त श्रोताहरूलाई विदित भएको कुरा नारी प्रगति कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्छौँ त यसै क्रममा आज पनि एक विषय लिएर उपस्थित भएकी छु। विषय रहेको छ स्वरोजगारको अवसर र सम्भावना। त यस विषयलाई प्रस्तुत गर्नार्थ स्टुडियोमा उपस्थित हुनुहुन्छ मनिषा छेत्री। त यहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्ते मनिषा ज्यू।
1: नमस्ते विनिता ज्यू।
0: त श्रोता आजको विषय स्वरोजगारको अवसर र सम्भावना। यसमाथि म के भन्नु चाहन्छु भने स्वरोजगार, स्व भनेपछि आफै, रोजगार आर्थिक आर्जन गर्ने एउटा माध्यम। त अहिले संसारमा जनसङ्ख्या वृद्धिले पराकाष्ठ छोएको छ, विदित भएको कुरा हो। र यस्तो बढ्दो जनसङ्ख्यामा प्रत्येकले सरकारी नोकरी पाउनु भनेको फलामको चिउरा चपाउनु जतिकै हो। र हामी मानवलाई जीवन निर्वाह गर्नार्थ केही आर्थिक आर्जन त अवश्य नै गर्नुपर्ने हुन्छ। त्यसैले हामी हाम्रो रोजगार स्वयंले नै प्रबन्ध गर्नु नै स्वरोजगार भएर आफ्नो जीवनलाई सुचारू रूपले अघि बढाउनु हो, होइन त मनिषज्यू? अब तपाईँको विचार हाम्रो आजको विषय स्वरोजगारको अवसर सम्भावनामाथि के राख्नुहुन्छ त?
1: हजुर विनिताज्यू, धेरै धेरै धन्यवाद। स्वरोजगार भन्नाले आफ्नै सिप, ज्ञान र पुँजी परिश्रमको भरमा कुनै पनि व्यक्ति आफैले उद्यम सुरु गरी आय आर्जन गर्ने प्रक्रिया हो। नोकरीको पर्खाइमा बस्नुभन्दा आफै मालिक बनेर काम गर्ने सोच नै स्वरोजगार हो। बढ्दो बेरोजगारी, सीमित सरकारी तथा निजी क्षेत्रका रोजगारीका अवसरहरू र युवा पलायनको पृष्ठभूमिमा स्वरोजगार आजको युगको आवश्यकता बनेको छ। विनिताज्यू, भारत विश्वकै सबैभन्दा ठूलो युवा जनशक्ति भएको देश हो, यसैले सरकारी र निजी क्षेत्रमा सबैलाई नोकरी दिन सम्भव नै छैन। यही कारण नोकरी खोज्ने होइन, नोकरी दिने बन्ने सोच अहिले देशमा मौलाउँदै गएको छ। स्वरोजगार हुनु भनेको आफ्नो मालिक आफै हुनु हो। स्वरोजगार अर्थात् सेल्फ इम्प्लोइमेन्ट भनेको आफ्नो सिप, विचार र मेहनतले आफ्नै व्यवसाय सुरु गरेर आमदानी गर्नु हो। मेक इन इन्डिया, स्टार्टअप इन्डिया र डिजिटल इन्डिया जस्ता अभियानले यो सोचलाई अझ बल दिइरहेको छ। स्वरोजगारको सन्दर्भमा नारीहरूको कुरा गर्नुपर्दा भारतमा नारीको श्रम सहभागिता दर लगभग 25% मात्र छ। घर र परिवार सम्हाल्ने जिम्मेवारीका कारण धेरै दिदी बहिनीहरू 9-5 को नोकरी गर्न सक्दैनन्। स्वरोजगारले समयको लचक

0: व्यवसाय सुरु गर्नु पहिले भन्दा धेरै सजिलो भएको छ। आफूसँग कला, सिप र क्षमता छ भने स्वरोजगारका अवसरहरू विभिन्न क्षेत्रहरूमा पाउन सकिन्छ विनिताज्यू। र हामी कुरा अगाडि बढाउँदै जाउँ, होइन, भारतको 50% भन्दा बढी जनसङ्ख्या अझै कृषिमा आश्रित छ। तर अब परम्परागत खेती मात्र होइन, तर यसलाई आधुनिक र अझ उन्नत तरिकाले खेती गर्न सकिन्छ, जसमा अर्ग्यानिक खेती गर्न सकिन्छ, किनकि अहिले सहर बजारमा अर्ग्यानिक तरकारी फलफुलको माग र दाम धेरै उच्च छ। यसरी नै हाई भ्यालु क्रप च्याउ, ड्रागन फ्रुट, केसर, एभाकाडोको खेती गर्न सकिन्छ, योबाट पनि राम्रो आम्दानी हुन सक्छ विनिताजी। त्यसरी नै डेयरी र पशुपालनको क्षेत्रमा कुरा गर्दा डेयरी कम्पनीहरूसँग जोडिएर दुध व्यवसाय गर्न सकिन्छ, बाख्रा कुखुरा माछा पालन गर्न सकिन्छ, योबाट पनि आम्दानीको निकै राम्रो स्रोत यिनीहरूलाई मान्न सकिन्छ। अर्को रह्यो खुद्रा र थोक व्यापार। किराना दोकान, बुटिक, हार्डवेयर स्टोर वा थोक व्यापार सुरु गर्न एक परम्परागत र सुरक्षित विकल्प मानिन्छ। आफूसँग सिप भए ससाना उद्योगहरू खोल्न सकिन्छ। टेलरिङ क्षेत्रमा पनि धेरै अवसरहरू छ विनिताज्यू। त्यसरी नै हामी कुरा गरौँ टिफिन सेवाहरू जुन चाहिँ हामी पुर्याउन सक्छौँ, होइन, अनि क्लाउड किचन, बेकरी खोल्न सकिन्छ वा सानो क्याफे खोल्न सकिन्छ। यसको साथै अचार, पापड, जाम, मिलेट बिस्कुट बनाउने साना साना उद्योगहरू पनि खोल्न सकिन्छ। यसरी नै अगरबत्ती, मैनबत्ती, साबुन, पेपर प्लेट, डिस्पोजल ग्लास बनाउने जस्ता ससाना उद्योगहरू पनि सुरु गर्न सकिन्छ विनिताज्यू।
1: हजुर हजुर, त त्यसरी नै डिजिटल र टेक्नोलोजीमा आधारित स्वरोजगार भन्नुपर्दा के भन्नुहुन्छ यस विषयमा?
0: अहिलेको युग नै विनिताज्यू अहिले डिजिटल युग भनिन्छ, होइन, टेक्नोलोजी बिना त अब अहिले त केही कुरा नै हुँदैन। र यस्तो युगमा पनि अब स्वरोजगारको सम्भावनाहरू पनि यी क्षेत्रमा चाहिँ धेरै छ, डिजिटल र टेक्नोलोजीको क्षेत्रमा चाहिँ धेरै सम्भावनाहरू र अवसरहरू रहेको छ। र यो क्षेत्रमा अवसरहरूको कुरा गर्नुपर्दा यो क्षेत्र चाहिँ सबैभन्दा छिटो छिटो वृद्धि भइरहेको छ। यदि तपाईँसँग कम्प्युटर वा इन्टरनेटको ज्ञान छ भने तपाईँ अनलाइन सेवा केन्द्र, डिजिटल मार्केटिङ, वेबसाइट डिजाइन वा सफ्टवेयर र एप निर्माण, ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ र सामग्री लेखन अथवा कन्टेन्ट राइटिङमा काम सुरु गर्न सक्नुहुन्छ। यसको साथै तपाईँ सोसल मिडिया म्यानेजमेन्ट गर्न सक्नुहुन्छ र अनलाइन टिचिङ पनि गर्न सक्नुहुन्छ। घरमै बसेर तपाईँहरू अनलाइनको मार्फत चाहिँ तपाईँले ससाना नानीहरूलाई पढाउन सक्नुहुन्छ। यसबाट पनि राम्रो आय आर्जन गर्न सकिन्छ र यिनीहरूलाई राम्रो विकल्प पनि मानिन्छ विनिताज्यू अहिलेको समयमा, होइन। त्यस्तै अब हामीले के गर्न सक्छ, अहिले देखिराख्नु भएको छ पर्यटकहरू पहाडमा कति धेरै आउने गर्दछन्, अनि यसलाई मध्यनजर गरेर हामीले होमस्टे सञ्चालन गर्न सक्छौँ, ट्राभल एजेन्सी आदि पनि स्वरोजगारका राम्रा विकल्प मानिन्छन्। यसबाट पनि हामीले राम्रो आय आर्जन गर्न सक्छौँ। र नारीहरूको विषयमा हामीले कुरा गर्नुपर्दा नारीहरूले खेती, फ्रिलान्सिङ आदिका साथै टेलरिङ र बुटिक, ब्युटी पार्लर सञ्चालन गरेर, खाद्य उत्पादन गरेर हस्तकलाबाट स्वरोजगार बन्न सक्छन्। यसरी नै उनीहरूले अनलाइन टिचिङ गर्न सक्छन्, ई कमर्स सेलर बन्न सक्छन्, होइन, क्लाउड किचन सञ्चालन गरेर पनि स्वरोजगार बन्ने धेरै धेरै अवसरहरू हामी समक्ष छ विनिताज्यू।
1: हजुर हजुर, मनिषाज्यू, यस विषयलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हुन्छ विनिताज्यू।

0: श्रोता, यस गीत पश्चात आउनुहोस्, हाम्रो यो विषयतर्फ लागौँ। विषय रहेको छ स्वरोजगारको अवसर सम्भावना, त यस विषयमा हामीले कुरा गर्दैछौँ। र यस विषयलाई जानकारी दिनुहुँदैछ मनिषा छेत्रीज्यूले। त मनिषाज्यूलाई म एउटा प्रश्न के गर्न चाहन्छु भने, हामीले रोजगारहरू त उत्पन्न गर्न सक्छौँ होइन, कसरी सम्भव हुन्छ त?
1: हजुर विनिताज्यू, तपाईँले राम्रो कुरा सोध्नुभयो र हामीले गीत सुन्नभन्दा अगाडि म कुरा गर्दै थिएँ, नारीहरूले पनि धेरै कुराहरू गर्न सक्छन् र स्वरोजगार बन्न सक्छन् भनेर, होइन? मैले अघि क्लाउड किचनहरूको पनि कुरा गरेँ, त्यसरी नै अब मौरी पालन गरेर होइन 1 लाख लगानीमा वर्षको 3-4 लाख आमदानी पनि सम्भव छ। यसरी नै च्याउ खेती गरेर, कोठाबाटै च्याउ खेती सुरु गरेर हामीले स्वरोजगार बन्न सक्छौँ, अनि अर्ग्यानिक सागसब्जीहरू लगाउन सक्छौँ। त्यसरी नै अब अहिलेको डिजिटल युगमा महिलाहरूले, गृहिणीहरूले पनि घरबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन्। अहिलेको युगमा त सोसल मिडिया इन्फ्लुएन्सर बनिएर पनि अब खानाको, ब्युटी उत्पादनहरूको, अनि घरमै अब आफूले के गरेको कुराहरूको ब्लगहरू बनाएर पनि नारीहरू अहिले स्वरोजगार बनिरहेका छन्। यसरी नै ई कमर्स सेलर, अब विभिन्न अहिले प्लेटफर्महरू छ सामानहरू अनलाइन बिक्री गर्ने, त्यसमा पनि सामानहरू बिक्री गरेर साडी, कुर्ता, ज्वेलरी घरमै मगाएर बेच्ने, अहिले त्यस्तो गरेर पनि नारीहरू स्वरोजगार बनिरहेका छन् विनिताज्यू। र अब हामी स्वरोजगारका सम्भावनाहरू, अघि तपाईँले कुरा गर्नुहुँदै थियो, अब त्यस विषयमा पनि हामी चर्चा गरौँ, होइन? अवसरहरू त धेरै छ र अब सम्भावनाहरू के कस्तो छ भन्ने कुराहरू गर्दा, भारतमा हरेक वर्ष 1 करोडभन्दा बढी युवा रोजगारी बजारमा प्रवेश गर्छन्, अथवा अब रोजगार खोज्नको लागि पढे लेखिसकेका युवाहरू अब बजारमा जान्छन्, होइन, खोज्छन्। तर अब सरकारी तथ्याङ्क अनुसार सङ्गठित क्षेत्रले यो जनशक्तिको 20% मात्र काम दिन सक्छ अथवा समेट्न सक्छ, अनि अन्य जति पनि बाँकी 80% छन् उनीहरू त अब बेरोजगार भए। त्यसरी नै उनीहरूका लागि चाहिँ स्वरोजगार नै सबैभन्दा व्यावहारिक विकल्प बनेको छ। अहिले कोरोना महामारी पछि त झन् आत्मनिर्भर भारतको सोचले मानिसहरूलाई नोकरीको भर पर्नुभन्दा आफ्नै उद्यम सुरु गर्न प्रेरित गरेको छ। अहिले भारतमा 6.3 करोडभन्दा बढी MSME दर्ता छन् र तिनले 11 करोडभन्दा बढीलाई रोजगारी दिएका छन्। 140 करोड जनसङ्ख्या आफैमा विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हो। सहर मात्र होइन, ग्रामीण क्षेत्रमा पनि ब्रान्डेड सेवा, गुणस्तरीय खाना र अनलाइन सुविधाको माग दिनदिनै बढ्दो छ। हेर्नुहोस्, अहिले सहरमा मात्रै यस्तो छैन, तर अहिले गाउँ पनि सहर बनिने दिशामा अग्रसर भइरहेको छ। यसैले अब सरकारले नोकरी खोज्ने होइन, नोकरी दिने बन भन्ने नीति लिएको छ। स्वरोजगारमा आमदानीको अपार सम्भावना छ। हेर्नुहोस्, अब कसैको अधीनमा रहेर काम गर्दा त हामीले सीमित स्यालेरी मात्रै पाउँछौँ, तर हामीले केही व्यापारहरू सुरु गऱ्यौँ र आफैले स्वरोजगार बन्नेतिर लाग्यौँ भने हामीले त त्यो सीमित आय मात्रै कमाउँदैनौँ, तर यसमा त सम्भावना अपारै छ। कुनै नोकरीको सट्टा यदि कसैले कडा परिश्रम, सिप र ग्राहकहरूको सङ्ख्याका आधारमा तपाईँको आमदानी बढ्छ। स्वरोजगारका लागि केही सरकारी योजनाहरूको अब कुरा गरौँ विनिताजी।
0: हजुर, हुन्छ।
1: भारतमा प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम अन्तर्गत नयाँ उद्यम सुरु गर्न 50 लाखसम्म निर्माण क्षेत्रका लागि र 20 लाख सेवा क्षेत्रका लागि सम्मको ऋण प्रदान गरिन्छ। सरकारले 15-35%सम्मको सब्सिडी पनि प्रदान गर्दछ। यो योजनाको मुख्य उद्देश्य युवा र परम्परागत कारिगरहरूलाई स्वरोजगारका लागि आर्थिक सहयोग प्रदान गरेर नयाँ व्यवसाय स्थापना गर्न सहयोग गर्नु हो। यसरी सरकारले अब स्वरोजगार बन्छु भन्नेहरूको लागि सहयोग पनि पुर्याउँदैछ विनिताजी। र यसको साथै सरकारले मुद्रा योजना अन्तर्गत साना दोकान, पार्लर, फुड स्टलहरूलाई वित्तीय सहायता प्रदान गर्दछ। यसमा साना व्यवसायहरूलाई वित्तीय सहायता प्रदान गर्न 10 लाखसम्मको ऋण प्रदान गरिन्छ। महिलाहरूका लागि सरकारले धेरै सहुलियतहरू प्रदान गरेको छ विनिताज्यू। यसमा मुद्रा योजनामा महिला आवेदकलाई प्राथमिकता दिइन्छ।

0: यसको साथै स्ट्यान्ड अप योजना अन्तर्गत महिलाहरूलाई 10 देखि 1 करोडसम्म लोन दिइन्छ। महिला समृद्धि योजनामा साना बचत र लोनको सुविधा पनि छ। महिलाहरूका लागि लोनका साथै सरकारले तालिम र स्किलको व्यवस्था पनि गरेको छ। साना साना उद्यमहरू सुरु गर्नको निम्ति प्रशिक्षणहरू पनि सरकारले दिने गरेको छ विनिताजी। र पिएम केभीवाई ब्युटिसियन टेलरिङ ह्यान्डिक्राफ्टको 3 महिनाको निशुल्क कोर्स पनि प्रदान गर्छ। र सेल्फ हेल्प ग्रुप एसएसजीलाई एनआरएलएम मार्फत बिना ब्याज 3 लाखसम्मको लोन पनि दिइन्छ। हरेक राज्यमा लाग्ने सारस मेलामा एसएसजीको उत्पादनले लाखौँको व्यापार गर्छ। त्यसमा पनि दिदी बहिनीहरूले आफैले उत्पादन गरेको अथवा ह्यान्डिक्राफ्टहरू के अब बिक्री गरेर त्यसबाट पनि आय आर्जन गर्न सक्छन्। यसरी राज्य सरकारले सँगै केन्द्र सरकारले पनि विभिन्न योजनाहरू चाहिँ बनाएको छ, जसले चाहिँ महिलाहरूलाई स्वरोजगार बनाउनको निम्ति सहयोग पुर्याउँदछ। यसरी नै विगतमा पश्चिम बङ्गाल सरकारले पनि धेरै योजनाहरू सुरु गरेको थियो विनिताज्यू, होइन? र अहिलेको समयमा कम लगानीमा मार्केटिङ पनि भइरहेको छ। हेर्नुहोस्, अहिले सोसल मिडियाको स्ट्याटसबाटै हामी लाखौँ ग्राहकसम्म पुग्न सक्छौँ। प्यान इन्डिया बजारको कारण अब हामी खरसाङमा बसेर विभिन्न अनलाइन एपहरू मार्फत चेन्नईको ग्राहकलाई सामान बेच्न सक्छौँ। यसले गर्दा स्वरोजगारका धेरै सम्भावनाहरू बढेर गएको छ।
1: ठिकै भन्नुभयो मनिषाज्यू। त मनिषाज्यू, फेरि एउटा गीत सुनौँ।
0: हुन्छ विनिताज्यू।

0: त मनिषाज्यू
1: हजुर
0: गीत पश्चात तपाईँलाई के प्रश्न गर्न चाहन्छु भने नारीहरू स्वरोजगारतर्फ लागेका छन् होइन
1: हजुर
0: तर पनि यसमा धेरै चुनौतीहरू आइपर्छ नि
1: हजुर हजुर
0: यस विषयमा के भन्नुहोस्
1: नारीहरूलाई स्वरोजगार बन्नको निम्ति त्यति साह्रो अहिले सहज पनि छैन धेरै नारीहरू स्वरोजगारी बनिसकेका छन् तर पुरुषको सट्टामा तुलना गर्दा अहिले पनि उनीहरूलाई धेरै कठिनाइको सामना गर्नुपर्छ स्वरोजगारले महिलालाई आर्थिक स्वतन्त्रता दिन्छ तर बाटो सजिलो भने छैन भारतमा महिला उद्यमीले सामना गर्ने धेरै चुनौतीहरू छन् यसमा सामाजिक र पारिवारिक चुनौती छ परम्परागत सोच र लैङ्गिक भूमिकाको कुरा गरौँ छोरी मान्छेले घर धान्ने हो व्यापार गर्ने होइन भन्ने सोच अझै धेरै ठाउँमा छ विनिताज्यू विवाहपछि घरको काम नानीहरू र सासू ससुराको जिम्मेवारी महिलाकै काँधमा हुन्छ व्यवसाय र व्यापारका लागि समय निकाल्न नारीहरूलाई धेरै गाह्रो पर्छ बिहान बेलुका मात्र समय मिल्ने भएकाले अब ग्राहक भेट्न जानु मार्केटसम्म जानु पनि समस्या हुन्छ अर्को कुरा परिवारको समर्थनको अभाव हुन्छ श्रीमान वा घरका अन्य सदस्यले रिस्क किन लिने बरु नोकरी खाऊ भनेर दबाव पनि दिन्छन् कतिपय ठाउँमा असफल भए मैले त भनेकै थिइनँ भन्ने डरले धेरै महिलाले सुरु नै गर्दैनन् अब यसले गर्दा आत्मविश्वास कमजोर हुन्छ र निर्णय लिन पनि डर लाग्छ यसरी नै अब आफ्नो घरको परिवारको जिम्मेवारी आफ्नो काँधमा आइपर्दा अब परिवारको बोझ छ म कसरी सुरु गर्नु कुनै पनि व्यवसाय भनेर हुन्छ अनि अर्को कुरा आर्थिक र वित्तीय चुनौती पनि हुन्छ हेर्नुहोस् पुँजी र लगानीको अभाव हुन्छ अब किनभने धेरै घर जग्गा सम्पत्तिहरू महिलाको नाममा हुँदैन त्यसरी उनीहरूले ब्याङ्कमा अब त्यसलाई राखेर लोनहरू निकाल्न पनि सक्दैनन् र श्रीमानको अनुमति बिना लोन निकाल्न पनि गाह्रो हुन्छ त्यसले गर्दाखेरि पनि कतिपय ठाउँमा अप्ठ्याराहरू परिरहेको हामीले देखिरहेका छौँ होइन र कतिजनालाई सिप पनि हुँदैन र बजारको जानकारी पनि हुँदैन कस्तो व्यवसाय सुरु गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुन्छ भन्ने कुराहरू पनि थाहा हुँदैन त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई स्वरोजगार बन्नमा निकै चुनौतीहरू आइपर्दछ तर पनि अहिलेको समयमा हामीले हेऱ्यौँ भने पहिलाको सट्टामा धेरै नारीहरूले घर पनि भ्याइरहेका छन् सँगसँगै स्वरोजगार पनि बनिरहेका छन् सन्तुलन मिलाइरहेका छन् यसरी हामीले हेर्दाखेरि चुनौती भए तापनि त्यो चुनौतीहरूलाई पार गरेर नारीहरू चाहिँ अहिले अघि बढिरहेका छन्
0: निष्कर्षमा तपाईँ यस विषयमाथि के भन्न चाहनुहुन्छ त
1: विनिताज्यू आज हामीले स्वरोजगारको अवसर र सम्भावनाबारे राम्रो चर्चाहरू गऱ्यौँ होइन र भारतमा स्वरोजगार अब बाध्यता होइन अवसर बनिसकेको छ सरकारको नीति डिजिटल क्रान्ति र बढ्दो बजारले गर्दा एउटा सामान्य मान्छेले पनि आफ्नै पहिचान बनाउन सक्छ नारीका लागि स्वरोजगार अब रहर होइन अवसर हो सरकारले पुँजी दिएको छ इन्टरनेटले बजार दिएको छ र समाजको सोच पनि बिस्तारै बदलिँदैछ सिलाइ मसिनदेखि ल्यापटपसम्म अचारदेखि एप्ससम्म हरेक ठाउँमा नारीहरूले आफ्नो छाप छोड्दैछन् हुन त नारीहरूका लागि स्वरोजगार बन्नु पनि ठुलै चुनौती हो कहिले परिवारको साथ हुँदैन त कहिले पुँजीको अभाव हुन्छ सबैभन्दा ठुलो कुरा परिवार र व्यापारबीच व्यवस्थापन र सन्तुलन पनि कहिलेकाहीँ अड्चन बन्छ तर यति हुँदाहुँदै पनि धेरै महिलाहरूले यी सबै बाधाहरू पार गरेर विनिताज्यू अहिले सफल भएका छन् यस्ता उदाहरण हाम्रा अघि धेरै छ सबैभन्दा ठुलो लगानी वा पैसा होइन आँट हो आज 100 रुपियाँबाट सुरु भएको काम भोलि 100 जनालाई रोजगारी दिने कम्पनी पनि बन्न सक्छ स्वरोजगार सुरु गर्न अघि हामीले के गर्नुपर्छ त भनेर पनि कुरा गरौँ सर्वप्रथम त आफ्नो सिपहरू चिन्नुपर्छ आफ्नो रुचि र क्षमताको मूल्याङ्कन गर्नुपर्छ कुरा तपाईँको नजिक बजारको अनुसन्धान पनि गर्नुपर्छ तपाईँको नजिक वा अनलाइनमा उच्च माग

0: के छ र कुन कुराको व्यवसाय गर्दा अधिक लाभ हुन्छ भन्ने कुरा बुझ्न पनि अति नै जरुरी छ विनिताजी। यो नबुझिकन हामीले कुनै पनि रोजगारी अथवा स्वरोजगारको व्यापार सुरु गर्न चाहिँ सक्दैनौँ। र सबैभन्दा ठुलो कुरा के भने, स्वरोजगारले तपाईँलाई आर्थिक स्वतन्त्रता मात्र दिँदैन, दुई चारजनालाई रोजगारी दिने मालिक पनि बनाउँछ। त्यसैले आफ्नो रुचि र सिप चिनेर स्वरोजगार बन्नुपर्छ।
1: श्रोता, यहाँ मनिषा छेत्रीज्यूले स्वरोजगारको अवसर र सम्भावना विषयमाथि अति राम्रो जानकारी हामी समक्ष राखिदिनु भयो। त यस्तै जानकारीहरू भविष्यमा पनि आएर हामी समक्ष राखिदिनु हुन्छ भन्ने आशा राख्दै आजको नारी प्रगति कार्यक्रम यतिमै समाप्त गर्छौँ। नमस्ते।
0: हुन्छ विनिताज्यू, र सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमबाट बिदा लिन्छु। नमस्कार।

कार्यक्रम नारी प्रगतिको प्रस्तुतिपछि श्रोता भने उद्घोषिका म चित्रला पनि दिनुहोस् विदा र समय भएको छ ठिक 4:30 र श्रोता साथी जादा प्रस्तुत छ शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

0: हो श्रोताहरू, आज सम्पूर्ण विश्वमा नै एक अर्काले के म तिम्रो साथी बन्न सक्छु भन्ने प्रश्न आफूले मन पराएको र मनले खाएको व्यक्तिलाई सोधिरहेका छन्। हुन पनि मित्रता त्यो सम्बन्ध हो जसले हामीलाई जीवनको हरेक मार्गमा आफ्नो मनोभावलाई उजागर गर्न मद्दत गर्दछ, जुन कुनै पनि सम्बन्धमा अनि नातामा हामी पाउन सक्दैनौ। त्यो सम्बन्ध रगतकै नाता भएको व्यक्तिसँग किन नहोस्। र यसैको साथमा आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म कार्यक्रम शिक्षा ज्योतिको यो अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आज सम्पूर्ण विश्वमा नै अन्तर्राष्ट्रिय मित्रता दिवस पालन गरिँदैछ अनि हामी पनि हाम्रा श्रोताहरूलाई यस दिनको शुभेच्छा अनि शुभकामना टक्राउँदछौ। आकाशवाणी खरसाङ अनि हाम्रा श्रोताहरू माझ पनि गहिरो मित्रताको सम्बन्ध छ र नै हामी प्रत्येक दिन रेडियो को मार्फत एक अर्कासँग जोडेका छौँ। र आज यसै कुरालाई आत्मसात गर्दै हाम्रा श्रोताहरू माझ गहिरो मित्रता कसरी कायम राखिन्छ अनि अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि बारे यहाँलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ अनि आजको यस विषयवस्तुलाई हामी माझ उजागर गर्नको निमित्त उपस्थित भइसक्नु भएको छ शिक्षक एगम खारिङज्यू, जो हालमा गभर्मेन्ट हाई स्कुल कालिम्पोङमा फिलोसफी अर्थात् दर्शन शास्त्रको सहशिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षक एगम खालिङबाट अन्तर्राष्ट्रिय मित्रता दिवसको यस अवसरमा मित्रतासित सम्बन्धित जानकारीहरू प्राप्त गर्न लागिरहेका छौँ।
1: सर्वप्रथम शिक्षा ज्योति कार्यक्रममा उपस्थित सम्पूर्ण श्रोताहरूमा म इगम खालिङको हार्दिक अभिवादन। आज अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा म अन्तर्राष्ट्रिय मित्रता दिवसका विषयमा कुरा गर्न यहाँ विद्यार्थी भाइ बहिनीहरूका निम्ति उपस्थित भएको छु। हामी सबैलाई थाहा भएको कुरा नै हो कि

2011 संयुक्त राष्ट्रसङ्घको महासभाले 30 जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मनाउने निर्णय लिएपछि हामीले यस दिनलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मनाउँदै आइरहेका छौँ। अन्तर्राष्ट्रिय मित्रता दिवस पालन गर्नु भनेको नै विश्वभरि सद्भावना र शान्ति फैलाउने दिवस पालन गर्नु हो। मानिस, समाज र देशहरूबीच मित्रता गाँसी शान्ति स्थापना गर्ने सन्देश दिनु हो। यसबारेमा युवा पुस्तामाझ अन्तर्राष्ट्रिय मित्रता र भाइचारा सम्बन्धी चेतना जगाउनु हो। यस दिवसले जाति, धर्म र संस्कृतिको सीमा पार गरेर मानिसहरूबीचका सम्बन्धलाई बलियो बनाउने उद्देश्य राख्दछ। यस दिन मानिसहरू आफ्ना मित्रहरूप्रतिको माया र आभार व्यक्त गर्न, उपहार तथा शुभकामना आदान प्रदान गर्न रुचाउँछन्। अन्तर्राष्ट्रिय मित्रता दिवस 30 जुलाईका दिन मनाइन्छ भने भारत र नेपाल जस्ता देशहरूमा भने अगस्त महिनाको पहिलो आइतबार मनाउने चलन पनि छ। यस पवित्र दिवसको उद्देश्य र महत्त्वबारे चर्चा गर्न अघि विद्यार्थी भाइ बहिनी र युवा मित्रहरूलाई यसको ऐतिहासिक पृष्ठभूमिमाथि अलिकति प्रकाश पार्न चाहन्छु। यहाँ किन ऐतिहासिक पृष्ठभूमि भन्दा अन्तर्राष्ट्रिय मित्रता दिवस कसरी सुरु भयो र यसका महत्त्वबारेमा बुझ्न सहज हुनेछ। ऐतिहासिक पृष्ठभूमि, मित्रता दिवसको प्रस्ताव पहिलो पटक सन् 1930 हलमक कार्ड्सका संस्थापक जोइस हलले गरेका थिए। यस अवधारणालाई अमेरिकन नेसनल एसोसिएसन अफ ग्रिटिङ कार्ड्सले थप प्रवर्धन गरेको थियो, तर यसलाई सकारात्मक रूपमा लिएन, कारण यसमा मित्रता दिवसको नाममा ग्रिटिङ कार्डहरूको बिक्री बढाउने व्यावसायिक चाल झल्किन्थ्यो। सुरुमा यो दिवस 2 अगस्तमा मनाइन्थ्यो, यद्यपि संयुक्त राज्य अमेरिकामा समय तालिकाको असामञ्जस्यताका कारण यसलाई 7 अगस्तमा सारिएको हो। विश्व मित्रता दिवसको अवधारणा पहिलो पटक 20 जुलाई 1958 डाक्टर रेमोन आर्टिमियो ब्राचोले प्याराग्वेको असान्सियोनबाट करिब 200 माइल उत्तरमा पर्ने प्याराग्वे नदीको किनार स्थित सहर पोएटो पिनासको मा मित्रहरूसँगको रात्रिभोजका क्रममा अघि सारेका थिए। उक्त भेटघाटका क्रममा वर्ल्ड फ्रेन्डसिप क्रुसेडको जन्म भयो। वर्ल्ड फ्रेन्डसिप क्रुसेड एउटा यस्तो संस्था हो जसले जाति, रङ वा धर्मको भेदभाव बिना सबै मानिसहरूबीच मित्रता र भाइचाराको भावनालाई प्रोत्साहन गर्दछ। त्यस यता प्याराग्वेमा हरेक वर्ष 30 जुलाईलाई मित्रता दिवसका रूपमा उत्साहपूर्वक मनाइँदै आइरहेको छ र अन्य धेरै देशहरूले पनि यसलाई अपनाएका छन्। मित्रता दिवसको सम्मानमा सन् 1998 नेने अन्नानले संयुक्त राष्ट्रसङ्घमा विनी द पुलाई विश्व मित्रताको राजदूत घोषणा गरे। उक्त कार्यक्रम संयुक्त राष्ट्रसङ्घको डिपार्टमेन्ट अफ पब्लिक इन्फर्मेसनको प्रयोजनमा तथा क्ल्याथी ली गिफोर्डको सहसञ्चालनमा आयोजना गरिएको थियो। वर्ल्ड फ्रेन्डसिप क्रुसेडले 30 जुलाईलाई विश्व मित्रता दिवसका रूपमा मान्यता दिलाउन संयुक्त राष्ट्रसङ्घ समक्ष धेरै वर्षसम्म वकालत गर्यो। अन्त्यमा सन् 2011 संयुक्त राष्ट्रसङ्घको महासभाले 30 जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मनाउने आधिकारिक निर्णय लियो र आफ्ना स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय समुदायहरूको संस्कृति र परम्परा अनुसार शिक्षा तथा जनचेतना अभिवृद्धि गर्ने लगायतका गतिविधिहरू मार्फत यस दिवसलाई मनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्यो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2011 30 जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मनाउने फैसला लिए बापत हामीले यस दिनलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा मनाउँदै आइरहेका छौँ। उद्देश्य र महत्त्व, यस दिवसको मुख्य उद्देश्य विश्वमा चलिरहेका युद्ध, भय र विवादलाई कम गर्नु साथै विश्वलाई आइलागेका सङ्कटहरूका निम्ति
आपसी मित्रतालाई आदर

0: मानी विभिन्न देश संस्कृति र व्यक्तिहरूबीच सम्बन्धको सेतु निर्माण गर्नु हो। हानिकारक रूढिवादी धारणाहरूलाई चुनौती दिँदै विभिन्न पृष्ठभूमिका मानिसहरूबीच सहिष्णुता, सम्मान र ऐक्यबद्धताको भावना विकास गर्नु तथा विभिन्न सभ्यताहरूबीच संवादलाई प्रोत्साहन गर्नु हो। जात, धर्म वा वर्णभन्दा माथि उठेर कायम रहने मानवीय सम्बन्धहरूलाई उजागर गर्दै पूर्वग्रहहरू हटाउने प्रयास गर्नु हो। सामुदायिक गतिविधिहरूमा युवा तथा भावी नेतृत्वलाई संलग्न गराउनु साथै उनीहरूलाई विविधता र अन्तर्राष्ट्रिय एकताका बारेमा शिक्षा दिने जोड दिनु हो। व्यक्तिगत स्तरमा मित्रताको सम्मान गर्ने, सामाजिक सम्बन्ध विस्तार गर्ने र एक्लोपन कम गर्ने लक्ष्य राख्नु हो। यस उत्सवको उद्देश्य संयुक्त राष्ट्रसङ्घका विभिन्न दिगो विकास लक्ष्यहरूसँग प्रत्यक्ष रूपमा जोडी शान्ति र न्यायको प्रवर्धन, लैङ्गिक समानता र असमानतालाई कम गर्नु पनि हो। अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले विभिन्न सरकार, अन्तर्राष्ट्रिय संस्था र नागरिक समाजका समूहहरूलाई यस्ता कार्यक्रम तथा पहलहरू आयोजना गर्न प्रोत्साहित गर्दछ जसले सभ्यताहरूबीच संवाद, एकता, आपसी समझदारी र मेलमिलाप प्रवर्धन गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा योगदान पुर्याउँछन्। प्रश्नहरू: यसरी यस दिवसका ऐतिहासिक पृष्ठभूमि र उद्देश्यहरू बारेमा जानकारी पाइसकेपछि विद्यार्थी भाइ बहिनीहरूका मनमा केही प्रश्नहरू उब्जिन सक्छन्। प्रश्न उत्पन्न हुनु निकै राम्रो कुरो हो। सम्पूर्ण ज्ञानको सुरुवात प्रश्नबाटै हुन्छ। प्रश्नले हामीलाई कुनै पनि विषय स्पष्टसित बुझ्न मद्दत गर्छ। प्रश्न सचेतनाको सङ्केत पनि हो। प्राय भनिन्छ कि प्रश्न नसोध्नेहरू यस संसारबाट हराउँछन्। त्यसैले हामी पनि केही प्रश्नहरू उठाउनेछौँ र तिनीहरूका उत्तरहरू पनि दिनेछौँ। पहिलो प्रश्न: मित्र कस्तो व्यक्ति हो? मित्र भनेको त्यस्तो व्यक्ति हो जससँग हामी सहज महसुस गर्छौँ, एकअर्कामाथि विश्वास गर्छौँ र आफ्ना विचार तथा व्यक्तिगत भावनाहरू साटासाट गर्छौँ। मित्र त्यही हो जसको साथमा हामी सुरक्षित महसुस गर्छौँ र कुनै पनि कुरामा दोहोराइ सोच्नु पर्दैन। साँचा मित्रहरूले एक अर्कालाई निशर्त प्रेम गर्छन् र कुनै पूर्वग्रह नराखी एकअर्काको आवश्यकता बुझ्छन्। तिनीहरू सधैँ एक अर्कालाई सहयोग गर्न तथा राम्रो ज्ञान र सल्लाह दिन तत्पर रहन्छन्। भारतमा कृष्ण र सुदामाको मित्रता निकै प्रसिद्ध छ, जुन प्राचीन कालदेखि नै साँचो मित्रताको उत्कृष्ट उदाहरण बनेको छ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय अनि अति नै मनपर्दो विषय भनौँ श्रोता, र यस विषयवस्तुमाथि हामी कुराकानी गरिरहेका छौँ। अनि आज सम्पूर्ण विश्वमा अन्तर्राष्ट्रिय मित्रता दिवस पालन गरिरहेको छ अनि यसै विषयवस्तुलाई हामीले हजुरहरू समक्ष उजागर गरिरहेका छौँ। र यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै अब फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: मित्रताको बारेमा एल्बर्ट हबर्टको एउटा भनाई निकै प्रचलित छ, मित्र भनेको त्यस्तो व्यक्ति हो जसलाई तपाईँका बारेमा सबै कुरा थाहा हुन्छ र पनि उसले तपाईँलाई माया गर्छ। दोस्रो प्रश्न, मित्रता भनेको के हो? मित्र हामी सबैका लागि एक अमूल्य उपहार हो, हामीले सधैँ यसको महत्त्व बुझ्नुपर्छ र कुनै पनि गलत धारणा बिना नै यसको कदर गर्नुपर्छ। मित्रता यस्तो सम्बन्ध हो जसमा रगतको नाता हुँदैन, यो लेनदेनको नियममा नबाँधिने र सधैँ चलिरहने असीमित सम्बन्ध हो। यस संसारको कुनै पनि व्यक्तिसँग गाँसिने प्रेम र स्नेहको एक विशेष तथा अद्भुत सम्बन्ध हो। साँचो मित्रताले कहिले जात, वर्ण, धर्म वा रङ हेर्दैन, यसले मात्रै मित्रतामा गाँसिने व्यक्तिहरूको आन्तरिक सुन्दरता, सरलता र आत्मालाई हेर्छ। तेस्रो प्रश्न, मित्रता कसरी सुरु हुन्छ? युद्ध, असमानता र भयका कारण विभाजनको आवाज चर्को हुँदै गएको यस समयमा मित्रता आफ्नै सरलतामा नै एउटा असाधारण र क्रान्तिकारी अनुभव जस्तो लाग्छ। यो कुनै तामझाम वा नीति नियमका साथ आउँदैन, यसका निम्ति भाषण वा हस्ताक्षरको आवश्यकता पर्दैन, यसको सुरुवात एकदमै शान्त कुराबाट हुन्छ। एउटा सम्बन्ध, सँगै बिताएको कुनै क्षण वा एक अर्कालाई अपरिचित व्यक्तिका रूपमा नभई मानवीय जीवनयात्राको सहयात्रीका रूपमा हेर्ने तत्परताबाट सुरु हुन्छ। चौथो प्रश्न, मित्र किन चाहियो? रगतको नाताभन्दा फरक मित्रता एउटा सामान्य र शान्त कुराकानीबाट सुरु हुन्छ र साझा अनुभवहरू जीवनभरको अमूल्य निधिका रूपमा विकसित हुन्छ। सच्चा साथीले हाम्रो सबैभन्दा कठिन समयमा हामीलाई नराम्रो आलोचना गर्दैन, बरु उसले सुरक्षित आश्रय, सहानुभूतिपूर्ण श्रवण र आवश्यकता पर्दा सहयोगको हात अघि बढाउँछ। साथीहरूले हाम्रा खुसीहरूलाई बढाउँछन् र दुःखहरू बाँडेर कम गर्छन्। यसरी उनीहरू साथीहरूले गुणस्तरीय जीवनको वास्तविक मापदण्ड बन्ने बाटो निम्त्याउँछन्। त्यसै कारण हामीलाई मित्र चाहिन्छ। यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने, मित्रताको भावना हाम्रो व्यक्तिगत दायराभन्दा धेरै फराकिलो छ। संयुक्त राष्ट्रसङ्घले यस दिनलाई एउटा सशक्त दृष्टिकोणको साथमा घोषणा गरेको हो। मानिस, देश र संस्कृतिहरू बीचको मित्रताले शान्ति प्रयासलाई सक्रिय रूपमा प्रेरित गर्न सक्छ। यसले हामीलाई भाषा र सिमानाका अवरोधहरू पार गर्न, कुनै धारणा बनाउनु अघि अरूका कुरा सुन्न र एक अर्कालाई अपरिचित व्यक्तिको रूपमा नभई मानवीय जीवनयात्राका सहयात्रीका रूपमा हेर्न सिकाउँछ। हामीले आफ्नो स्वभावसित मिल्ने मानिसहरूसँग मित्रता गाँस्यौँ भने हामीले आफ्नो जीवनको उत्कृष्ट समय बिताउनेछौँ। मित्रहरू बीच कहिलेकाहीँ गलत धारणा र झगडा हुन सक्छ, तर यिनै झगडाहरूले हाम्रा सम्बन्धलाई अझ बलियो बनाउँछन्। अन्त्यमा साथीहरू नै परिवार बन्न पुग्छन्। पाँचौ प्रश्न, साँचो मित्रको व्यवहार कस्तो हुन्छ? साँचो मित्र सधैँ साथमा रहन्छ र आवश्यक पर्दा सहयोग गर्छ। साँचो मित्रले आफ्ना महत्त्वपूर्ण कामको समेत वास्ता नगरी मित्रलाई मद्दत गर्न अघि सर्छ।

जीवनको कठिन घडीमा कहिले पनि मित्रलाई एक्लै छोड्दैन। भनिन्छ कि कठिन समयले नै साँचो मित्रको कडा परीक्षा लिन्छ। वास्तवमा कठिन समय नै त्यो बेला हो जसले हामीलाई साँचा मित्रहरूको मूल्य र महत्त्वको बोध गराउँछ। जीवनमा साँचा मित्रहरू पाउनु वास्तवमै एक अमूल्य आशीर्वाद हो। जीवनमा कति धेरै मित्र बनाइयो भन्ने कुराले भन्दा मित्रताको गुणस्तरले बढी अर्थ राख्छ। आवश्यकताको बेला अवस्था नबुझ्ने धेरै मित्रहरू हुनुभन्दा जीवनभर साथ दिने थोरै साँचा मित्रहरू नै पर्याप्त हुन्छन्। मित्रहरू जीवनका वास्तविक सहयोगी हुन् जसले हामीलाई जीवनका कठिनाइहरूको सामना गर्न सिकाउँछन्। उहाँहरू नै हाम्रा वास्तविक शुभ चिन्तक हुनुहुन्छ जसले कुनै पनि कुराप्रतिको हाम्रो भूल दृष्टिकोणलाई सहीमा परिवर्तन गरिदिनुहुन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मित्रता दिवस मनाउँदै गर्दा हामीलाई यस कुराको स्मरण हुन्छ कि वास्तविक शान्ति मात्र वार्ताको टेबुलमा वा सन्धि सम्झौतामा निर्माण हुँदैन। यो त दैनिक जीवनमा हामीले एक अर्काप्रति देखाउने विश्वासका ससाना धागाहरू जोडेर बन्छ। विशेष गरी युवाहरूमा मित्रताको एक विशेष शक्ति हुन्छ। यसले भाषा, धर्म र इतिहासका ती प्रकारहरूलाई नाग्न सक्छ जसले अन्यथा हामीलाई विभाजित गर्न सक्थे। अनि जब विभिन्न संस्कृति र समुदायहरू बीच मित्रता फस्टाउँछ तब यो एक सम्बन्धमा मात्र सीमित रहँदैन, यो मिलमिलापको एउटा आदर वा खास्टो बन्छ। यसले हामीलाई सिकाउँछ कि आपसी समझदारी कुनै ठुलो उपलब्धि मात्र होइन, यो त एउटा आदत हो, एउटा अभ्यास हो र संसारमा अघि बढ्ने एउटा यस्तो तरिका हो जसले भन्छ तिम्रो भलाइ मेरो लागि पनि महत्त्वपूर्ण छ। यस वर्ष जब विश्वले राष्ट्रहरू बीच, समाज र परिवारभित्र समेत गहिरो विभाजनको सामना गरिरहेको छ, मित्रताको आह्वान मात्रै भावनात्मक कुरा होइन, यो अपरिहार्य छ। यो यस्तो भविष्यको परिकल्पना गर्ने आह्वान हो जहाँ भिन्नताको अर्थ दूरी हुँदैन र जहाँ भएभन्दा विश्वास बलियो हुन्छ। मित्रताका माध्यमबाट हामी संसारलाई जस्तो छ त्यस्तै रूपमा मात्र स्वीकार गर्दैनौँ, बरु यसलाई कस्तो बनाउन सकिन्छ त्यसका स्वरूप दिन थाल्छौँ। अन्तिम प्रश्न, अन्तर्राष्ट्रिय मैत्री दिवस कसरी मनाइन्छ? प्रशंसाका सन्देशहरू, शुभकामना कार्डहरू र मित्रताको ब्यान्ड वा पहेँलो गुलाब जस्ता सामान्य उपहारहरूको आदान प्रदान गरेर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाउने गरिन्छ। पिकनिक वा स्थानीय रेस्टुराँमा सँगै खाना खाने जस्ता गतिविधिहरू मार्फत गुणस्तरीय समय बिताएर मनाउने गरिन्छ। सकारात्मक सामाजिक अन्तर्क्रिया र समावेशीकरणलाई बढावा दिने सामुदायिक गतिविधिहरूमा स्वयंसेवी बनेर वा सहभागी बनेर मनाउने गरिन्छ। निष्कर्षमा म विद्यार्थी तथा युवा मित्रहरूलाई यो भन्न चाहन्छु कि यो अन्तर्राष्ट्रिय मित्रता दिवस भारतीय दर्शन र संस्कृतिमा निहित मानवीय दर्शन, विशेष गरी वसुधैव कुटुम्बकम्, सर्वात्मा सम्मान र सर्वभाव कल्याणको अवधारणाको अर्को एक अभिव्यक्ति हो। यस दिनको मुख्य उद्देश्यले महात्मा गान्धीको सर्वोदयको भावनालाई पनि प्रतिबिम्बित गर्दछ। सदियौँदेखि भारतीय दर्शनले यो मान्दै आएको छ कि प्रेम, अहिंसा र मानवीय मर्यादा प्रतिको सम्मान बिना विश्व कल्याण र विश्व सुख प्राप्त गर्न सकिँदैन। मित्रताको अवधारणा मात्रै मानवीय सम्बन्धहरूमा सीमित रहँदैन, यो हाम्रो जीवन र हाम्रो वरिपरिको संसारसँग अभिन्न रूपमा जोडिएको हुन्छ। सजीव र निर्जीव दुवैप्रति सम्मानजनक र हेरचाहपूर्ण दृष्टिकोण राख्नु आवश्यक छ। जसरी शान्ति बिना मित्रता फस्टाउन सक्दैन, त्यसरी नै आपसी सम्मान र प्रेम बिना विश्व शान्ति कायम हुन सक्दैन। प्रेम र शान्ति एक अर्काका परिपूरक हुन् र एउटा बिना अर्काको कल्पना गर्न कठिन हुन्छ। हाम्रो जीवन र हाम्रो वरिपरिको संसार एक अर्कासँग अन्तर्सम्बन्धित छन्। यही अन्तर्सम्बन्धका कारण व्यक्ति, समाज र राष्ट्रहरू बीच आपसी प्रेम सम्बन्ध, भाइचारा, सद्भाव, समझदारी र सहकार्य बिना कोही पनि वास्तवमा समुन्नत र सम्पन्न हुन सक्दैन। अन्तर्राष्ट्रिय मित्रताप्रतिको हाम्रो सम्मान

0: मात्र व्यक्ति समाज जातीय समूह र राष्ट्रहरूमा सीमित हुनु हुँदैन। यस अवधारणामा प्राकृतिक स्रोत साधन र जलचर थलचर प्राणीहरूदेखि लिएर चराचुरुङ्गी वनस्पति र समग्र पर्यावरणसम्मका सबै पक्षहरू समेटेको हुनुपर्छ। यी तत्त्व र कारकहरू बिना अन्तर्राष्ट्रिय मित्रता अधुरो हुन्छ। अन्त्यमा अहिंसा बिना सर्वोदय सम्भव हुँदैन र मानवता बिना मित्रता, त्यसरी नै प्रेम र सम्मान बिना मानवता सम्भव हुँदैन भन्दै आजको मेरो यस बहसका विषयलाई यतिमै टुङ्ग्याउँदछु। पुनः एकपल्ट अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामना सबै सबैमा हस्त। अब म बिदा लिन्छु। तपाईँहरूको बाँकी समय शुभ रहोस्। धन्यवाद।
1: श्रोता, र आज हामीले कार्यक्रम शिक्षा ज्योतिमा अन्तर्राष्ट्रिय मित्रता दिवसको सु अवसरमा मित्रता कसरी कायम राख्न सकिन्छ, मित्रता कस्तो प्रकारको हुनपर्ने, अनि अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि के कस्ता रहेका छन्, आज यसै विषयवस्तुबारे हजुरहरू समक्ष जानकारी लिएर उपस्थित भएका थियौँ। र आजको यस जानकारीलाई हामी माझ उजागर गर्नुभयो शिक्षक एगम खालिङज्यूले। हवस् त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ। र फेरि पनि हाम्रा सम्पूर्ण श्रोताहरूमा अन्तर्राष्ट्रिय मित्रता दिवसको यस अवसरमा आकाशवाणी खरसाङको सम्पूर्ण परिवारको तर्फबाट मित्रता दिवसको शुभकामना एवं शुभेच्छाहरू राख्दै, साथै कार्यक्रममा हजुरहरू समक्ष यो अन्तिम गीत राख्दै, कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राई पनि हजुरहरूबाट बिदा हुन

सदरगाम दिल्ली केन्द्रको हिन्दी समाचारपछिको समय हो साँझको 5:05 अनि 11 सेकेन्ड भइरहेको र अब यो समयमा प्रसारण गर्न लागिरहेका छौँ हाम्रा प्यारा फौजी श्रोताहरूको भरपूर मनोरञ्जनको निम्ति फिल्म सङ्गीतको सुमधुर कार्यक्रम जय जवान। जय जवान कार्यक्रमबाट अनि यो सन्ध्याकालीन अधिवेशनबाट पनि हाम्रा प्राविधिक मित्र महेश थामी अनि प्रसारण सहयोगी नमिता गुरुङको साथमा तपाईँको साथी म बिरयानीहरू सबैलाई हार्दिक स्वागत अभिवादन टक्राउँदछु। त सोधागन अब सुनौ कार्यक्रमको थालनीमा पहिलो चलचित्रको गीत जोडेको छ। चलचित्रको नाम तेरी मेहरबानिया। यस गीतमा स्वर रहेको छ सबिर कुमार अनि अनुराधा पौडवालको। गीतमा बोल आनन्द बक्सीको अनि सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको।

स्वागत सुन्नुहोस् फिल्म अकलमन्दबाट किशोर कुमार अनि मोहम्मद रफीको स्वरमा गीतमा धुन रहेको छ ओपी नैयरको अनि यो फिल्म हो अकलमन्द।

अघिल्लो फिल्मसँग सुन्नुहोस् चलचित्र दिल तुझको दियाबाट लता मङ्गेशकरको स्वरमा, गीतमा शब्द अनि सङ्गीत रहेको छ राजेश रोशनको।

0: यो आकाशवाणी हो। साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संसद भवनमा अरूणाचल प्रदेश र नागाल्याण्डका सांसदहरूसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले दुवै राज्यमा बाढीको अवस्थाबारे छलफल गरेको बताउनुभयो। भारतका मुख्य निर्वाचन आयुक्त र अन्तर्राष्ट्रिय लोकतन्त्र र चुनावी सहायता संस्थानका सदस्य राष्ट्र परिषदका अध्यक्ष ज्ञानेश कुमारले आज नयाँ दिल्लीमा फ्रान्सका राजदूत थियरी माथौ र जर्जियाका राजदूत वक्ताङ जाओस भिलीसँग भेट गर्नुभयो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 छलफल सुरु गरेको छ। यो विधेयक हिजो लोकसभाले पारित गरेको थियो। नगर विमानन राज्यमन्त्री मुरली मोहोलले अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्ट 12 जुलाई 2025 प्रकाशित भएको र विमान दुर्घटना अनुसन्धान ब्युरो एएआइभीले 12 जुन 2026 अन्तरिम बयान प्रकाशित गरेको बताउनु भएको छ, जुन एएआइभीको वेबसाइटमा उपलब्ध छ। वर्ष 2022 कोइम्बटुर बम विस्फोटसँग जोडिएको मनी लन्ड्रिङ मुद्दाको सम्बन्धमा प्रवर्तन निर्देशनालय ईडीले चेन्नई, कोइम्बटुर, हैदराबाद र मुम्बईका 16 स्थानमा खोजी कार्य गरेको छ। छत्तीसगढ़का बस्तर पन्डुम 2026 विजेता परगना माझी र पद्म पुरस्कार विजेताहरूको प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरेको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले सोमबार दिल्लीको भारतीय प्रविधि संस्थान आइटीआईमा हातकर्घा प्रविधिमा उत्कृष्टता केन्द्रको उद्घाटन गर्नुहुनेछ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा आज पनि प्रदर्शन जारी छ। सोमबार शान्तिपूर्ण प्रदर्शनका क्रममा पाकिस्तानी सेनाको कारबाहीमा 40 भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार। पूरा भयो प्रादेशिक समाचार लिएर हामी 6 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रमुख समाचारपछिको समय हो साँझको ठिक 6 बजेर 2 मिनट अनि 26 सेकेन्ड भइरहेको। श्रोतागण, अलिकति हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो प्रसारण एफएम 103.5 मेगाहर्ज सँगसँगै मोबाइल एप न्युज अन एयर अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा अनि सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। र अबको समय हो केही सुमधुर हिन्दी चलचित्रका गीतहरूको। त प्रथममा सुन्नुहोस् चलचित्र गुन्डाराजबाट यो प्रथम गीत। अलिसा चिनाय, कुमार सानु अनि सात्विक शर्मा आवाजमा, गीत रहेको छ बोल जफर गोरखपुरीको अनि धुन अनु मल्लिकको।

0: यापानको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ
1: सौदागर। यस चलचित्रबाट अब सुन्नुहोस् लता मङ्गेशकरको स्वरमा यो गीतलाई, शब्द सङ्गीत रहेको छ रविन्द्र जैनको।

0: नमस्कार है चुल्टे भाइ, धनमाया दिदी आइपुगे। म पनि
1: नमस्कार है बिरे दाजु, हामी पनि भर्खरै आइपुग्यौँ।
2: हजुर हजुर, बिरे भाइलाई नमस्ते छ।
0: नमस्कार दिदी,
2: सजिलो गरी बस्नुहोस् है बिरे भाइ।
0: हवस् हवस्, यो बेन्चीमै बसिहालेँ ल म।
2: हुन्छ हुन्छ।
0: अनि अब हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ
2: हो नि।
0: आज चाहिँ हाम्रो कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ कि सधैँ झै भन्दैछु
1: मनको कुरा गर्नुभयो बिरे दाजु, मनको कुरा गर्नुभयो। हामी पनि भर्खरै आएको, यसो गीत सुनेर मनोरञ्जन गरेर यसो थकाइ पनि मेटिने। लु सुनाउन त।
2: हजुर हजुर, हुन्छ हुन्छ, लु सुनाउन त।

0: लौदा अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ,
1: रमाइलो भयो
0: हो नि, अनि गीत सुनेर मनोरञ्जन पछि चाहिँ अब हाम्रो सभालाई अघि बढाउँ भन्दा नि धनमाया दिदी
1: ज्यू हजुर,
0: आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी?
1: सोध्नु पर्ने कुरो त सधैँ नै घरबाटै सम्झेर आउँछु बिरे भाइ चुल्ठे भाइ
0: ज्यू,
1: अब हामी गाउँ घरमा बसेपछि खेतीपाती नगरी जीविकै चल्दैन, पशुपालन नगरी पनि जीविकै चल्दैन है। आज चाहिँ पशुपालन सम्बन्धी नै कुरा पशुपालनको कुरा गर्दाखेरि अब हेर्नुहोस् पानी झरीमा पशुपालन गर्नु पनि निकै चर्को नै पर्छ
0: पक्का पक्का,
1: र पशुपालनलाई चाहिँ हामीले यस्तो बर्खायाममा चाहिँ के कस्तो प्रकारले देखभाल गर्नुपर्ने ध्यान दिनुपर्ने त्यो सबै कुरो चाहिँ तपाईँहरूबाटै जानकारी लिउँ भनेको नि।
0: हजुर हजुर, साह्रै राम्रो विचार गर्नुभएछ, किनभने हामीले अब समय अनुसारको कुराकानी त गर्नु पर्यो नि त। अनि समय अनुसार जुन यो बर्खा समय छ है, यो वर्षा याममा चाहिँ पशुपालनको हेरचाह चाहिँ हामीले राम्रो प्रकारले गर्नु पर्यो।
1: हजुर हो नि,
0: अनि दार्जिलिङ खरसाङ कालेबुङ लगायतका पहाडी क्षेत्रमा वर्षायाम सुरु भएपछि चिसो हुस्सु लाग्ने अनि गोठ चाहिँ क्याच क्याच हुने क्या,
1: हजुर हजुर,
0: त्यसले गर्दाखेरि पशुपालनमा चाहिँ ठुलो चुनौती बन्छ नि त।
1: हजुर ठिकै हो,
0: अनि वर्षायाममा हाम्रो सानो लापरवाहीले गर्दाखेरि पशु बिरामी पर्न पनि सक्छन्, दुध उत्पादन घट्न सक्छ।

0: सक्छ, पशुहरूको तोल कम हुन सक्छ,
1: ओजन कम हुन सक्छ, ठिकै कुरा गर्नुभयो,
0: र कहिलेकाहीँ पशुको मृत्यु समेत हुन सक्छ है, मर्न पनि सक्छ।
1: हजुर,
0: त्यसैले वर्षायाममा पशुको उचित व्यवस्थापन, सन्तुलित आहार, सफाई र समयमै खोप र रोगको रोकथाम गर्न चाहिँ एकदमै जरुरी छ। धन्यवाद।
1: हजुर हजुर, पशुपालन गरेपछि त अब सबै कुरामा नै ध्यान दिनुपर्छ नि। अनि अर्को कुरो के छ भने नि चुल्ठी भाइ, यो वर्षायाममा चाहिँ हामीले विशेष गरेर गोठ खोरहरू चाहिँ कस्तो प्रकारले राख्नुपर्छ होला?
2: अब विशेष गरी वर्षायाममा गोठ र खोरको कुरा गर्नुभयो, एकदमै राम्रो कुरा गर्नुभयो।
1: हजुर,
2: पशुको स्वास्थ्यको कुरा गर्दा नि पशु चाहिँ स्वास्थ्य कति बेर हुन्छ भन्दाखेरि चाहिँ हामीले गोठ खोर सफा र सुरक्षित बनाउनु पर्यो, राख्नु पर्यो।
1: हजुर हजुर,
2: अब वर्षाको समयमा सबैभन्दा पहिला गोठलाई चाहिँ अब पानी चुन नदिने व्यवस्था गर्नुपर्छ। हाम्रो हेर्छौँ नि त है, कतिवटा जग्गामा त गोठको पानी चुहिरहेको हुन्छ, पशु प्राणी भिजिरहेको हुन्छ, हो त्यस्तो चाहिँ गर्नु भएन। अनि एकदमै छाना मजबुत हुनु पर्यो, अनि बर्खाको पानी सिधै गोठभित्र पस्न नसकोस् भन्ने पनि अब व्यवस्थित बनाउनु पर्यो। अनि गोठको जुन चाहिँ भुइँ हुन्छ, जमिन हुन्छ, त्यो चाहिँ सधैँभरि सुक्खा नै होस् भनेर चाहिँ हेर्नु पर्यो, सुक्खा बनाउनु पर्यो, त्यो प्रकारको व्यवस्थापन गर्नु पर्यो। अनि यदि भुइँमा पानी जमे भने चाहिँ के हुन्छ भने पशुको खुट्टामा घाउ हुने, शरीरहरू चिसिने, विभिन्न ब्याक्टेरिया र फङ्गस फैलिने सम्भावना धेर हुन्छ। अनि गोठको वरिपरि पानी बग्ने नाली बनाउन चाहिँ एकदमै आवश्यक छ। अनि गोठ हेर्दा चाहिँ अब हावा पनि आउने जाने व्यवस्था पनि राम्रो हुनु पर्यो, तर चिसो हावा सिधै पशुको शरीरमा नलाग्ने गरी खिड्की वा पर्दाको व्यवस्थापन चाहिँ गर्नुपर्छ।
1: हजुर हजुर,
2: अब गोठको कुरा गर्दा गोठभित्र दिनहुँ गोबर र फोहोर चाहिँ हटाउनु पर्छ हामीले। पराल भयो, धानको भुस वा सुक्खा घाँस त्यो हामीले बिछ्याउँछौँ नि, बिछाइदिँदा चाहिँ पशु आरामसँग बस्न सक्छ,
1: राम्रो
2: चिसोबाट पनि बाँच्न सक्छ। हामीले त्यो विषयमा चाहिँ ध्यान दिनु पर्यो, पशुलाई पनि एकदमै आराम होस्, चिसो नलागोस् भन्ने कुरा चाहिँ विचार गर्नुपर्छ। अनि सुँगुर पाल्नु भएको छ भने चाहिँ सुँगुरको खोर चाहिँ विशेष गरी पानी नजम्ने र राम्रो पानीको निकास भएको हुनु पर्यो, किनभने सुँगुर चाहिँ धेरै समय ओसिलो ठाउँमा बस्दा छालाको रङ र संक्रमण हुने सम्भावना बढ्छ सुँगुरलाई।
1: हजुर,
2: अनि अब तपाईँले हाँस पाल्नु भएको छ भने हाँसको लागि चाहिँ के छ भनेदेखिको पानीमा खेल्छ, हाँस सुत्ने ठाउँ चाहिँ एकदमै सुक्खा हुनुपर्छ।
1: हजुर,
2: अब यस्तो प्रकारले चाहिँ बर्खायाममा गोठ र खोरको चाहिँ व्यवस्थापन तपाईँले गर्नुपर्छ। अनि गोठ र खोर तपाईँले राम्रो बनाउनु भएको छ भने पशुको स्वास्थ्य राम्रो हुन्छ, अनि हाम्रो आमदानी पनि बढ्छ है।
1: हो नि, धेरै राम्रो कुरा बताउनु भयो। यो पशु प्राणी पाल्दाखेरि गोठ र खोर के कस्तो प्रकारले राख्नुपर्ने त्यो कुरामा पनि धेरै राम्रो जानकारी दिनुभयो चुल्ठे भाइ। र अर्को कुरो पनि छ बिरे भाइ सोध्नु पर्ने, वर्षायाममा पशुलाई चाहिँ के कस्तो आहार चाहिँ दिनुपर्छ त्यो पनि त जान्नु पर्यो होइन मिरे भाइ, बताइदिनुहोस् न।
0: अवश्य, अब वर्षायाममा हरियो घाँस प्रशस्त पाइए तापनि सबै घाँस चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ छैन है। फेरि धनमाइदिनी, धेरै भिजेको, कुहेको वा ढुँडी लागेको घाँस पशुलाई खुवाउनु हुँदैन।
1: ए हजुर,
0: यस्तो घाँसले चाहिँ पेट फुल्ने, पखाला लाग्ने, अपच हुने र विषाक्त असर समेत गर्ने गर्छ।
1: हजुर हजुर,
0: त्यसले गर्दाखेरि गाईलाई नेपियर घाँस, मकैको डाँट, स्थानीय हरियो घाँस, सुक्खा पराल, चोकर, सन्तुलित दाना, अनि बजारबाट चाहिँ हामीले मिनरल मिक्सरहरू क्या
1: हजुर
0: ल्याउनु पर्यो। त्यो सँगसँगै नुन चाहिँ नियमित रूपमा दिनुपर्छ धनमा। अनि बाख्रालाई हरियो घाँससँगै रुखको पौष्टिक पातहरू खुवाउँदा पनि राम्रो हुन्छ है धनमाजी यो समयमा। हजुर, अनि अब यो सुँगुरको कुरा गर्नु हो भने सुँगुरलाई सन्तुलित दाना, मकै, चामल, भुस, उमालेको आलु, तरकारी तथा प्रशस्त सफा पानी दिनुपर्छ। अनि त्यसरी नै हाँस वा हाँसलाई धान, मकै, तयार दाना अहिले त पाउँछ नि बजारमा होइन, हरियो साग र सफा पानी चाहिँ हामीले दिएको राम्रो हुन्छ। अनि पशुलाई एकै पटक धेरै खाना दिनु भन्दा दिनमा 2-3 पटक सन्तुलित मात्रामा चाहिँ खुवाउनु राम्रो हुन्छ है धनमाया।
1: ए हजुर हजुर, हामीले पशु प्राणीहरू जसरी नै पाले पनि खानेकुरामा पनि धेरै ध्यान दिनुपर्ने रहेछ है बिरे भाइ।
0: हो नि,
1: र यसरी हामीले पाल्नु सक्यो भने चाहिँ पशु प्राणीहरू निकै फस्टाएर पनि जानु सक्छ।
2: हो नि, हो नि।
1: अनि हामीले बर्खायाममा पशुपालन गरेपछि घाँसको र पानीको चाहिँ व्यवस्थापन कसरी गर्नुपर्ने त्यो पनि बताइदिनुहोस् न चुल्ठे भाइ।
2: अब बर्खायाममा बिहानै

0: मैले भिजेको घाँस काटेर सिधै पशुलाई खुवाउनु चाहिँ राम्रो हुँदैन। अब घाँसलाई केही समय ओइलाएर पानी अलिकति सुकेपछि मात्र खुवाउनु पर्यो। अनि कुहिएको यो ढुँडी लागेको या विषादी प्रयोग गरिएको घाँस चाहिँ कहिले पनि खुवाउनु हुँदैन। हरियो घाँस सँगसँगै सुक्खा पराल मिसाएर खुवाउँदा चाहिँ पाचन राम्रो हुन्छ अनि पेट सम्बन्धी समस्या पनि कम हुन्छ। अनि बर्खा याममा चाहिँ एकदमै याद गर्नुपर्ने कुराहरू चाहिँ योहरू
1: हो। हजुर हो नि, पशु पाले भन्दैमा हामीले ध्यानै नदी राख्नु पनि भएन।
2: हो नि धनमा दिदी, अनि तपाईँले जुन पानीको कुरा सोध्नु हुँदैछ, प्रकारको पानी दिने बर्खा याममा भन्दा
1: पशुलाई अब पानीको पनि त व्यवस्था त मिलाउनु पर्यो नि त है।
2: हो नि, अनि वर्षायाममा खोल्सा नाली वा फोहोर पानी पिउन दिएमा पशुलाई पखाला ज्वरो सरुवा रोगहरू तथा अन्य रोगहरू लाग्न सक्छ। त्यसैले सधैँ सफा र ताजा पानी चाहिँ हामीले उनीहरूलाई दिएको राम्रो।
1: हजुर हजुर, धेरै राम्रो कुरा बताउनु भयो फेरि भाइ।
2: अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, जसरी अब हामीलाई पनि पानीबाट विभिन्न रोगहरू हुन्छ नि, त्यसरी नै पशुलाई पनि विभिन्न प्रकारको रोगहरू सर्न सक्छ
1: यो बर्खायाममा।
2: हजुर, त्यो भएर पानी राख्ने भाँडा पनि सकेसम्म दिनौ धोएर सफा चाहिँ राखेको चाहिँ राम्रो हुन्छ हौ धनमाया दिदी।
1: हजुर हजुर,
2: यस्तो प्रकारले चाहिँ हामीले बर्खायाममा चाहिँ पशुलाई पानीको व्यवस्था मिलाएको चाहिँ एकदमै राम्रो हुन्छ धनमाया दिदी।
1: त्यसै प्रकारले अब पशु पालन गरेपछि त अब रोगले पनि त भेट्छ है। यो बर्खायाममा देखिने मुख्य रोगहरू चाहिँ के होला त्यो पनि बताइदिनुहोस् न।
0: अब बर्खायाममा हामीले जानेको है, हामीले देखेको मुख्य रोगहरू चाहिँ के छ भने, अब गाईलाई बाख्रालाई सुँगुरलाई तथा हाँसहरूमा विभिन्न प्रकारको रोगहरू देख्छ। गाईमा चाहिँ प्राय प्राय खुरेत रोग लाग्छ है, अनि थुनको संक्रमण थुनेलो रोग त्यो पनि लाग्न सक्छ, अनि यो खुट्टामा लाग्ने खुर कुहिने त्यो रोग पनि लाग्न सक्छ। हजुर हजुर, अब निमोनिया तथा पेटमा जुगाहरू पनि देखिन सक्छ होइन। अनि बाख्रामा पनि पिपिआर भन्छ नि, पिपिआ निमोनिया पखाला अनि पेटमा जुगा अनि खुट्टाको खुरमा लाग्ने रोगहरू त्यस्तो समस्याहरू चाहिँ धेरै हुन्छ बाख्रामा। अनि सुँगुरमा चाहिँ प्राय प्राय तपाईँले देख्नु भएको सुन्नु पनि भएको स्वाइन फ्लू भन्छ नि, स्वाइन फ्लू हुन्छ, छालाको रोग हुन्छ, पखाला परजीवीको संक्रमण हुन सक्छ। अब त्यसरी नै हाँसमा चाहिँ कोलेरा प्लेग पखला तथा श्वास प्रश्वास सम्बन्धी त्यस्तो रोगहरू पनि देख्न सक्छ
2: हाँसमा लाग्ने यो प्लेगहरू।
0: अनि यदि तपाईँले हेर्दाखेरि पशुले खाना खान छोड्यो, ज्वरो आयो, लगातार रूपमा पखाला लाग्यो अनि खोकी लाग्दैछ, अब गाई बाख्रामा दुध कम दियो होइन, अब अरू दिन भन्दा सामान्य दिनहरू भन्दा फरक व्यवहार देखायो भने पनि एकदमै पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्न चाहिँ अनिवार्य छ। हामीले आफ्नै हिसाबले अब यसलाई रोग लागेछ म यो दबाई दिन्छु त्यो दबाई दिन्छु भनेर दिनु भएन, यो विषयमा चाहिँ पशु चिकित्सकसँग सम्पर्क गर्नु चाहिँ एकदमै अनिवार्य छ।
1: हजुर हजुर,
2: ठिकै कुरा
1: हो। अनि त्यस्तै प्रकारले पशुहरूलाई वर्षायाममा खोप र औषधिको चाहिँ के कस्तो महत्व छ त्यो पनि बताइदिनुहोस् न।
2: हुन्छ धनमाया दिदी, यो विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै छौँ, तर त्यो भन्दा अगाडि चाहिँ गीत सुनेर आनन्द लिऊ न।
1: बोल्दा बोल्दा घाँटी पनि सुक्यो,
0: एकदमै राम्रो कुरा गर्नुभयो। अब धनमाया दिदीले सोधेको प्रश्न चाहिँ यो गीत पछाडि नै हामी दिनेछौँ है त। हुन्छ
1: हुन्छ नि, लु यो चिया पिउँदै एकछिन आराम गरौँ न।
2: हुन्छ हुन्छ हुन्छ।

0: लौ त धन्नाय दिदी, अहिले हामीले गीत सुनेर आनन्द पनि लिउँ। यहाँ चुल्टे भाइलाई पनि राम्रो लाग्यो होला।
1: हजुर हजुर, एकदमै रमाइलो लाग्यो।
2: घाँटी सुकेको पनि चिया पिएर भिज्यो।
0: अनि आज धन्नाय दिदीले एकदमै जरुरी कुराकानी सोचेर आउनु भएको रहेछ है। वर्षायाममा चाहिँ पशुपालनको हेरचाह कसरी गर्ने भन्ने विषयमा सोध्नु हुँदैछ है। अनि गीत सुन्न अगाडि यहाँले वर्षायाममा चाहिँ खोप र औषधिको महत्व चाहिँ के कस्तो छ भन्ने कुरा सोध्नु भएको थियो नि। अब यो प्रश्नको उत्तर चाहिँ म नै दिनु पर्यो धन्नाय दिदी।
2: हुन्छ हुन्छ, बताउनुहोस् न विजय भाइ।
0: अब यो कुरामा चाहिँ म के भन्छु भन्दाखेरि नि धन्नाय दिदी, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो, अथवा बुद्धिमत्ता हो के।
1: एकदमै ठिक कुरा गर्नुभयो।
2: कसरी अब यो बताउनुहोस् न।
0: त्यसले गर्दाखेरि पशुलाई समयमै आवश्यक सबै खोप लगाउनु जरुरी हुन्छ।
2: हजुर हजुर।
0: गाईलाई खुरेत थुनेलोको लागि चाहिँ हामीले खोप दिएको हुनु पर्यो।
2: हजुर।
0: बाख्रालाई पिपिआरको टिकाकरण गरेको हुनु पर्यो। अनि सुँगुरलाई चाहिँ स्वाइन फिभरको टिकाकरण गरेको चाहिँ राम्रो, बर्खा सुरु हुनुभन्दा अगाडि नै।
2: हजुर।
0: त्यसरी नै यदि तपाईँले हाँस पाल्नु भएको छ भने हाँसलाई पनि आवश्यक खोप पशु डाक्टरहरूको सल्लाह अनुसार लगाउनु पर्छ धन्नाय दिदी।
2: हजुर हजुर।
0: अनि प्रत्येक 3-4 महिनाको अन्तरमा चाहिँ हामीले पशुहरूलाई जुगा मार्ने औषधि पनि दिएको चाहिँ राम्रो। यस्तो प्रकारले चाहिँ हामीले खोप र औषधिको व्यवस्था चाहिँ मिलाउनु पर्छ यो बर्खायाममा चाहिँ।
2: हजुर। अनि यो पशुहरूलाई बर्खायाममा चाहिँ जुगा किना र परजीवीको नियन्त्रण चाहिँ के कस्तो प्रकारले गर्नुपर्छ चुल्ठे भाइ, बताउनुहोस् न।
1: अब हेर्नुहोस् है, बर्खामा अब समस्याहरू त हुन्छै हुन्छ।
2: हजुर हो नि,
1: जुगा किर्ना, लामखुट्टे, झिङ्गा तथा अन्य परजीवीको संख्या चाहिँ धेरै बढ्छ बर्खायाममा
0: हो नि।
1: अब यिनीहरूले चाहिँ पशुको रगत चुस्ने, छालामा घाउ बनाउने अनि रोग फैलाउने काम गर्छ। त्यसैले गोठमा नियमित रूपमा कीटनाशक औषधि छर्नै पर्छ हामीले। अनि पशुको शरीर निरीक्षण गर्नुपर्छ र आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्छ। किनभनेदेखि हामीले धेरै देखेका छौँ, हामीले अब गाई बाख्रा पाल्दा त्यतिकै किर्ना

0: शरीरमा लागिरहेको हुन्छ, हामीले याद गर्दैनौँ, जिङ्गाले सताइरहेको हुन्छ, हामीले याद गर्दैनौँ, यो चिजको लागि चाहिँ हामीले चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्छ।
1: पक्का हो नि चुल्ठे भाइ?
2: विशेष गरेर नि बिरे भाइ, हाम्रो यो पहाडी क्षेत्रमा चाहिँ वर्षायाममा मुख्य समस्याहरू के देखा पर्छ होला?
1: अब पशुपालन सम्बन्धी हाम्रो पहाडी क्षेत्रमा वर्षायाममा पहिरो जाने, बाटो बन्द हुने, घाँस ल्याउन कठिन हुने, गोठसम्म पुग्न समस्या हुने, चिसो बढ्ने, हिलो बढ्ने, पानी जम्ने तथा पशुमा संक्रमण अथवा सरुवा रोगहरू फैलिने जस्ता समस्याहरू धेरै देखिन्छ धनमय दिदी। अनि यो समस्याहरूबाट बाँच्नको निम्ति चाहिँ वर्षा सुरु हुनु अघि नै पराल, घाँस र दाना पर्याप्त त मात्रामा हामीले भण्डारण चाहिँ गरेको हुनुपर्छ।
2: हजुर हजुर।
1: अनि अब हामीले सोचिरहेका छौँ कि आधुनिक तरिकाले पशुपालन गर्छु भनेपछि त अलिकति सोच पनि बनाउनु पर्यो नि त धनमय। यो हामीले परालहरूको भण्डारण चाहिँ अघिबाटै गरेको राम्रो। त्यसरी नै गोठ वरिपरि पनि पानी निकासको, पानी बग्ने व्यवस्था राम्रो गरेको हुनु पर्यो।
2: हजुर।
1: पहिरोको जोखिम भएको ठाउँमा गोठ बनाउनु हुँदैन। अर्को कुरो चाहिँ अनि गोठ सफा राख्ने, नियमित पशुको स्वास्थ्य यसो जाँच गरिरहने क्या। अब जति हामी पशुपालन गर्दै जान्छौँ त्यति नै अनुभव बढ्दै जान्छौँ नि त, होइन? त्यसरी नै अब पशुलाई बिरामी भएको छ कि छैन भन्ने कुरो त हामीलाई थाहा हुन्छ नि त। त्यसरी नै बिरामी पशुलाई चाहिँ तुरन्तै अलग राखेर उपचार गराउने बानी चाहिँ हामीले बसाल्नु पर्यो। स्वस्थ र रोगी पशुलाई चाहिँ सँगै चाहिँ राख्नु हुँदैन धनमाया दिदी। त्यही भएर यो कुरोमा पनि विशेष हामीले ध्यान दिनुपर्छ।
2: यो वर्षाको समयमा पशु प्राणीहरूलाई दैनिक रूपमा हामीले हेरचाह गर्नुपर्ने, अप्नाउनु पर्ने कुरोहरू चाहिँ के छ चुल्ठे भाइ, बताउनुहोस् न।
0: अब दैनिक रूपमा चाहिँ हामीले गर्नुपर्ने कुराहरू, अप्नाउनु पर्ने हेरचाहहरू चाहिँ हरेक बिहान हामी उठेपछि है गोठको सरसफाइ चाहिँ गर्नुपर्छ पहिलो कुरा चाहिँ। अनि गोबरहरू हटाउने, सफा पानी राख्ने, पशुको शरीर, आँखा, नाक, मुख र खुट्टाहरू जाँच गर्ने, कतै समस्या भएको छ कि छैन होइन, समयमा दाना पानी खुवाउने र बेलुकी फेरि गोठ सफा गर्ने बानी बसाल्नु पर्छ। अब निरीक्षण गर्नु पर्यो पशु प्राणी, हामी त अब बाँधेर पाल्छौँ होइन, अब हामीले चरनमा छोडेको छौँ भने पनि छोड्नु अगाडि पनि याद गर्ने, चरनबाट आएपछि पनि याद गर्ने। अनि यदि कुनै पशु सुस्त देखियो या त खाना खान छोड्यो भने तुरन्तै उपचारको व्यवस्था गर्नुपर्छ, के भएको हो कारण चाहिँ पत्ता लगाउनु।
1: हजुर हजुर। अनि तपाईँले भर्खरै जुन यो गोबर चाहिँ दैनिक रूपमा सफा गर्नुपर्छ भन्ने कुरा बताउनु भयो नि, यसमा चाहिँ अर्को कुरा चाहिँ के थप्छु भन्दाखेरि, अब गोठ राम्रो छ भने है, गोठको भुइँ चाहिँ राम्रो छ भने यो सजिलो पर्छ नि त। अनि अब हिजोआज कतिजना गाउँपालकहरूले चाहिँ के गर्दो रहेछ भन्दाखेरि, यो गोठ र खोर राम्रो बनाएर जब चाहिँ गोबर गर्छ नि गाई बस्तुले त्यति नै बेला उठाएर फ्याँकिहाल्दो रहेछ। यसो हुँदा चाहिँ गोबरहरू पशुलाई टालिँदैन अनि रोगहरू लाग्ने सम्भावना पनि कम भएर जाँदो रहेछ हौ चुल्ठे भाइ।
2: एकदमै राम्रो कुरा बताउनु भयो।
1: अनि अन्तमा यहाँ धनमाया दिदीलाई के भन्न मन लाग्यो भन्दाखेरि, वर्षायाम चाहिँ पशुपालनको लागि सबैभन्दा महत्वपूर्ण समय हो। विशेष गरी पहाडी क्षेत्रमा बेसी पानी पर्ने, पहिरो जाने, चिसो बढ्ने है, गोठतिर हिलो जमिने, गोठमा मात्र होइन बाहिरतिर पनि हिलो जमिलागेको हुन्छ नि त होइन, जमिरहेको हुन्छ नि त, त्यसको कारण पशुमा विभिन्न रोगहरू लाग्ने सम्भावना बढ्छ। तर गोठ सफा र सुक्खा राख्ने, सन्तुलित तथा राम्रो आहार खुवाउने, सफा पानी दिने, समयमै खोप लगाउने, जुगा तथा परजीवीको नियन्त्रण गर्ने र नियमित हामीले पशुको स्वास्थ्य परीक्षण गर्यौँ भने वर्षायाममा पनि गाई बाख्रा सुँगुर तथा हाँसलाई हामी स्वस्थ राख्न सक्छौँ। अनि स्वस्थ पशुले राम्रो दुध, मासु तथा उत्पादन दिन्छ जसले हामी कृषकको आमदानी बढाउनुको साथै सफल र धेरै दिनसम्म पशुपालनमा महत्वपूर्ण हामीलाई योगदान चाहिँ पुर्याउँछ धनमाया दिदी। किनभने पशुपालन भनेको हाम्रो सम्पत्ति हो, देशको सम्पत्ति हो है, यसलाई हामीले जोगाउनु त पर्यो नि त हो धनमाया दिदी।
2: पक्का कुरा हो नि बिरे भाइ।
0: हजुर हजुर।
2: र चुल्ठे भाइ, बिरे भाइ, आज तपाईँहरूले वर्षायाममा पशुहरूको हेरचाह के कस्तो प्रकारले गर्नुपर्ने धेरै राम्रोसँगले खुलस्त पारेर जानकारी दिइहाल्नु भयो। अनि तपाईँहरूले जे जति बताउनु भयो, जानकारी दिनुभयो, त्यो अनुसार नै म पनि यसो पशुहरूलाई यस्तै प्रकारले नै हेरचाह गर्नु पर्यो चुल्ठे भाइ।

0: हुन्छ नि त्यसै गर्नुहोस् न किनभने अब हामीले जुन कुराहरू भने है तपाईँले बुझ्नु त भयो तर यसलाई कार्यमा पनि त ल्याउनु पर्यो
1: ल्याउनु पर्यो स्वस्थ त राख्नु पर्यो नि त पशु प्राणीलाई
2: अब हामी खेतीपाती गर्छौँ पशु पाल्छौँ यदि पशुपालनमा हामीले यसरी हेलचेक्रे गर्यो भने हामीलाई नै नोक्सान
1: हुन्छ
0: हाम्रो लापरवाहीले गर्दा ठुलो क्षति चाहिँ हुन सक्छ अनि तपाईँले पनि कुरा बुझ्नु भएछ अनि सभाको समय त अलिकति रहेको जस्तो छ फेरि अर्को गीत सुनेर आनन्द लिऊ न
1: हुन्छ हुन्छ
2: समय रहेको छ
1: सुन्नु पर्छ नि समय छ भने लु सुनाउन त
2: हुन्छ सुनौ

0: शुभ आनन्द आयो है आज धनमाया दिदीले वर्षायाममा पशुको कसरी हेरचाह गर्ने के गर्ने भन्ने कुरा सोध्नुभयो हामीले बताइदियौँ अनि हामीले गीतहरू पनि सुन्यौँ मनोरञ्जन पनि गर्यौँ अब जानकारी दिँदा दिँदै कुराकानी गर्दा गर्दै अनि गीतहरू सुन्दा सुन्दै सभाको समय त सिद्धियो जस्तो लाग्यो सभाको समय सिद्धियो भने त
1: घरतिर
2: हुन्छ त्यसै गरौँ न त
1: लु
2: जाउँ
1: सँगै जाउँ त

सुन्नुहोस्, मौसमको कृषि विज्ञप्ति। मौसम विभाग अनुसार भोलि 31 जुलाई सन्ध्या बेलासम्म सिक्किमका सीमावर्ती भूभागहरू लगायत उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार अनि अलिपुरद्वार जिल्लाका 1-2 स्थानहरूमा 7-11 सेन्टिमिटरसम्मको मुसलधारे पानी पर्न सक्ने सम्भावना रहेको छ। अब रेली गरिरहेछौँ गान्तोक केन्द्रको प्रादेशिक समाचार।

0: सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज संसद भवनस्थित कार्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरी सिक्किमसँग सम्बन्धित विभिन्न विकासात्मक तथा रणनीतिक विषय समेटिएको ज्ञापन पत्र पेश गरे। सांसद सुब्बाले सिक्किमका जनता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै राज्यको समग्र विकासमा एनडीए सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। प्रधानमन्त्रीले हालै सिक्किममा भएको सुरुङ दुर्घटनाबारे जानकारी लिएका थिए। सांसद सुब्बाले राज्य सरकारले उद्धार तथा राहत कार्यमा गरेको त्वरित पहलबारे जानकारी गराउँदै पीड़ित परिवारप्रति प्रधानमन्त्रीले देखाएको संवेदना र सहयोगका लागि कृतज्ञता व्यक्त गरे। ज्ञापन पत्रमा सिक्किमका अनुसूचित जनजाति एसटी सूचीबाट छुटेका 12 समुदायलाई शीघ्र एसटी सूचीमा समावेश गर्ने, सिक्किम विधानसभामा अनुसूचित जनजातिका लागि आरक्षण सुनिश्चित गर्दै लिम्बू र तामाङ समुदायको दीर्घकालीन माग सम्बोधन गर्न, जनप्रतिनिधित्व ऐन 1950 आवश्यक संशोधन गर्ने तथा परम पावन 17 कर्मापाको सिक्किम भ्रमणका लागि आवश्यक पहल गर्नुपर्ने माग समावेश गरिएको छ। यसका साथै राष्ट्रिय राजमार्ग 10 समानान्तर वैकल्पिक ग्रीनफील्ड राजमार्ग निर्माण, पश्चिम सिक्किमको भारत नेपाल सीमावर्ती क्षेत्रमा सबै मौसममा सञ्चालन योग्य रणनीतिक सड़क तथा सीमा चौकी जोड्ने सड़क निर्माण, पाकिम विमानस्थलबाट नियमित व्यावसायिक हवाई सेवा पुनः सञ्चालन आदि जस्ता माग पनि ज्ञापन पत्रमा समेटिएका छन्। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले आज राज्यसभामा सिक्किममा घट्दो चौरी गाईको संरक्षण तथा वैज्ञानिक प्रजनन कार्यक्रम सञ्चालन गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ। चौरी गाई उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीविकोपार्जनको प्रमुख आधार हुनुका साथै हिमाली जैविक विविधताको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै त्यसको उत्पादनशीलता र प्रजनन क्षमतामा ह्रास आएको उहाँले बताउनुभयो। राष्ट्रिय गोकुल मिशन अन्तर्गत चौरी गाई संरक्षणका लागि नियमित आर्थिक सहयोग उपलब्ध गराउन अरूणाचल प्रदेश र लद्दाखसँग आनुवांशिक आदान प्रदान कार्यक्रम सञ्चालन गर्न पाकिम जिल्लाको थाङ्गुमा चौरी गाई संरक्षण तथा प्रजनन केन्द्र स्थापना गर्न साथै चौरी गाई पालकलाई वैज्ञानिक तालिम प्रदान गर्न श्री लेप्चाले सरकारसँग अनुरोध गर्नुभयो।
1: I urge the government of India to provide assured annual financial support under the Rashtriya Gokul Mission, especially earmarked for yak conservation in Sikkim. Regular funding is essential to ensure sustained and scientific intervention.
0: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज भारत चीन सीमामा रहेको याक्ला पासको भ्रमण गर्नुभयो र दुर्गम उच्च हिमालय भूभागमा तैनात अधिकारी र सैनिकहरूसँग अन्तर्क्रिया गर्नुभयो। वहाँले चुनौतीपूर्ण परिस्थितिहरूमा उनीहरूको समर्पण र सेवाको सराहना गर्नुभयो। सिक्किमका कर्माला शेर्पा 2026 2030 कार्यकालका लागि ब्याडमिन्टन इण्डिया टेक्निकल अफिसियल्स एसोसिएसन बीआईटीओए अर्थात भारतका ब्याडमिन्टन प्राविधिक अधिकारीहरूको संघको संयुक्त सचिवमा निर्वाचित भएका छन्। ग्रेड वन राष्ट्रिय प्राविधिक अधिकारी शेर्पाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरूमा अम्पायरिङ गरेका छन्। सिक्किम ब्याडमिन्टन संघ बीएएसका अध्यक्ष जैकब खालिङले श्री शेर्पाको उपलब्धिले सिक्किमलाई गौरवान्वित तुल्याउने र भारतमा ब्याडमिन्टन सञ्चालनमा उनको उत्कृष्ट योगदानलाई प्रतिबिम्बित गर्ने बताए। राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्याङ्क नाबार्डको क्षेत्रीय कार्यालय सिक्किमले आज गेजिङस्थित 9 माइल विशाल मेगामार्ट नजिकै आफ्नो जिल्ला विकास प्रबन्धक कार्यालयको उद्घाटन गरेको छ। जिल्लामा ग्रामीण विकास र कृषि सहयोग सेवाहरूलाई सुदृढ पार्ने दिशामा यो एक महत्वपूर्ण कदम हो। जिल्लापाल तेन्जिङ डी डेङजोङपाको बाहुलीबाट कार्यालयको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा नाबार्ड क्षेत्रीय कार्यालय सिक्किमका महाप्रबन्धक मनोहर लाल लगायत अन्य अधिकारीहरू र विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो। श्री लालले दिएको जानकारी अनुसार गेजिङ जिल्लाभित्र रहेका

कृषकहरूलाई सुविधा प्रदान गर्न साथै ग्रामीण विकास र कृषि सहयोग सेवाहरूलाई सुदृढ पार्न यस कार्यालयको स्थापना गरिएको हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। गान्तोक केन्द्रको प्रादेशिक समाचारपछि अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्तमा रूपरेखा। यस केन्द्रको प्रादेशिक समाचार सुनाउने समय अहिले 6:50, त्यसपछि 7 बजे लोकलहरी रोना छेत्रीको स्वरमा, सुरसङ्गम 7:15 आजका कलाकार रोजी बरैली, 8 बजे युवा वाणी जसमा पुरन राईद्वारा म ठिक छु भन्ने सबै मानिस साँच्चै ठिक हुन्छन् त विषयमा चिन्तन प्रस्तुत गरिनेछ। समाचार एकांशको प्रस्तुति चर्चा चौतारी 8:30। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू क्रमैले 8:15 संसद समीक्षा, 9:15 स्पोटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम, अनि त्यसपछि रात्रि 10 बजेदेखि संसदमा भएको प्रश्नकालको रेकर्डिङ। सदाझैँ नै बिहान 6:22 थालिनेछ भोलिको हाम्रो पहिलो अधिवेशन 6:30 साप्ताहिक प्रसारण गान्धी कथाबाट, जसमा सत्यम राईद्वारा गान्धीजी अनि सहधर्म चिन्तन प्रस्तुत गरिनेछ। 7:15 नेपाली भजन वरुण रसाइलीबाट, सङ्गीत प्रवाह 7:35 8:30 सुनाउनेछौँ चन्दन सिंह रावतको सङ्घर्ष अनि सफलताको कथा चित्र आलेद्वारा, सन्दर्भको साथमा हिन्दी चलचित्रका गीतहरू 8:45 जसमा सन्दर्भको विषय रहनेछ मुन्सी प्रेमचन्दको रचना र स्वतन्त्रता सङ्ग्रामको चेतना, आधुनिक गीत 9:30, त्यसपछि हेलो खरसाङ 10:02 हाम्रो सरोकार लिएर आउनेछौँ 10:30 जसमा भोलिको विषय रहनेछ अवैध शिकार अनि वन्यजन्तुको तस्करी, मध्याह 12:05 तपाईँको अनुरोधमा, त्यसपछि 12:30 मेलोडी टाइम, दिउँसो 3:20 विश्वमा हामी जसमा गायिका केएस चित्रबारे चर्चा गर्नेछिन् मोना तामाङले, शिक्षा ज्योति 4:30 जसमा दार्जिलिङकी स्वतन्त्रता सङ्ग्रामी हेलेन लेप्चाबारे चर्चा प्रसारण गरिनेछ, 5:05 जय जवान अनि 5:30 इभिनिङ मेलोडिज, गाउने सभा 6:10 जसमा डेङ्गु ज्वरोबारे जानकारी दिइनेछ, 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार, त्यसपछि क्रमैले 7:15 लोकलहरी अनि सुरसङ्गम, मङ्गल सिंह लामा अनि साथीहरू र शङ्कर राई गायिका स्वरहरूमा, युवावाणी प्रसारण गरिनेछ 8 बजे जसमा भोलि दीक्षा मङ्गलातीबाट कोसेली मैले मन पराएका गीतहरू प्रस्तुत गरिनेछ, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी। यस अतिरिक्त पनि भोलि रात्रि दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरेर सुनाउनेछौँ क्रमशः 8:15 संसद समीक्षा, 9:15 स्पोटलाइट, 9:30 करेन्ट अफेयर्स, त्यसपछि रात्रि 10 बजेदेखि संसदमा भएको प्रश्नकालको रेकर्डिङ। हाम्रै सबै प्रसारणहरू एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एयर अनि प्रसार भारतीय वेब्स ओटिटी प्लेटफर्म सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध रहनेछ। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि, पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल र सिक्किममा आगामी 24 घन्टासम्म सगर्जन बिजुली चम्काइसँगै घनघोर वर्षा हुन सक्नेछ जसको मात्रा कहीँ कम त कहीँ अधिक देखिनेछ।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब वरिपरिका ताजा हालखबर जान्नलाई सुन्नुहोस् यस केन्द्रबाट प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। संसदले राष्ट्रिय गौरव अपमान निवारण

0: संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। पश्चिम बंगाल भाजपा प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद समीक भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य रसायन योजना अन्तर्गत राज्यमा समर्पित रासायनिक पार्क स्थापनाको लागि बलियो प्रस्ताव पेश गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मङ्पुमा जनप्रतिनिधि विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो। कालेबुङको मारवाडी भवनमा आयोजित समर्थन कार्यक्रम बीच आज जीटीएका 11 जना पूर्व तथा वर्तमान सभासदहरूसहित अन्य धेरै मानिसहरू भारतीय जनता पार्टीमा सामेल भएका छन् अनि बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा लगातारको वर्षपछि प्रशासनले दिघा, ताजपुर र मन्दारमणिमा उच्च सतर्कता जारी गरेको छ। अब समाचार विस्तारमा। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। विधेयकले वन्दे मातरमलाई राष्ट्रिय गान जनगणमन जस्तै कानूनी सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यी अपराधहरूमा 3 वर्षसम्मको कारावास, जरिवाना वा दुवै सजाय हुन सक्छ। विधेयकमाथिको छलफलको जवाब दिनुहुँदै गृह राज्य मन्त्री नित्यानन्द राईले भन्नुभयो, यो विधेयक केवल विधायी संशोधन मात्र होइन तर भारतको सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र देशको स्वतन्त्रता संग्रामको आदर्शलाई प्रतिनिधित्व गर्दछ। उहाँले राष्ट्रिय गानको सम्मान सुनिश्चित गर्न 1971 राष्ट्रिय गौरव अपमान निवारण ऐन मार्फत प्रावधान गरिएको थियो। श्री राईले भन्नुभयो, वन्दे मातरम केवल एउटा गीत मात्र होइन तर यो राष्ट्रको आत्माको आवाज हो। उहाँले भन्नुभयो, वन्दे मातरम गीत स्वतन्त्रता सेनानीहरूको लागि प्रेरणाको स्रोत भएको छ। गृह राज्य मन्त्रीले विधेयकको एकता, सम्मान र राष्ट्रको स्वतन्त्रता संग्रामको अमर विरासतको आदर्शलाई अझ बलियो बनाउने बताउनुभयो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 छलफल सुरु गरेको छ। यो विधेयक हिजो लोकसभाले पारित गरेको थियो। खाजापछि सदन पुनः सुरु हुँदा कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गर्नुभयो। पश्चिम बंगाल भाजपा प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद समीक भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य
1: रहेको बताउनु भएको छ। उहाँले सबै आवश्यक जग्गा कागजातहरू तयार गर्न उद्योग, वाणिज्य र उद्यम विभाग साथै पश्चिम बंगाल औद्योगिक विकास निगमको नेतृत्वमा अन्तर विभागीय कार्यदल गठन गर्न पनि सुझाव दिनुभएको छ। भाजपा प्रदेश अध्यक्षले आगामी बजेटमा यस परियोजनाको लागि राज्यको वित्तीय हिस्सा प्रदान गर्न राज्य सरकारलाई पनि आग्रह गर्नुभएको छ। स्मरण रहोस्, 2008 टाटा नानो परियोजना फिर्ता लिएपछि राज्य सरकारले सिङ्गुरलाई औद्योगिक नक्सामा फिर्ता ल्याउन पहिले नै प्रयास गरिरहेको छ। मुस्कान राई, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालमा सत्ता परिवर्तनपछि तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जी विरूद्ध दर्ता गरिएका धेरै आपराधिक मुद्दाहरूको सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले उनलाई अन्तरिम राहत दिएको छ। न्यायालयले दक्षिण 24 परगनाका भवानीपुर, कालीतला र विष्णुपुर पुलिस स्टेशनमा दर्ता भएका 3 मुद्दाहरूमा अर्को सुनवाई नभएसम्म उनी विरूद्ध कुनै पनि जबरजस्ती कार्यवाही नगर्न निर्देशन दिएको छ। अर्को सुनवाई 6 अगस्तमा हुनेछ। तथापि न्यायाधीश सौगात भट्टाचार्यले न्यायालयले भविष्यमा अभिषेक ब्यानर्जी विरूद्ध नयाँ एफआईआर दर्ता गर्न निषेध गर्ने कुनै पनि आदेश पारित नगर्ने बताउनु भएको छ। हाल न्यायालयमा पेश गरिएका 3 मुद्दाहरूमा मात्र अन्तरिम राहत प्रदान गरिएको हो। सुनवाईको क्रममा अभिषेक ब्यानर्जीको प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता गोपाल शंकर नारायणले तर्क गर्नुहुँदै शुभेन्दु अधिकारी विपक्षी नेता हुँदा उच्च न्यायालयले एकैसाथ उनी विरूद्ध दर्ता गरिएका धेरै मुद्दाहरूको सुनवाई गरेको र अन्तरिम सुरक्षा प्रदान गरेको बताउनुभयो। तर न्यायालयले यो तर्कलाई अस्वीकार गर्यो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। यो आकाशवाणी खरसाङ हो। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मङ्पुमा जनप्रतिनिधि विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो। भ्रमणका क्रममा उहाँले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार तथा जनसरोकारका विविध विषयमा छलफल गर्नुहुँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

0: रुम्पू स्थित सिन्कोना निर्देशालयमा आयोजित बैठकमा सहभागी भई स्थानीय समस्या तथा विकास सम्बन्धी योजनाबारे विस्तृत जानकारी लिनुभयो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, जीटीएका मुख्य सचिव, सिन्कोना निर्देशक डाक्टर सामुएल राई लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा भाजपा दार्जीलिङ जिल्ला महिला मोर्चाकी अध्यक्ष रोमा छेत्री, लाब्दा मङ्पू समष्टि मण्डलका अध्यक्ष प्रदीप छेत्री, भारतीय जनता पार्टी तथा गोर्खा जनमुक्ति मोर्चाका युनियन प्रतिनिधिहरू पनि उपस्थित थिए। बैठकमा सहभागीहरूले मङ्पू तथा वरिपरि क्षेत्रका विकास, सड़क पूर्वाधार, जनसेवा तथा स्थानीय आवश्यकता सम्बन्धी विभिन्न विषयमा मन्त्री समक्ष सुझाव तथा मांगहरू राखेका थिए। मन्त्री लामाले सम्बन्धित विषयहरूमा सकारात्मक पहल गर्दै आवश्यक समन्वय गर्ने आश्वासन दिनुभयो। यसरी नै सिन्कोना श्रमिक वर्गको विविध समस्यालाई लिएर पनि मन्त्रीलाई अवगत गराएका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: कलकत्ता भ्रमणपछि पहाड़ फर्किएका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले पहाड़ तरयनी डुवर्सको स्थायी समाधानका लागि आफूहरूले कार्य गरिरहेको बताउनु भएको छ। उहाँले गोर्खा जनमुक्ति मोर्चा कुनै पनि हालतमा जीटीएको चौकीमा नबस्ने बताउनु भएको छ। उहाँले हिज मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भएको बैठकमा जीएलपी, चियाबारी अनि अन्य मुद्दाबारे छलफल भएको बताउनु भएको छ। कालेबुङको मारवाड़ी भवनमा आयोजित समर्थन कार्यक्रममा आज जीटीएका 11 जना पूर्व तथा वर्तमान सभासदहरू सहित अन्य धेरै मानिसहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरूलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा अनि कालेबुङका विधायक भरत छेत्रीले झण्डा थमाएर पार्टीमा सामेल गरे।
0: भाजपामा सामेल भएका जीटीए सभासदहरू क्रमैले 13 नम्बर समष्टि सभासद सन्दीप छेत्री, 20 नम्बर समष्टि सभासद मणिकुमार राई, 21 नम्बर समष्टि सभासद ढेन्डुप पाखरिङ, 27 नम्बर समष्टि पूर्व सभासद नोरी शेर्पा, 33 नम्बर समष्टिका पूर्व सभासद सिनोरा नाम्चु, 35 नम्बर समष्टि सभासद सुमन गुरूङ, 38 नम्बर समष्टि सभासद कुमार शर्मा, 39 नम्बर समष्टि सभासद बिरे राई, 40 नम्बर समष्टि सभासद कमल सुब्बा, 43 नम्बर समष्टि पूर्व सभासद रतन थापा अनि 45 नम्बर समष्टि सभासद लाक्पा नाङ्गेल भोटिया रहेको जानकारी भाजपा उपाध्यक्ष शुभ प्रधानले दिनुभएको छ। यसै गरी पेदोङ खण्ड पञ्चायत समितिका भूतपूर्व सभापति पुष्पा सुब्बा सहित धेरैजना समर्थक तथा कार्यकर्ता पनि भाजपामा प्रवेश गरेका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: कालेबुङ पञ्चायत समितिमा भारतीय जनता पार्टीले बहुमत हासिल गर्दै समिति गठन गरेको छ। समितिको सभापतिमा सुजा खवास निर्वाचित हुनुभएको छ। समितिमा बहुमत प्राप्त गरेपछि भाजपाले आफ्नो नेतृत्वमा पञ्चायत समितिको गठन गरेको हो। बंगालको खाड़ीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा लगातार वर्षपछि प्रशासनले दीघा, ताजपुर र मान्दरमणीमा उच्च सतर्कता जारी गरेको छ। आज बिहानैदेखि पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले समुद्रमा आवत जावतमा पूर्ण प्रतिबन्ध लगाएको छ भने गहिरो समुद्री माछा मार्न जाने सबै ट्रालरलाई तत्काल तटीय क्षेत्रमा फर्कन निर्देश दिएको छ। हिजदेखि समुद्रमा उच्च छाल र तेज हावा चलिरहेको छ। शक्तिशाली छालका कारण समुद्री किनारमा रहेको सुरक्षा गार्ड वालको केही भागमा क्षति पुगेको छ। यसैबीच उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा र 1-2 ठाउँमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसम विभागले मानिसहरूलाई सुरक्षित रहन सल्लाह दिएको छ। यो समाचार युट्युबमा एटीआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। पश्चिम बंगाल भाजपा अध्यक्ष तथा राज्यसभा सांसद समीक भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य रसायन योजना अन्तर्गत राज्यमा समर्पित रासायनिक पार्क स्थापनाको लागि बलियो प्रस्ताव पेश गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मङ्पूमा जनप्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो अनि बंगालको खाड़ीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा सतर्कता जारी गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 बजेमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोतागण, प्रादेशिक समाचारपछि पुनः स्वागत छ यहाँहरूलाई हाम्रो यस प्रसारणमा। श्रोताले हाम्रो प्रसारण एफएम 103.5 मेगाहर्ज अनि सँगसँगै मोबाइल एप्लिकेसन न्युज अन एयर

अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि उपलब्ध भइरहेको छ। अनि सँगसँगै यहाँले हाम्रो प्रसारण पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 102.2 MHz पनि सुन्न सक्नुहुनेछ। त सोधा पनि अब सुन्नु कार्यक्रमको अग्रिम चरणमा केही लोकगीतहरू कार्यक्रम लोकलहरी अन्तर्गत, जसमा आज के गायिका हुनुहुन्छ रोना छेत्री।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई।

गीतकै गायिका रोजी बराइलीको स्वरमा यो आधुनिक गीतपछि अब सुरसङ्गम कार्यक्रम यही समाप्त हुँदछ र अब रिले गरिरहेछौँ आकाशवाणीका नेपाली अनि बङ्गला समाचार प्रतीक्षा साथै गर्नुहोला।

सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। संसदद्वारा राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित। राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनका साथै यस सम्बन्धमा छलफल सुरु। प्रधानमन्त्री

0: प्रधानमन्त्रीद्वारा बाढी प्रभावित अरुणाचल र नागाल्यान्डका सांसदहरूसँग छलफल, केन्द्र सरकारबाट पूर्ण सहयोग र उद्धारको आश्वासन र राष्ट्रमण्डल खेलकुद 2026 भारतका नीरज चोपडा भाला फ्याँक प्रतियोगिताको फाइनलमा प्यारा एथलेटिक्समा भारतको ऐतिहासिक सफलता। अब समाचार विस्तारमा। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 सर्वसम्मतिले पारित गरेको छ। सन् 1971 राष्ट्रिय गौरव अपमान निवारण ऐनमा संशोधन गर्नका लागि यो विधेयक ल्याइएको हो। यस विधेयकको मुख्य उद्देश्य राष्ट्रिय गीत वन्दे मातरमलाई राष्ट्रगान जनगणमन सराहनै कानुनी संरक्षण प्रदान गर्नु रहेको छ। नयाँ व्यवस्था अनुसार राष्ट्रिय गीतको अपमान गर्नेलाई 3 वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ। विधेयकमाथिको छलफलको जवाब दिँदै गृह राज्यमन्त्री नित्यानन्द रायले यो विधेयक एउटा केवल कानुनी संशोधन मात्र नभई भारतको सांस्कृतिक विरासत, राष्ट्रिय पहिचान र स्वतन्त्रता सङ्ग्रामका आदर्शहरूको प्रतिनिधित्व भएको बताउनुभयो। उहाँले सन् 1971 राष्ट्रगानको सम्मान सुनिश्चित गर्न कानुन बनाइएको स्मरण गराउँदै वन्दे मातरम केवल एउटा गीत मात्र नभएर राष्ट्रको आत्माको आवाज र स्वतन्त्रता सेनानीहरूको प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
1: धारा के खिलाफ नहीं है और जब राष्ट्रगान हो तो उसके साथ साथ राष्ट्र गीत का भी गायन हो। अब एक भारत श्रेष्ठ भारत के लिए संपूर्ण वंदे मातरम चाहिए।
0: राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनुका साथै यसमा छलफल सुरु भएको छ। हिजो लोकसभाबाट पारित भइसकेको यो विधेयक कार्मिक जनगुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले सदनमा पेश गर्नुभएको हो। राज्यसभाका अध्यक्ष सिपी राधाकृष्णनले यस महत्त्वपूर्ण विधेयकमाथि विचार विमर्श गर्नका लागि 7 घण्टाको समय निर्धारण गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै राज्यमन्त्री डाक्टर सिंहले यो कानुन देशका लाखौँ विद्यार्थी र युवाहरूको कल्याण एवं भविष्यको रक्षा गर्न सरकारको प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। देशका विभिन्न भागमा विगतदेखि नै प्रश्नपत्र लिक र परीक्षामा धाँधलीका गम्भीर घटनाहरू भइरहेकाले यसलाई रोक्न कडा कानुन आवश्यक परेको उहाँको भनाइ थियो।
2: प्रधानमंत्री मोदी ने बिना कोई समय गवाए घोषणा की है कि किसी भी छात्रों के भविष्य को खतरे में डालने की अनुमति नहीं दी जाएगी। इसलिए वर्ष 2024 के अधिनियम में संशोधन करने वाला ये विधेयक लाया जा रहा है ताकि इसे अधिक कठोर और प्रभावी बनाया जा सके। यदि इसमें सुधार के लिए कोई सुझाव होंगे तो मैं उनका स्वागत करता हूँ और उन पर विचार करूँगा।
0: यस विधेयक अनुसार दोषी ठहर भएमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना र उनीहरूको सम्पत्ति समेत जफत गर्न सकिनेछ। न्याय प्रक्रियालाई छरितो बनाउनका लागि अनुसन्धान भएको 2 महिनाभित्र पुरा गरी आरोपपत्र दर्ता भएको 3 महिनाभित्र मुद्दाको फैसला गरिसक्नुपर्ने नियम राखिएको छ। यसका लागि प्रत्येक राज्य र केन्द्रशासित प्रदेशमा दैनिक सुनवाई हुने फास्ट ट्र्याक अदालतहरू स्थापना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संसद भवनमा अरुणाचल प्रदेश र नागाल्यान्डका सांसदहरूसँग भेटघाट गरी दुवै राज्यमा देखिएको बाढीको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ। प्राकृतिक विपत्तिको यस घडीमा केन्द्र सरकारले सम्बन्धित राज्य सरकारहरूसँग मिलेर निरन्तर काम गरिरहने स्पष्ट पार्दै उहाँले प्रभावित सम्पूर्ण नागरिकहरूको सुरक्षा र कल्याणका लागि प्रार्थना गर्नुभएको छ। यसैबीच मौसम विज्ञान विभागले दक्षिणी राज्य केरलाका 5 जिल्ला एर्नाकुलम, इडुक्की, कोझिकोड, वायनाड र कन्नुरमा भारी वर्षा हुन सक्ने बताएको छ। राज्यका बाँकी 9 जिल्लाहरूमा पनि यल्लो एलर्ट जारी गर्दै मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ। विभागले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। छत्तीसगढको बस्तर मण्डलका प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गरेका छन्। उक्त प्रतिनिधिमण्डलमा बस्तर पाण्डुम 2026 विजेताहरू, बस्तरका परगना माझी र स्थानीय परम्परागत अगुवाहरू, चालाकी तथा पद्म पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भेटका क्रममा राष्ट्रपति मुर्मूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई

तथा सम्मान ज्ञापन गर्दै उनीहरूसँग संवाद गर्नुभयो। उक्त अवसरमा केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह र छत्तिसगढका मुख्यमन्त्री विष्णुदेव सायको समेत उपस्थिति रहेको थियो। सो भेटका क्रममा राष्ट्रपति मुर्मूले बस्तर पाण्डुम जस्ता सांस्कृतिक कार्यक्रमहरूले युवाहरूलाई आफ्नो परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानसँग पुनः जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। बस्तर क्षेत्रमा भइरहेको सकारात्मक परिवर्तन समग्र देशकै लागि खुसी र गर्वको विषय भएको उल्लेख गर्दै राष्ट्रपति मुर्मूले छत्तिसगढका जनताले आफ्नो सामूहिक सामर्थ्य र दृढ संकल्पका माध्यमबाट विकास, शान्ति र समृद्धिका नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि पाकिस्तानी सुरक्षा बलले गरेको बर्बर दमन र गोली हानी 40 जनाभन्दा बढीको हत्या गरेपछि उत्पन्न तनाव र विरोध प्रदर्शन झनै तीव्र बनेको छ। सुरक्षा बलको अत्याचार र टार्गेट किलिङ विरुद्ध डी चौकमा विगत केही दिनदेखि हजारौँ मानिसहरू धरनामा बसेका छन्। यसैबीच संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ता जेरेमी लरेन्सले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा नागरिक समाजका सङ्गठनहरूलाई गैर कानुनी घोषणा गर्ने र सभा समारोहमा कडा प्रतिबन्ध लगाउने कार्यले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पूर्वी कङ्गोमा इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म 1500 भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। कङ्गो सरकारले आज सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार विगत एक सातामै मृतकको संख्या 50% बढेको छ। गत मई 15 सुरु भएको यो प्रकोप विगतका इबोला महामारीहरूभन्दा फरक र बढी घातक देखिएको छ। अब खेलकुद प्रसङ्ग। राष्ट्रमण्डल खेलकुद 2026 भारतका नीरज चोपडा पुरुष वर्गको भाला फ्याँक प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। उनीसँगै भारतकै रोहित यादव र यशवीर सिंहले पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। राष्ट्रमण्डल खेलकुद 2026 भारतको यो तेस्रो स्वर्ण पदक हो। यो सफलतासँगै भारत 3 स्वर्ण, 9 रजत र 3 काँस्य गरी कुल 15 पदकका साथ पदक तालिकाको 8 स्थानमा रहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। संसदद्वारा राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित। राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनका साथै यस सम्बन्धमा छलफल सुरु। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बाढी प्रभावित अरुणाचल र नागाल्यान्डका सांसदहरूसँग छलफल। केन्द्र सरकारबाट पूर्ण सहयोग र उद्धारको आश्वासन। राष्ट्रमण्डल खेलकुद 2026 भारतका नीरज चोपडा भाला फ्याँक प्रतियोगिताको फाइनलमा। प्यारा एथलेटिक्समा भारतको ऐतिहासिक सफलता। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: भुटानी गीतको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय गौरवको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 छलफल शुरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा भएको राष्ट्रमण्डल खेलकुदमा पुरुष प्यारा 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा दिलीप महादु गावितलाई बधाई दिनुभएको छ। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सेटमा उपचुनावका लागि मतदान सम्पन्न भएको छ र पर्यटन मन्त्रालय र इन्डिगोले अतुल्य भारत पहललाई प्रवर्धन गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। अब समाचार विस्तारमा। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित

0: गरेको छ। यो विधेयक राष्ट्रिय गौरवको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। विधेयकले वन्दे मातरमलाई राष्ट्रिय गान जनगणमन जस्तै कानूनी सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यी अपराधहरूमा 3 वर्षसम्मको कारावास, जरिवाना वा दुवै सजाय हुन सक्छ। विधेयकमाथिको छलफलको जवाफ दिनुहुँदै गृह राज्यमन्त्री नित्यानन्द राईले भन्नुभयो, यो विधेयक केवल विधायी संशोधन मात्र होइन तर भारतको सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र देशको स्वतन्त्रता संग्रामको आदर्शलाई प्रतिनिधित्व गर्दछ। उहाँले राष्ट्रिय गानको सम्मान सुनिश्चित गर्न 1971 राष्ट्रिय गौरव अपमान निवारण ऐन मार्फत प्रावधान गरिएको थियो बताउनुभयो। श्री राईले भन्नुभयो, वन्दे मातरम केवल एउटा गीत मात्र होइन तर यो राष्ट्रको आत्माको आवाज हो। उहाँले भन्नुभयो, वन्दे मातरम गीत स्वतन्त्रता सेनानीहरूको लागि प्रेरणाको स्रोत भएको छ। गृह राज्य मन्त्रीले विधायकले एकता, सम्मान र राष्ट्रको स्वतन्त्रता संग्रामको अमर विरासतको आदर्शलाई अझ बलियो बनाउने बताउनुभयो।
1: यह विधेयक राष्ट्र गौरव का विधेयक है। यह किसी राज्य के खिलाफ नहीं है, किसी व्यक्ति या किसी विचारधारा के खिलाफ नहीं है। और जब राष्ट्र गान हो तो उसके साथ साथ राष्ट्र गीत का भी गायन हो। अब एक भारत श्रेष्ठ भारत के लिए संपूर्ण वंदे मातरम चाहिए।
0: यसअघि छलफलमा भाग लिँदै डीएमके सदस्य के कनी मझीले विधेयकको विरोध गर्दै यसले देशभरका मानिसहरूलाई विभाजित गर्ने बताउनुभयो। विधेयकलाई समर्थन गर्नुहुँदै भाजपाका सम्बित पात्राले विधेयक धेरै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले राष्ट्रिय गीत वन्दे मातरमको 150 वार्षिक उत्सव मनाउन केन्द्र सरकारले गत वर्ष नोभेम्बरदेखि 1 वर्ष लामो राष्ट्रिय उत्सव मनाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले यस विधेयक मार्फत नरेन्द्र मोदी सरकारले राष्ट्रिय गीतलाई कानूनी सुरक्षा प्रदान गरिरहेको बताउनुभयो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 छलफल शुरू गरेको छ। यो विधेयक हिजो लोकसभाले पारित गरेको थियो। दिउँसोको खानापछि सदन पुनः शुरू हुँदा कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गर्नुभयो। सभापति सीपी राधाकृष्णनले विधेयकमा छलफलका लागि 7 घण्टाको समय छुट्याएको बताउनु भएको छ। विधेयक प्रस्तुत गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, विधेयकले देशका विद्यार्थी र युवाहरूको कल्याणको गर्ने सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभयो, नयाँ कानून अन्तर्गत आरोप पत्र दायर भएको 2 महिनाभित्र जाँच र 3 महिनाभित्र मुद्दा चलाउनुपर्छ। डाक्टर सिंहले भन्नुभयो, पेपर लिक एउटा गम्भीर मुद्दा हो र देशका विभिन्न भागहरूबाट विभिन्न राज्य सरकारहरू र केन्द्रमा अखिल्या सरकारहरूद्वारा धेरै घटनाहरू रिपोर्ट गरिएको छ। डाक्टर सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले यो विधेयक ल्याउन ढिलाइ गरेनन् जसले विद्यार्थीहरूको भविष्यलाई जोखिममा पार्न कसैलाई पनि अनुमति दिने छैन भन्ने दर्शाउँदछ।
2: प्रधानमंत्री मोदी ने बिना समय गवाए घोषणा की है कि छात्रों के भविष्य को खतरे में डालने की अनुमति नहीं दी जाएगी। इसलिए वर्ष 2024 के अधिनियम में संशोधन करने वाला ये विधेयक लाया जा रहा है ताकि इसे अधिक कठोर और प्रभावी बनाया जा सके। यदि इसमें सुधार के लिए कोई सुझाव होंगे तो मैं उनका स्वागत करता हूँ और उन पर विचार करूँगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा भएको राष्ट्रमण्डल खेलकुदमा पुरुष प्यारा 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा दिलीप महादेव गावितलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले खेलाड़ीको गति, दृढ संकल्प र समर्पणले देशलाई सम्मान दिएको बताउनुभयो। उहाँले श्री गावितलाई नयाँ खेलकुद रेकर्ड कायम गरेको र आफ्नो सिजनको उत्कृष्ट प्रदर्शन गरेकोमा बधाई पनि दिनुभयो। श्री मोदीले सोही प्रतियोगितामा रजत पदक जितेकोमा मोहम्मद बासिल मोरसिंह नकाथलाई पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो, मोरसिंह नकातको सफलताले उनको कडा परिश्रम र एकाग्रतालाई दर्शाउँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान सम्पन्न भएको छ। बिहारको बान्कीपुर, गुजरातको मञ्जलपुर र मध्यप्रदेशको दातियामा मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बान्कीपुर विधानसभा क्षेत्रमा साँझ 5 बजेसम्म लगभग 34% मतदान भएको छ। मञ्जलपुर विधानसभा क्षेत्रमा 34% भन्दा बढी मतदान भएको छ भने दातिया विधानसभा क्षेत्रमा 69% भन्दा बढी मतदान भएको छ। पर्यटन मन्त्रालय र इन्डिगोले अतुल्य भारत पहललाई प्रवर्तन गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भारतसँग असाधारण पर्यटन कथा रहेको बताउनु भएको छ, जुन सरकार र इन्डिगोले संयुक्त रूपमा विश्वलाई देखाइरहेका छन्। उहाँले भन्नुभयो, यो सम्झौता पत्रले अतुल्य भारतको शुरूआतलाई संकेत गर्दछ जसले विश्वभरका लाखौं पर्यटकहरू

0: देशको अद्वितीय सांस्कृतिक आध्यात्मिक प्राकृतिक र कल्याणकारी पर्यटन गन्तव्यहरूमा आकर्षित गर्न इन्डिगोको व्यापक विश्वव्यापी नेटवर्कलाई लाभान्वित गर्नेछ। नागरिक विमानन राज्यमन्त्री मुरलीधर मोहनले अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक जाँच रिपोर्ट 12 जुलाई 2025मा प्रकाशित भएको र विमान दुर्घटना जाँच ब्युरो एएआईबीले 12 जुन 2026मा अन्तरिम वक्तव्य प्रकाशित गरेको बताउनु भएको छ, जुन एएआईबीको वेबसाइटमा उपलब्ध छ। आज लोकसभामा लिखित जवाफमा श्री मोहनले जाँच जारी रहेको र दुर्घटनाका सबै सम्भावित कारणहरूको जाँच भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, जाँच पूरा भएपछि अन्तिम जाँच रिपोर्ट प्रकाशित गरिनेछ। पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री सुरेश गोपीले यस महिनाको पहिलो दिनसम्ममा देशमा 33.13 करोड़ घरेलु एलपीजी उपभोक्ताहरू रहेको बताउनुभयो, जसमा 10.58 करोड़ प्रधानमन्त्री उज्ज्वला योजना जडानहरू समावेश छन्। सबै घरेलु एलपीजी उपभोक्ताहरूले बजार मूल्यभन्दा कम नियमन गरिएको खुद्रा बिक्री मूल्यमा एलपीजी रिफिल प्राप्त गर्छन्। हाल प्रति सिलिण्डर 942 रुपियाँको घरेलु एलपीजी रिफिल मूल्यमा 500 रुपियाँभन्दा बढीको अप्रत्यक्ष अनुदान प्राप्त हुन्छ। श्री गोपीले भन्नुभयो, सरकारले देशभरका घर परिवारहरूलाई किफायती घरेलु एलपीजी उपलब्धता सुनिश्चित गरिरहेको छ, जसको लागि यसले वित्त वर्ष 2022-23 तेल मार्केटिङ कम्पनी 22,000 करोड़ क्षतिपूर्ति दिएको छ र वित्त वर्ष 2025-26 र 2026-27 30,000 करोड़ तिर्नेछ। यो क्षतिपूर्ति भुक्तानी गरेपछि पनि 30 जुन 2026 सम्ममा घरेलु एलपीजीमा सार्वजनिक क्षेत्रका उपक्रमहरू तेल मार्केटिङ कम्पनीहरूको संचित अन्डर रिकभरी 51,000 करोड़ रुपियाँ भन्दा बढी थियो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णनले सरकारले देशमा सेमी कन्डक्टर विनिर्माणलाई सुदृढ पार्न र आत्मनिर्भर सेमी कन्डक्टर इकोसिस्टम सिर्जना गर्न 1,27,500 करोड़को बजेटको साथ भारत सेमी कन्डक्टर मिशनको दोस्रो चरणलाई अनुमोदन गरेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा सीआईआई सम्मेलनमा बोल्नुहुँदै उहाँले भन्नुभयो, यो वर्ष भारतको सेमी कन्डक्टर उद्योगको लागि एक उपलब्धि भएको छ, किनकि 3 सेमी कन्डक्टर एकाइहरूले पहिले नै व्यवसाय उत्पादन सुरु गरिसकेका छन्। वित्त मन्त्री निर्मला सीतारमणले असाधारण वित्तीय लाभको वाचा गर्ने लगानी योजनालाई समर्थन गरेको दावी गर्दै सामाजिक सञ्जालमा फैलिएको भिडियोको सरकारले खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले उक्त भिडियो नक्कली भएको र एआईको सहयोगमा सिर्जना गरिएको बताएको छ। वित्त मन्त्रीले त्यस्तो कुनै पनि लगानी योजना वा प्लेटफर्मलाई समर्थन गरेका छैनन्। पीआईबीले ठगी गर्नेहरूले प्राय एआई उत्पन्न सामग्री र असाधारण प्रतिफलको झुटा वाचाहरू प्रयोग गरेर जनतालाई ठग्ने गरेको बताएको छ। भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्धन तथा प्राधिकरण केन्द्र आईएन स्पेसले नयाँ दिशानिर्देशहरूमा भनेको छ, निजी अन्तरिक्ष कम्पनीहरूले कुनै पनि योजनाबद्ध अन्तरिक्ष वस्तु पुनः प्राप्तिको क्रममा दुर्घटनाको जोखिम कम गर्नुपर्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय गौरवको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। राज्यसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 छलफल शुरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा भएको राष्ट्रमण्डल खेलकुदमा पुरुष प्यारा 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा दिलीप महादु गावितलाई बधाई दिनुभएको छ। बिहार गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान सम्पन्न भएको छ र पर्यटन मन्त्रालय र इन्डिगोले अतुल्य भारत पहललाई प्रवर्धन गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत छ युवा वाणी।

जहाँ हामी हरेक दिन धेरै मानिसहरूलाई भेट्छौँ, कसैसँग केही मिनट कुरा गर्छौँ, कसैसँग वर्षौँको सम्बन्ध गाँच्छौँ, तर एउटा कुरा भने हामी सबैमा समान हुन्छ। हामी सबैले आफ्नो मनभित्र एउटा सानो यस्तो संसार बोकेर हिँडिरहेका हुन्छौँ जुन संसार सबैले देख्न पाउँदैनन्। आजको समयमा मानिसहरू पहिलेभन्दा धेरै जोडिएका छन् भन्ने लाग्छ। एउटा मोबाइलले संसारलाई हातको हत्केलामा ल्याइदिएको छ। सयौँ साथी छन्, हजारौँ फलोवर छन्, दिनभरि सन्देश आदान प्रदान हुन्छ। तर यति धेरै जोडिएको यो संसारमा पनि किन मानिसहरू आफूलाई पहिलेभन्दा धेरै एक्लो महसुस गरिरहेका छन्? सायद कारण एउटै हो, हामी कुराकानी त धेरै गर्छौँ तर मनका कुरा कम गर्छौँ। हामी हाँस्छौँ तर खुलेर होइन, हामी बाँचिरहेका छौँ तर मन खोलेर होइन, हामी भेटिरहेका छौँ तर एक अर्कालाई बुझ्ने प्रयास भने बिस्तारै हराउँदै गएको छ। कहिलेकाहीँ हामी आफै पनि यस्तो अभिनय गरिरहेका हुन्छौँ कि हामीलाई आफूलाई पनि आफ्नो वास्तविक अवस्था सम्झन गाह्रो हुन्छ। अनुहारमा मुस्कान हुन्छ तर मनभित्र थकान, ओठले सबै ठिक छ भन्छ तर हृदयले चिच्चाइरहेको हुन्छ। प्रिय श्रोता मित्रहरू, आजको यो कार्यक्रम कसैलाई कमजोर प्रमाणित गर्नका लागि होइन, कसैको पीडालाई अझ गहिरो बनाउनका लागि पनि होइन, बरु हामी सबैलाई एउटा सानो कुरा सम्झाउनका लागि हो। हामी सबै मानिस हौ, हामीलाई दुःख लाग्छ, हामी थाक्छौँ, हामी रुन्छौँ, हामी फेरि उठ्छौँ, यही नै जीवन हो। आजको विषयले सायद तपाईँलाई आफ्नो जीवनको कुनै क्षण सम्झाइदिन्छ, सायद तपाईँले बिर्सन खोजेको कुनै अनुहार सम्झनुहुनेछ, सायद तपाईँ आफैलाई नयाँ तरिकाले हेर्न थाल्नुहुनेछ। त्यसैले आजको केही समय तपाईँ जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, त्यसरी नै यो कार्यक्रमसँग जोडिनुहोस्, किनकि आज हामी एउटा यस्तो वाक्यको पछाडि लुकेको सत्य खोज्ने प्रयास गर्दैछौँ जुन हामी सबैले जीवनमा अनगन्ती पटक बोलेका छौँ। आजको युवा बानीको विषय छ म ठिक छु भन्ने सबै मानिस साँच्चै ठिक हुन्छन् त? आउनुहोस् अब यस विषयसँग मनको यात्रा गरौँ। कस्तो छ तिमीलाई? यो संसारमा सबैभन्दा धेरै सोधिने प्रश्नहरूमध्ये एउटा यही हो, र यसको सबैभन्दा धेरै सुनिने उत्तर पनि एउटै हुन्छ, म ठिक छु। तर कहिले सोच्नु भएको छ यो म ठिक छु भन्ने वाक्य सबैभन्दा ठुलो सत्य हो कि सबैभन्दा सुन्दर झुठ? हामीमध्ये धेरैले यो शब्द दिनमा कैयौँ पटक बोल्छौँ। कसैले फोन गरेर सोध्यो कस्तो छ, हाई भन्छौ ठिक छु। कार्यालयमा, कलेजमा, साथीभाइसँग, परिवारसँग, जहाँ पनि यही उत्तर। तर मनभित्र भने आधी चलिरहेको हुन्छ, मनभित्र हजारौँ प्रश्न हुन्छन्, निन्द्रा हराएको हुन्छ, भविष्यको चिन्ता हुन्छ, सम्बन्ध टुटेको पीडा हुन्छ, सपना अधुरो भएको पीडा हुन्छ, तर ओठले भने मुस्कुराउँदै भन्छ म ठिक छु। किन? किनकि हामीलाई सानैदेखि सिकायो आँसु देखाउनु कमजोरी हो, धेरै गुनासो गर्नु राम्रो होइन, अरूलाई दुःख सुनाउनु हुँदैन। त्यसैले हामीले आफ्नो पीडालाई लुकाउन सिक्यौँ, मुस्कानको मुखौटा लगाउन सिक्यौँ। आजको समाजमा सबैजना खुसी देखिन चाहन्छन्, सामाजिक सञ्जाल खोल्दा सबैको जीवन सुन्दर देखिन्छ, कसैको घुमाई, कसैको सफलता, कसैको प्रेम, कसैको उपलब्धि। तर कसैले आफ्नो रातभरको रोदन देखाउँदैन, कसैले आफ्नो एक्लोपन पोस्ट गर्दैन, कसैले आफ्नो डरलाई स्ट्याटस बनाउँदैन। त्यसैले हामी तुलना गर्न थाल्छौँ, सबैको जीवन राम्रो छ, मेरो मात्रै किन यस्तो भन्ने सोच आउँछ। अनि फेरि कसैले सोध्यो कस्तो छौ, हामी फेरि भन्छौँ म ठिक छु। सायद तपाईँले पनि कहिले कसैलाई यो उत्तर दिनुभएको छ, सायद आज पनि तपाईँ त्यही उत्तर दिनुहुन्छ, तर तपाईँको मनलाई मात्र थाहा छ त्यो उत्तरभित्र कति पीडा लुकेको छ। हामी कहिलेकाहीँ यति धेरै थाक्छौँ कि कसैसँग बोल्न मन पनि लाग्दैन, तर हामी चाहन्छौँ कसैले बिना सोधे पनि हाम्रो मौनता बुझोस्, कसैले भनिदियोस् तिमी मुस्कुराइरहेका छौ तर तिम्रो मन आज खुसी छैन है। किनकि कहिलेकाहीँ मानिसलाई समाधान भन्दा पहिले बुझिदिने मानिस चाहिन्छ। हामी सबै कुनै न कुनै युद्ध लडिरहेका छौँ, कसैले आर्थिक समस्या भोगिरहेको छ, कसैले पारिवारिक जिम्मेवारी बोकेको छ, कसैले प्रेममा चोट खाएको छ, कसैले आफ्नो भविष्यको चिन्तामा रातभर निदाउन सकेको छैन, अनि कसैले आफ्नै अस्तित्वसँग सङ्घर्ष गरिरहेको छ। तर सबैको उत्तर एउटै हुन्छ, म ठिक छु। सबैभन्दा दुःख

खोल्न सक्छ। र यदि तपाईँ अहिले यो कार्यक्रम सुनिरहनु भएको छ अनि तपाईँ पनि सबैलाई म ठिक छु भनेर आफ्नो पीडा लुकाइरहनु भएको छ भने एउटा कुरा सम्झनुहोस्, तपाईँलाई सधैँ बलियो देखिनु आवश्यक छैन। कहिलेकाहीँ थाक्नु पनि स्वाभाविक हो, रुनु पनि स्वाभाविक हो, मद्दत माग्नु पनि कमजोरी होइन, मनको कुरा भन्नु हार होइन, बरु त्यो आफूप्रति इमान्दार हुनु हो। हामी यस्तो समाज बनाऊ जहाँ मानिसहरूले आफ्नो पीडा लुकाउन नपरोस्, जहाँ म ठिक छैन भन्न डर नलागोस्, जहाँ सुन्ने कान धेरै हुन्, निर्णय गर्ने औँला कम। किनकि कहिलेकाहीँ एउटा सानो प्रश्न, एउटा ध्यान दिएर सुनेको कुरा, एउटा न्यानो साथले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ। आज तपाईँ आफैलाई एउटा प्रश्न सोध्नुहोस्, म साँच्चै ठिक छु कि म पनि संसारलाई मात्र म ठिक छु भन्ने अभिनय गरिरहेको छु? यदि उत्तर ठिक छैन हो भने त्यो स्वीकार गर्नु नै निको हुने यात्राको पहिलो पाइला हो। र अर्को पटक जब तपाईँले कसैलाई कस्तो छौ भनेर सोध्नुहुन्छ, केवल उत्तरको प्रतीक्षा नगर्नुहोस्, उसको आँखामा पनि हेर्नुहोस्। कहिलेकाहीँ आँखाले त्यो कथा भन्छ जुन ओठले कहिले भन्न सक्दैन, किनभने म ठिक छु भन्ने सबै मानिस साँच्चै ठिक हुँदैनन्। कतिपयले केवल आफ्नो पीडालाई मुस्कानभित्र लुकाइरहेका हुन्छन्। तर प्रिय श्रोता साथीहरू, हामी प्रायः एउटा ठुलो भ्रममा बाँचिरहेका हुन्छौँ। हामीलाई लाग्छ दुःख लुकाउन सकियो भने हामी बलियो हुन्छौँ, पीडा कसैलाई नदेखाए परिपक्व भइन्छ। तर सत्य ठिक उल्टो पनि हुनसक्छ। धेरै समयसम्म मनभित्र थुनिएको पीडा बिस्तारै बोझ बन्छ, त्यो बोझले हाम्रो हाँसो हलुका बनाउँछ, निन्द्रा खोज्छ, आत्मविश्वास घटाउँछ अनि जीवनका सुन्दर क्षणहरू पनि महसुस गर्न दिँदैन। मन पनि एउटा घर जस्तै हो, यदि घरमा वर्षौँसम्म फोहोर थुपार्दै गयो भने एक दिन त्यहाँ बस्नै गाह्रो हुन्छ। त्यसरी नै मनमा पनि निराशा, डर, अपमान, असफलता र नबोलेका भावनाहरू जम्मा हुँदै गयो भने एक दिन त्यो मन आफैलाई नै भारी लाग्न थाल्छ। हामीले कहिले सोचेका छौँ हाम्रो वरिपरि कति मानिसहरू यस्ता होलान् जो दिनभरि सबैलाई हँसाइरहेका हुन्छन् तर राति एक्लै हुँदा आफ्नै आँसु पुछिरहेका हुन्छन्। कति शिक्षक, कति विद्यार्थी, कति कर्मचारी, कति आमाबुबा, कति दाजुभाइ, कति दिदीबहिनी, सबैले आफ्नो आफ्नो कथा बोकेर हिँडिरहेका छन्। तर ती कथाहरूको आवाज बाहिर आउँदैन। हामी अक्सर सफलताको ताली सुन्छौँ तर सङ्घर्षको सन्नाटा सुन्दैनौँ। हामी चम्किलो अनुहार देख्छौँ तर त्यस अनुहारले कति रात निन्द्रा बिना बितायो भन्ने देख्दैनौँ। हामी कसैको उपलब्धि देख्छौँ तर त्यो उपलब्धिको पछाडि कति चोट, कति अस्वीकार, कति हार र कति आँसु थिए भन्ने बुझ्दैनौँ। सायद यही कारणले हामी धेरै छिटो निष्कर्ष निकाल्छौँ। कसैलाई हाँसिरहेको देखेर भन्छौँ यो त धेरै खुसी छ, कसैलाई मौन देखेर भन्छौँ कति घमण्डी, कसैलाई एक्लै बसेको देखेर भन्छौँ यसलाई कसैसँग मतलब नै छैन। तर हामीलाई थाहा हुँदैन त्यो मौनता घमण्डको होइन, थकानको हुनसक्छ, त्यो एक्लोपन रोजाइको होइन, परिस्थितिको हुनसक्छ, त्यो मुस्कान खुसीको होइन, पीडा लुकाउने प्रयास हुनसक्छ।

0: दिल्ली केन्द्रको कार्यक्रम संसद समीक्षापछि अब प्रस्तुत छ समाचार एकांशको प्रस्तुति चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठूलो फड्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
2: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी उत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौं।
1: 13 मार्च 2026 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड़ रूपियाँ भन्दा बढ़ीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 अन्य सड़क परियोजना, 4 फ्लाइओभर अनि बीटीसीका लागि 2 पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570

0: करोड़ रूपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
1: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि वहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।
2: मैं बार बार कहता आया हूं कि न्यू इंडिया तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
0: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ, सबका साथ सबका विकास, सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न, राज्यमा शान्ति र सौहार्दको सृजना गर्न, पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्यधारामा जोडेर एउटा सशक्त, बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक। हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ,
2: साथियों, हमारी परम्परा में माँ लक्ष्मी को सुख, आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं, आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
0: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय सबै धेर थोर अशान्त थियो। हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत 1 दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिजाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ, मोदी हे तो मुमकिन है।
1: त श्रोता, आज हामीले असमको सर्वाङ्गीण विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको नयाँ गति अनि राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीण विकासमा मारेको ठूलो फड्कोबारे क्रमशः जान्नेछौ। यथार्थमा भनौं भने डबल इन्जिनको सरकारले विगत 1 दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ।
0: पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारगभीत अनि सुन्दर विवरण यस प्रकार गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूल्ठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल बुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित

0: सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ। आम जनजीवनलाई सहज र गुणवत्मक रूपमा उत्कृष्ट बनाउँदैछ। राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन् जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्।
1: असमको पूर्वाधार विकासका साथसाथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढ़ावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ।
0: अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरूबारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी 2026 गर्नुभयो। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसित जोड्ने यो एउटा अत्यन्तै महत्वपूर्ण र प्रमुख 6 लेनको पुल हो जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा मजबूत बनाइरहेको छ। लगभग 3,030 करोड़ रूपियाँको अनुमानित लागतमा निर्मित यो ऐतिहासिक पुलले देशकै पहिलो एक्स्ट्रा डोज प्रिस्टेस्ड कंक्रीट पुल हो। यसले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट घटाएर 60 मिनटमा ल्याइदिएको छ अनि सराईघाट पुल माथिको दबाउलाई निकै कम गरेको छ। आधार आइसोलेशन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित यसको डिजाइन गरिएको छ। क्षेत्रको उच्च भूकम्पीय गतिविधिहरूको सामना गर्न यो पुल सक्षम छ। असम तथा पूर्वोत्तरका अन्य राज्यहरू बीचको सम्पर्क सञ्जाल सम्वर्धनमा यो पुल एउटा कोसेढुङ्गा बनेको छ। यसले पर्यटन र वाणिज्यलाई ठूलो टेवा दिएको छ।
1: एउटा अर्को महत्वपूर्ण परियोजनाको उल्लेख प्रतिम पालज्यूले गर्नुभएको छ, त्यो हो सिलोङ सिल्चर हाई स्पीड करिडोर। यो सिलोङ सिल्चर हाई स्पीड करिडोर भारतको उत्तर पूर्वीय क्षेत्रको आर्थिक तथा रणनीतिक दुवै हिसाबले सबैभन्दा परिणामकारी र महत्वपूर्ण पूर्वाधार परियोजनाहरूमध्ये एक हो। मेघालयको राजधानी सिलोङ तथा असमको सिल्चरलाई जोड्दछ। 4 लेनको 166.8 किलोमिटर लामो यस ग्रीनफिल्ड महत्वाकांक्षी सड़क परियोजनाको लागत खर्च झण्डै 22,864 करोड़ रूपियाँ रहेको छ। यसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुभयो। यो करिडोरले गुवाहाटी, सिलोङ र बाराक उपत्यका, त्रिपुरा, मिजोरम र मणिपुरलाई देशको अन्य भागसँग जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजनाले देशको सुरक्षा तथा आवागमनमा एउटा निर्णायक परिवर्तन ल्याउनेछ। यसको ठूलो सामरिक महत्व छ। यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजना

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय रात्रिको 10:59 अनि 14 सेकेन्ड भइरहेछ। यसको साथै आजको हाम्रो सबै प्रसारण यही समाप्त हुँदछ। 6:22 बिहान भोलिको प्रभातकालीन अधिवेशनको साथमा विविध कार्यक्रम लिएर हामी फेरि हजुरको सेवामा हाजिर हुनेछौँ। तबसम्मलाई चाहिँ हाम्रा प्राविधिक मित्र राजीव सुब्बा अनि प्रसारण सहयोगी निमिता गुरुङको साथमा तपाईँको सहायत्रे म बिरेन पनि ओझेल पर्दछु। श्रोता श्रोतागण, तपाईँलाई मिठो निन्द्रा परोस्। शुभ सपना, शुभरात्री।